0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ।
1: बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
2: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
3: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
2: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
3: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
2: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
3: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
2: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
4: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98028-50701, 98028-50702।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928, विजिट www.landmarknepal.com।
7: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान छ बजेको अन्नपूर्ण हाइलाइट्समा सबिनको स्वागत छ। आज मिति 2083 साल असार महिनाको 32 गते बिहिबार, सन् 2026 जुलाई 16 तारीक, असार शुक्ल पक्ष द्वितीया तिथि। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। प्रदेशमा कांग्रेस एमाले सत्ता सहकार्य अन्त्य, तानातानमा नेकपा। सुकुम्बासी बारे चार दलले संसदमा दर्ता गराए जरूरी सार्वजनिक महत्वको प्रस्ताव। मौलिक हक कार्यान्वयन गर्न सरकारको गम्भीर ध्यानाकर्षण। देशैभर अहिलेसम्म झण्डै 55% धान रोपाई, मल अभाव रहेको किसानको गुनासो। पोखरा महानगरमा 80% धान रोपाई सम्पन्न, साउन 15 भित्र सकिने अपेक्षा। स्थानीय उत्पादन प्रबन्धनमा पोखरा महानगरको प्रयास। सयपत्रीको बिउ, कफी र सुन्तला खेतीमा पनि प्रोत्साहन। अन्तर्राष्ट्रिय खबरतर्फ, इरानमा नयाँ अमेरिकी आक्रमण, क्षेत्रीय तनाव थप चर्किँदै। र खेल खबरमा, इंग्ल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकपको फाइनलमा प्रवेश।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587266 र 5 53834।

अब समाचार विस्तारमा सुन्नुहोस्। नेपाली कांग्रेसले सबै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य भंग गर्ने निर्णय गरेको छ। त्यसपछि कांग्रेसले नेपाली कम्युनिष्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढ़ाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गर्नुभएको सहमहामन्त्री युगेन्द्र चौधरीले बताउनु भएको छ। प्रदेश र स्थानीय सरकारसँग समन्वयनको केन्द्रीय संयोजन गरिरहनुभएका उपसभापति शर्माले कांग्रेसले प्रदेशमा एमालेसँग सत्ता सहकार्य गरेर जान नसक्ने कारणहरू पेश गर्नुभएको थियो। गत वर्ष भदौ 23 र 24 भएको जेएनजी आन्दोलनलाई हेर्ने दृष्टिकोणको कुरा नमिल्नु र कांग्रेस नेतृत्वको प्रदेश सरकारहरूमा एमालेको व्यवहार मुख्य कारण रहेको शर्माको भनाई थियो। उहाँका अनुसार कांग्रेस नेतृत्वको सरकारबाट एमालेका मन्त्री बर्खास्त गर्ने र एमाले नेतृत्वको सरकारबाट बाहिरिने निर्णय पदाधिकारी बैठकले गरेको थियो। मंगलबार दिउँसो 1 बजे बसेको पदाधिकारी बैठकपछि दिउँसो 2:30 बजे सभापति गगन थापाले नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो। सभापति थापा र संयोजक प्रचण्डबीच प्रदेशमा सत्ता सहकार्य गर्ने विषयमा मोटामोटी सहमति भएपछि बुधबार कर्णाली सरकारबाट कांग्रेस बाहिरिएको छ भने सुदूरपश्चिममा मुख्यमन्त्री कमल शाहले एमालेका मन्त्रीलाई बर्खास्त गर्नुभएको छ। सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमल शाह नेतृत्वको सरकारमा सहभागी एमाले आर्थिक वर्ष 2083-84 बजेट पारितमा असहयोग गरेको थियो। बजेट पारित हुने वातावरण बनाउन कांग्रेसले महामन्त्री प्रदीप पौडेललाई सुदूरपश्चिम पठाएको थियो। त्यहाँ सहमति नभएपछि मुख्यमन्त्री शाहलाई काठमाडौँ बोलाएर कांग्रेस उपसभापति शर्मा र महामन्त्री पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गराउनु भएको थियो। ओलीले समस्याको गाँठो पुकाउन नचाहेपछि एमालेसँग सातै प्रदेशमा सत्ता सहकार्य अन्त्य गर्ने निष्कर्षमा पुगेको सहमहामन्त्री उदय शमशेर राणाले बताउनु भएको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशमा पनि बिहिबारसम्ममा एमालेसँगको सहकार्य तोड्ने कांग्रेसको तयारी रहेको छ। कोशी र लुम्बिनीमा एमाले नेतृत्वको सरकारमा कांग्रेस सहभागी भएको छ भने बागमती र गण्डकीमा कांग्रेसको नेतृत्व रहेको छ। कोशी र लुम्बिनीमा कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिनुभएका छन् भने बागमती र गण्डकीमा एमालेका मन्त्रीलाई बर्खास्त गरिने कांग्रेस सहमहामन्त्री चौधरीले बताउनु भएको छ। कांग्रेस र नेकपा बीच प्रदेशगत नेतृत्वमा पनि मोटामोटी सहमति भइसकेको छ। कांग्रेसले अहिले एमाले नेतृत्व गरेको प्रदेशमा सरकारको नेतृत्व गर्नेछ भने नेकपाले कांग्रेसले नेतृत्व गरेको बागमती गण्डकी र सुदूरपश्चिममा नेतृत्व लिने चौधरीले बताउनु भएको छ। 2081-17 केन्द्रदेखि सातै प्रदेशमा कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सत्ता सहकार्यको सहमति भएको थियो। सोही सहमति अनुसार कोशीमा एमाले मधेसमा जनमत बागमतीमा कांग्रेस गण्डकीमा कांग्रेस लुम्बिनीमा एमाले कर्णालीमा एमाले र सुदूरपश्चिम प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनेको थियो। यसबीचमा मधेसमा एमाले बाहेकको समर्थनमा कांग्रेसले सरकारको नेतृत्व गरिरहेको छ। कांग्रेसका कृष्ण प्रसाद यादव नेतृत्वको सरकारमा जनता समाजवादी पार्टी नेपाल जसपा र नेकपा सहभागी रहेका छन्। 6 प्रदेशमा गत पुष 27-30 सम्पन्न विशेष महाधिवेशनबाट आएको थापा नेतृत्वको कांग्रेसले एमालेसँग 6 महिना सहकार्य गर्यो। कांग्रेस र एमालेको सत्ता सहकार्य भएका 6 प्रदेशमा नेकपा अहिले प्रमुख प्रतिपक्षको भूमिकामा रहेको छ। गत वैशाखमा उपसभापति शर्माले सत्ता सहकार्य नवीकरणका लागि एमाले र नेकपा दुवैसँग संवाद थाल्नु भएको थियो। एमालेसँगको सत्ता सहकार्य सहज नभएपछि कांग्रेस नेकपासँग मिलेर जाने निष्कर्षमा पुगेको देखिन्छ। कथाचित नेकपासँग सत्ता सहकार्य नभए प्रतिपक्षमा बस्ने तयारीका साथ एमालेसँगको सहकार्य अन्त्य गरिएको सहमहामन्त्री चौधरीले बताउनु भएको छ। यसैबीच प्रदेशहरूमा गठबन्धन भत्किँदा त्यसको असर गण्डकीमा पनि पर्ने निश्चित रहेको छ। गण्डकीमा भने समीकरण अलिक फरक देखिन्छ। 60 सीट रहेको गण्डकी प्रदेश सभामा
कांग्रेसका 27 सीट सहित सबैभन्दा ठूलो दल रहेको छ। एमाले 22 सीटका साथ दोस्रो स्थानमा छ भने माओवादी नेकपा समूह 7 सीट सहित तेस्रो दलको समूहमा रहेको छ। बहुमतका लागि 30 सीट चाहिने भएकाले कांग्रेस एक्लैले सरकार बनाउन सक्दैन। एमालेसँगको सहकार्य तोडिए कांग्रेसले नेकपाको 7 सीट जोडेर 34 पुर्याउन सक्छ, जुन बहुमत भन्दा बढ़ी हुन्छ। कांग्रेसले एमाले र नेकपा बाहेक पनि सरकार बनाउन सक्ने अवस्था छ। त्यसका लागि कांग्रेसलाई राप्रपाका दुईजना र जसपाका एकजनाको समर्थन चाहिन्छ। नेकपाले कांग्रेसलाई साथ नदिए एमाले र नेकपा मिलेर सरकार बनाउने ठाउँ पनि खुला छ, किनकि त्यसो भए पनि उनीहरूको जोड 30 नपुगी थप साना दलको साथ जरूरी छ। त्यसैले गण्डकीमा अब कुन दलसँग नेकपाले हात मिलाउँछ भन्ने कुराले नयाँ सरकारको स्वरूप निर्धारण गर्नेछ। गण्डकीमा राप्रपाका दुई, जसपाका एक सांसद छन्। एक स्वतन्त्र सांसद राजीव गुरूङको पद रिक्त भइसकेको छ। कांग्रेस र एमालेको सहकार्य भत्किँदा गण्डकीमा नयाँ सरकार गठनको जोड़ घटाउ शुरू हुने निश्चित रहेको छ। र नेकपा एमालेको सत्ता सहकार्यमा आएको फेरबदल र अन्य प्रदेशहरूमा देखिएको खटपटले गण्डकी नछुने कुरै भएन। अहिले धेरैले मलाई सोधिरहनु भएको छ, अब के हुन्छ, केन्द्रबाट के निर्देशन आएको छ? अहिलेसम्म पार्टीको माथिल्लो तह केन्द्रबाट मलाई कुनै पनि ठोस र आधिकारिक निर्देशन प्राप्त भएको छैन। केन्द्रमा के पाकी रहेको छ र उहाँहरूले अबको कदम के सोच्नु भएको छ त्यो अझै स्पष्ट भएको छैन। गण्डकी प्रदेशको कुरा गर्दा यहाँ एमालेसँगको हाम्रो सहकार्यको बारेमा अहिले कुनै नयाँ संवाद भएको छैन। एमालेका साथीहरूसँग कुनै कुरा भएको छैन। यदि केन्द्रमा शीर्ष नेताहरूबीच केही कुरा भएको भए मलाई जानकारी भएन, तर प्रदेश स्तरमा हामी पुरानै लयमा छौं। कर्णाली र सुदूरपश्चिममा विकसित राजनीतिक घटनाक्रमले केही न केही तनाव त पक्कै सिर्जना गरेको छ। त्यो बदलिएको परिस्थितिलाई कसरी अगाडि बढ़ाउने भन्ने विषयमा छलफल गर्न म काठमाडौँ जाँदैछु, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भन्नुभएको छ। त्यसका लागि पार्टीका शीर्ष नेताहरूसँग परामर्श गरेपछि आगामी बाटोबारे प्रष्ट हुने उहाँले उल्लेख गर्नुभएको छ। धर्मरायो प्रदेशहरूमा कांग्रेस एमाले गठबन्धन, आजको समाधान राष्ट्रिय दैनिकमा खबर छापिएको छ।

सरकारले सुशासन र सेवा प्रवाहलाई उच्च प्राथमिकता दिएसँगै अहिले अधिकांश सरकारी कार्यालयमा सेवा प्रवाह सहज बन्दै गएका छन्। यसअघि अत्यावश्यक सेवा प्रवाह हुने जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग, भूमि प्रशासन कार्यालय, साबिकको मालपोत, नापी, यातायात कार्यालय लगायतका निकायमा अहिले सेवा सहज र प्रभावकारी बन्दै गएका छन्। नयाँ सरकारको आगमनसँगै स्थायी सरकारको रूपमा रहेको कर्मचारी संयन्त्रको कार्यशैलीमा पनि परिवर्तन देखिएको छ। यस अगाडि कार्यकक्षमा प्राय नभेटिने कतिपय कर्मचारी अहिले दैनिक कार्यसूचीमै व्यस्त हुने गरेका छन्। दोलखा चरीकोट स्थायी घर भई जग्गाको काम लिएर भक्तपुरको भूमि प्रशासन कार्यालय आइपुग्नुभएका सुदन दिमालले पहिलेको तुलनामा भूमि प्रशासनको काम झन्झट रहित भएको आफूले पाएको बताउनुभयो। पहिला फाइल लिएर कोठै पछि दकुनु पर्ने थियो, तर अहिले कर्मचारी आफैले फाइलको सहजीकरण गर्ने भएकाले भूमि प्रशासन सम्बन्धी अधिकांश काम सहज हुने गरेको उहाँले बताउनुभयो। रिमालले थप्नुभयो, अहिले धेरै सेवाग्राही आफै सचेत भएका छन्। कर्मचारीको मनासाए पनि अलमल गर्ने छैन, निश्चित समय छुट्याएर कार्यालय गएपछि करिब केही समयमै काम सम्पन्न भएको पाएको छु। ललितपुर महानगरपालिकामा विज्ञापनका लागि आवेदन दिन जानुभएका भक्तपुरको लोकन्थली बस्ने गोविन्द पौडेलले अन्य कार्यालयमा जस्तो महानगरपालिकामा लाइन बसेर सेवा लिनुपर्ने झन्झट नभएको बताउनुभयो। अहिले एकद्वार सेवा केन्द्रमा फाइल छोडेपछि त्यहीबाट काम हुन्छ। सेवाग्राहीले फाइल बोकेर कर्मचारी खोज्दै हिँड्नुपर्ने अवस्था महानगरको नभएको आफूले पाएको पौडेलले बताउनुभयो। जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सहायक प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले गत 6 महिना अगाडि प्रशासन कार्यालयमा सार्वजनिक सम्बोधन प्रणाली विकास गर्ने गरी कार्यान्वयनमा ल्याएसँगै सेवा प्रवाह र सुशासनमा आमूल परिवर्तन भएको बताउनुभयो। यस प्रणालीबाट स्वत बिचौलिया निरुत्साहित भई सेवा प्रवाहमा बिचौलियाको भूमिका शून्य भएको छ। सेवाग्राहीका लागि कागजात रुजु गर्ने टोकन प्रणाली लिएर जाने र सार्वजनिक सम्बोधन प्रणालीबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ। कर्मचारीले नै आवश्यक कागजात तयार गरिदिने फ्रन्ट डेस्क र हेल्प डेस्कका कर्मचारी तयारी हुने गरेको प्रशासन कार्यालयले जनाएको छ। ललितपुर महानगरपालिकाले भने एकद्वार सेवा केन्द्रद्वारा नै सेवा प्रवाह गरेसँगै सेवा प्रविधि मैत्री र झन्झट रहित भएको छ। यस्तै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले भन्नुभयो, एकद्वार सेवा केन्द्र सञ्चालनमा आएदेखि सेवाग्राहीलाई पटक पटक कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ। उहाँका अनुसार काम तत्काल सकिने भए एकद्वार सेवा केन्द्रबाट नै जानकारी आउँछ, समय लाग्ने भए कति समय लाग्छ त्यसबारे सेवाग्राहीलाई जानकारी गराइन्छ। केही समय कुर्नुपर्ने अवस्था आयो भने सेवाग्राहीलाई त्यहीँ कुरेर बस्नु पर्दैन, आफ्नो अरू काम गर्न जान सक्नुहुन्छ भन्ने गरिएको छ। काम सकेपछि सकियो भनेर हामीले म्यासेज पठाउने गरेका छौं। अहिले महानगरपालिकामा सेवाग्राहीको खासै भौतिक उपस्थिति समेत हुँदैन। यसअगाडि कतिपय कार्यालयमा कर्मचारी एक अर्को कार्यकक्षमा पुगेर अनावश्यक गफ गर्ने, क्यान्टिनमा बसेर समय बिताउने र विभिन्न ट्रेड युनियनको कार्यालयमा धाउने गरेकोमा अहिले भने सबै सरकारी कार्यालयको डेस्कमा नै कर्मचारी भेटिन थालेका छन्। खाजा खाने समयमा पनि सेवाग्राहीको सेवामा बाधा नपर्ने गरी पालो पालो गरेर खाजा खान जान थालेका छन् भने कतिपयले त घरबाटै खाजा बोकेर ल्याउने गरेको पाइएको छ। राष्ट्रिय सतर्कता केन्द्रका सूचना अधिकारी सरिता कुमारी खतिवडाले केही अपवाद बाहेक अधिकांश सरकारी कार्यालयको डेस्कमा कर्मचारी भेटिने गरेको बताउनुभयो। केन्द्रले हरेक दिन जस्तो गर्ने अनुगमनबाट पनि सेवाग्राहीको चाप हुने र सेवा प्रवाह गर्नुपर्ने अधिकांश कार्यालयमा कर्मचारी डेस्कमै भेटिने गरेको उहाँले स्पष्ट पार्नुभयो। विशेष गरी नीति निर्माण गर्ने निकाय सिंहदरबारभित्रका मन्त्रालयमा भने कर्मचारी बिहान 9 बजेदेखि 5 बजेसम्म कार्यालयमा सेवा प्रवाह र भावी योजना बनाएर बस्ने गरेका छन्। काम नभएको समयमा भने राज सरकारका नीति योजना कार्यक्रम र बजेटबारे अध्ययन गरी त्यसका लागि आवश्यक योजना तयार गर्ने गरिएको केन्द्रले जनाएको छ। अहिले अधिकांश कार्यालयका कर्मचारीले आफ्नो स्वविवेक प्रयोग गरेर समय ड्रेस कोड अनुशासन पालना गर्ने गरी कार्यान्वयन थालेका छन्। सरकारले कतिपय कुरामा नीतिगत सुधार गरेकोले त्यसको सकारात्मक प्रभाव कर्मचारीमा पर्न थालेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले कर्मचारीले स्वविवेक प्रयोग गरी आत्म अनुशासित हुन थालेको बताउनु भएको छ। सेवा प्रवाहमा सुधार फेरिदै कर्मचारीको शैली आजको गोर्खापत्र दैनिकमा
खबर छापिएको छ।

सरकारले एक वर्षमा 166 विधेयक संसदमा पेश गर्ने गरी प्राथमिकताको सूची संघीय संसदमा पेश गरेको छ। विधायन सम्बन्धी ऐनको व्यवस्था अनुसार कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सभामुख डोर प्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई प्राथमिकता सूची हस्तान्तरण गर्नुभएको हो। सम्बन्धित मन्त्रालयबाट प्राप्त सूचीमा थप छलफल र परामर्शको आधारमा प्राथमिकता निर्धारण गरिएको छ। प्राथमिकता सूची अनुसार विधेयक संसदमा दर्ता हुनेछ, तर विशिष्ट आवश्यकता परेमा प्राथमिकताको क्रम हेरेर नयाँ विधेयक समेत संसदमा दर्ता हुन सक्ने खबरमा उल्लेख छ। एक वर्षभित्र 166 विधेयक संसदमा आजको गोर्खापत्र दैनिकमा खबर छापिएको छ। सरकारले काठमाडौँ उपत्यकाको सड़क पोलमा राखिएका अव्यवस्थित र प्रयोगविहीन अवस्थामा रहेका इन्टरनेट, टेलिफोन तथा टेलिभिजनका तार साउनको दोस्रो सातासम्म हटाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसेना र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको संयुक्त उपस्थितिमा बुधबार ऊर्जा मन्त्रालयमा बसेको उच्चस्तरीय अन्तर निकायको बैठकले उक्त निर्देशन दिएको हो। बैठकमा संचार मन्त्री डाक्टर तिमिलसेनाले अव्यवस्थित तारको समस्या सबै निकायको साझा कमजोरीको कारण सिर्जना भएको उल्लेख गर्दै सबै निकायबीच समन्वयनकारी भूमिका समाधान केन्द्रित हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, यो तपाईँ हामी सबैले सिर्जना गरेको समस्या हो। कतै न कतै सबै निकायका कमजोरी रहेका छन्। आज समीक्षा गर्ने बेला आएको छ, तर अपेक्षा अनुसार काम हुन सकेको छैन। अब तत्काल के गर्न सकिन्छ त्यसबारे शुरू गरौं। प्रयोगमा नरहेका केबुलका तार तत्काल हटाउन निर्देशन दिँदै त्यसका लागि आवश्यक सहयोग कुन निकायबाट चाहिन्छ वा कसले सहयोग नगरेको हो मन्त्रालयलाई जानकारी गराउन आग्रह गर्नुभएको छ। संचार मन्त्री डाक्टर तिमिलसेनाले भन्नुभयो, तार झुण्डिएपछि त्यसलाई हटाउने जिम्मेवारी पनि सम्बन्धित इन्टरनेट सेवा प्रदायककै हो। समस्या समाधानमा ढिलाइ गर्नेलाई छूट कसैलाई छैन। कामको क्रममा समस्या आउन सक्छ, तर यसबारे सम्बन्धित निकायलाई समयमै जानकारी गराउनुपर्छ। उहाँले संचार मन्त्री डाक्टर तिमिलसेनाले नेपाल दूरसंचार प्राधिकरणले प्रभावकारी नियमन गर्दै सबै निकायबीच समन्वय कायम गर्नुपर्ने उल्लेख गर्दै कुन क्षेत्रमा कहिले काम गर्ने भन्ने स्पष्ट एकीकृत कार्ययोजना बनाएर समस्या सहित अघि बढ़न निर्देशन दिनुभएको छ। अव्यवस्थित र प्रयोगविहीन तार हटाउन निर्देशन आजको गोर्खापत्र दैनिकमा खबर छापिएको छ। अन्नपूर्ण हाइलाइट्समा थप समाचार बाँकी नै छ।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251 9891190190।
2: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
3: फिस्टेल आइवेफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइवेफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आइवेफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 0615450424 9984 46525।
1: Admission open Pokhara College of Management PCM affiliated to Pokhara University 24 years of academic excellence in management bachelor program 4 years program of bachelor in business administration BBA 4 years of IT program bachelor of computer system and information technology BCSIT 4 years program of bachelor of business administration in finance BBA finance forms are available at college administration at 9 a.m. to 3 PM. Science and management, both stream can apply. Intro to learn, go forth to serve. Last date of form submission 26 ASA 2083. Entrance exam 29 ASA 2083. Further details, Pokhara College of Management PCM, Gyanmarga Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 0615447615701724. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
4: ए साथियो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
4: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
5: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
1: त्यो पनि एनटी एजेन्सीमा छ नि।
2: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061 50 50 78 50 51 33 र 576 458।
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061 577 007 97 623 36 37। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
6: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
2: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
2: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
2: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
7: वार्ड आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
2: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061 590 162 590 163।
8: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
9: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
8: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
9: विस्तृत जानकारीका लागि गेन्स कलेज, गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
8: फोन नम्बर 061 451 000,
9: 061 451 002, मोबाइल नम्बर 9856084466।
8: द गेन्स कलेज, फर एम्पावरिङ द फ्युचर।
10: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
11: हाम्रा सेवाहरू:
10: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
11: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
10: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
11: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
10: न्युरो सर्जरी सेवा, कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा,
11: पाल रोग,
10: नाक कान तथा घाँटी रोग,
11: मानसिक तथा स्नायु रोग,
10: प्रसूति तथा स्त्री रोग,
11: छाला, यौन तथा कुष्ठ रोग,
10: नेत्र रोग,
11: दाँत तथा मुख रोग,
10: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
11: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
10: सुविधा सम्पन्न आईसीयु सेवा,
11: डिजिटल एक्सरे,
10: सिटी स्क्यान सेवा,
11: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
10: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
11: फिजियोथेरापी, युरोफ्लोमेट्री,
10: केमोथेरापी,
11: सुरक्षित गर्भपतन सेवा,
10: होल बडी चेकअप, हेल्थ प्याकेज,
11: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
10: फोन 061-572-648-572-849।
12: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
12: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लागरण्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
13: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
14: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
13: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
14: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
15: हेलो
16: हजुर, नमस्कार।
15: हेलो
16: नमस्कार काका, सुन्नु भएन?
15: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरे पाइन।
16: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
15: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
16: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
15: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
16: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
15: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
16: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
15: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
17: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
2: होम केयर सेवा होम केयर सेवा
18: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
18: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
18: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
18: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
18: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
18: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98560992977।
19: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98563300 5 98563300 5।

0: प्रश्नपछि अन्नपूर्ण हाइलाइट्समा अब बाँकी समाचार। सुकुम्बासीको बस्ती भत्काइएको विषयलाई लिएर चार दलका सांसदले प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। बुधबार नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, नेकपा र श्रम संस्कृति पार्टीका सांसदले जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन्। कांग्रेस संसदीय दलका नेता विश्वराज आङदाम्बेले प्रस्ताव गरेको प्रस्तावमा एमाले प्रमुख सचेतक एन बहादुर महर, नेकपा सचेतक युवराज दुलाल र श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राई समर्थक रहेका छन्। प्रतिनिधि सभा नियमावली 2083 को नियम 71 बमोजिम संघीय संसद सचिवालयमा 2083 असार 31 गते यो प्रस्ताव दर्ता गराइएको जनाइएको छ। देशैभर अहिलेसम्म झण्डै 55% धान रोपाई भएको छ। कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार अहिलेसम्म देशैभर 55% रोपाई भएको हो। केन्द्रका प्रमुख केशव देवकोटाका अनुसार यस वर्ष 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान छ। त्यसअनुसार झण्डै 7,00,000 हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ। गएको वर्ष यो अवधिमा 60% रोपाई भइसकेको थियो, तर यस वर्ष पर्याप्त पानी नपर्दा रोपाई प्रभावित भएको हो। प्रदेशगत रूपमा सबैभन्दा धेरै सुदूरपश्चिममा 78% रोपाई हुँदा मधेसमा 33% मात्रै रोपाई भएको विभागको तथ्याङ्कमा उल्लेख छ। यो हप्ता देशका धेरै ठाउँमा पानी परेकाले अब रोपाई तीव्र गतिमा हुने अपेक्षा गरिएको छ। यो बेला मुख्य फाँटमा धान रोपाईको चटारो छ। विगतका वर्षमा जस्तै यसपालि पनि किसानले समयमै रासायनिक मल पाउन नसकेको गुनासो गर्दै आएका छन्। मुख्य बालीको सिजनमै मल नपाउँदा उत्पादन घट्ने किसानको चिन्ता रहेको छ। यसैबीच पोखरा महानगरपालिकामा चालू धान रोपाई सिजन अन्तर्गत हालसम्म करिब 80% रोपाई सम्पन्न भएको छ। महानगरपालिका कार्यालयको आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार पोखराको भौगोलिक विविधताको कारण फाँट र पाखो क्षेत्रमा रोपाईको अवस्था फरक फरक रहने गरेको छ। उहाँका अनुसार फाँट क्षेत्रमा करिब 80% र पाखो क्षेत्रमा करिब 50% रोपाई सम्पन्न भइसकेको छ। मौसम अनुकूल रहेमा साउन 15 रोपाई सकिने अपेक्षा गरिएको उहाँले बताउनुभयो। कडरियाले पोखरा महानगरपालिकाभित्र करिब 11,200 हेक्टर क्षेत्रफलमा धान हुने गरेको जानकारी दिनुभयो। कृषकहरूले अन्य बालीभन्दा धानलाई प्राथमिकतामा दिएर रोप्ने गरेको उल्लेख गर्दै उहाँले बाँकी रहेका खेतमा पनि समयमै धान रोप्न आग्रह गर्नुभयो। उहाँले धान रोपाईपछि बालीको उचित व्यवस्थापन अझ महत्वपूर्ण हुने बताउनुभयो। रोपाईपछिको चरणमा रोग तथा किराको आक्रमण हुन सक्ने भएकाले शुरूदेखि नै नियमित रूपमा अनुगमन गर्न र समस्या देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन कृषकलाई आग्रह गर्नुभयो। पोखरामा हाल रासायनिक मलको अभाव नरहेको पनि उहाँले स्पष्ट पार्नुभएको छ। आवश्यक मलको बिक्री वितरण निरन्तर भइरहेको जानकारी दिँदै कृषकलाई निर्धक्क भएर खेती गर्न आग्रह गर्नुभयो। महानगरपालिकाले कृषि प्रबन्धनका लागि जेठो बुढो धानको बिउ वितरण, कृषक सम्मान कार्यक्रम तथा स्थानीय धानका जातहरूको संरक्षण र प्रबन्धन कार्यक्रम सञ्चालन गरिरहेको उहाँले बताउनुभयो। पछिल्लो समय स्थानीय जातको जेठो बुढो धान प्रति कृषकहरूको आकर्षण माग उल्लेखनीय रूपमा बढ़दै गएको उहाँको भनाइ छ। महानगरले उत्पादन वृद्धि, स्थानीय धान जातको संरक्षण तथा कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ। स्थानीय उत्पादन प्रवर्धन गर्दै तिहारको बेला बाहिरबाट आउने फूलको आयात घटाउने उद्देश्यसहित पोखरा महानगरपालिकाले सञ्चालन गर्दै आएको फूलखेती प्रवर्धन कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ। विगत 3 वर्षदेखि सञ्चालन हुँदै आएको कार्यक्रमले स्थानीय कृषकलाई उत्पादन बढ़ाउन र आमदानी गर्न सहयोग पुगेको महानगरले जनाएको छ। महानगरपालिकाले बुधबार कृषकको मागको आधारमा 165 कृषकलाई 181 प्याकेट सयपत्री फूलको बिउ वितरण गरेको छ। फूल खेतीका लागि आवश्यक 158 थान मल्चिङ, प्लास्टिक समेत उपलब्ध गराइएको छ। पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यको उपस्थितिमा आयोजित कार्यक्रममा कृषकलाई फूल खेती सम्बन्धी अभिमुखीकरण समेत गराइएको थियो। पोखरा महानगरपालिकाको आर्थिक महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार तिहार आउन अझै 113 दिन बाँकी रहेकाले यो अवधिलाई पूर्ण रूपमा सदुपयोग गर्न कृषकलाई समयमै खेती शुरू गर्न आग्रह गरिएको छ। उहाँका अनुसार बिहिबारसम्म बिउ जमाइसक्नुपर्ने र बिउ जमाएको 20-25 दिनभित्र खेतमा सारेर रोप्नुपर्ने हुन्छ। समयमै रोपाई गरेर मात्रै तिहार लक्षित उत्पादन सम्भव हुने उहाँले बताउनुभयो। कडरियाले सयपत्री खेतीबाट राम्रो आमदानी गर्न सकिने भएकाले कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित सार्वजनिक सूचना जारी गरेर आवेदन माग गरिएको जानकारी दिनुभयो। यस वर्ष 500 प्याकेट बिउका लागि आवेदन परेको भए पनि उपलब्ध स्रोतको आधारमा पहिलो चरणमा 181 प्याकेट बिउ वितरण गरिएको उहाँले बताउनु भएको छ। फूलखेतीसँगै महानगरले कफी खेती गर्ने कृषकलाई पनि प्रोत्साहन गरेको छ। कम्तीमा 100 बिरूवा रोप्ने कृषकलाई प्रति बिरूवा 50 रूपियाँका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको छ। यस कार्यक्रम अन्तर्गत 50,000 कृषकले 9,700 कफीका बिरूवा रोपेका छन्। त्यसका लागि महानगरले 4,85,000 रूपियाँ खर्च गरेको छ। प्राविधिक टोलीले खेतमै पुगेर अनुगमन गरेपछि मात्रै प्रोत्साहन रकम वितरण गरिएको कडरियाले जानकारी दिनुभयो। यसै गरी पोखरा महानगरपालिका 21 र 22 लागि सुन्तला किसानलाई पनि विशेष सहयोग गरिएको छ। गत वर्ष असिनाबाट बाली जोगाउन जाली वितरण गरिएको महानगरले यस वर्ष पुरानो बोट हटाएर नयाँ बगैंचा स्थापना गर्ने कृषकलाई निशुल्क सुन्तलाका बिरूवा उपलब्ध गराएको छ। यस कार्यक्रम अन्तर्गत 29 कृषकलाई 1,041 बिरूवा निशुल्क वितरण गरिएको छ भने 50% अनुदानमा झण्डै 3,000 बिरूवा वितरण गरिएको छ। यसका लागि महानगरले 1,42,985 रूपियाँ खर्च गरेको छ। महानगरले फूल कफी र सुन्तला खेतीलाई प्राथमिकतामा राख्दै स्थानीय उत्पादन बढ़ाउने कृषकलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने र कृषि क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यका साथ यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। पोखरा महानगरपालिका वडा नम्बर 25 स्थित सेती गण्डकी नदी किनारबाट अवैध रूपमा बालुवा उत्खनन गरेको अवस्थामा प्रहरीले 3 टिपर र 3 चालकलाई नियन्त्रणमा लिएको छ। बुधबार राति अन्दाजे 10:15 समयमा खटिएको जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। नदीजन्य पदार्थको अवैध दोहन भइरहेको विशेष सूचनाको आधारमा प्रहरी टोली उक्त स्थानमा पुगेको थियो। नियन्त्रणमा लिएका ती सवारी साधन र चालकलाई आवश्यक कार्यवाहीका लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएको थियो। महानगरपालिकाको कार्यालयले कार्यवाही प्रक्रिया अगाडि बढ़ाउँदै उनीहरूलाई जनै 15,000 रूपियाँ जरिमाना तिराएर छोड़ेको छ। नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको सूचना पाउनसाथ हाम्रो प्रहरी तत्काल खटिएको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले भन्नुभयो, सेती नदी किनारमा बालुवा लोड गर्दै गरेको अवस्थामा टिपर र चालकलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार नियन्त्रणमा लिएका चालकहरूमा गोर्खा स्थायी घर भएका पोखरा महानगरपालिका नम्बर 19 लामाचौर बस्ने सुजन गुरूङ रहेका छन्। उनले G1K4472 नम्बरको टिपर चलाएका थिए। त्यसै गरी रूकुम स्थायी घर भई पोखरा महानगरपालिका एक सिम्पानी बस्ने 26 वर्षका विकास घटी रहेका छन्। उनले GAA0076 नम्बरको टिपर चलाएका थिए। यस्तै उखनडुङ्गा स्थायी ठेगाना भई हाल पोखरा 25MD बस्ने वर्ष 25 राजु मगरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले नियन्त्रणमा लिएका सबै टिपर र चालकलाई तत्काल कार्यवाहीका लागि बुझाएको थियो। सामुदायिक विद्यालयमा आइतबार दिँदै आएको सार्वजनिक विधा तत्काल खारेज गर्न माग गरिएको छ। सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले साताको 6 पठन पाठन सुचारू गर्न सरकारसँग यस्तो माग गरेको हो। काठमाडौँमा बुधबार आयोजित पत्रकार सम्मेलनमा महासंघले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। सरकारले हप्तामा 2 विदा दिने निर्णय गरेपछि बालबालिकाको औपचारिक पठन पाठन र सिकाइको अवधि घटेको छ। यस निर्णयप्रति महासंघका अध्यक्ष काशीनाथ दंगालले आपत्ति जनाउनु भएको छ। आइतबारको विदाका कारण देशैभरका अभिभावकहरू चिन्तित बनेको महासंघले उल्लेख गरेको छ। बालबालिकाको सिकाइको अवसर सुनिश्चित गर्न साताको 6 नै विद्यालय सञ्चालन हुनुपर्नेमा महासंघको जोड रहेको छ।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं,
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मंचद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड़ र वडा नम्बर 15 आमाहरूका लागि मात्र 3 किलोमिटर दौड़।
1: मिति यही श्रावण 2 गते शनिबार।
2: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाचन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
3: Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10+2 Science, Diploma in Engineering or equivalent with at least C grade in 8 subjects. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.nt. For more detail, Pokhara Engineering College, PEC, Firke, Pokhara, Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
4: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6899, 452-715।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97694। भाषापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण।

0: आको एमआरआई गराउनु पर्नेछ, तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउँ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0727-29।
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853-55928। विजिट www.landmarknepal.com।
4: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल, महाराजगंज, काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061527426 537526 छ।

0: प्राउन भेज र रारा चीज बोल्समा पनि उपलब्ध छ।
1: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक, हरिचोक पोखरा। फोन 01856536, मोबाइल 9956600536।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
6: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856048082, 9461482।

विश्रामपछि अन्नपूर्ण हाइलाइट्समा अब बाँकी समाचार। पोखरा महानगरपालिका भित्रका मुख्य शहरी क्षेत्रमा पोलमा झुण्डिएका अव्यवस्थित विद्युतीय तार तथा संचारका तार भूमिगत गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। पर्यटनको राजधानी पोखराको सौन्दर्य र सुरक्षा बढ़ाउने उद्देश्य सहित शुरू भएको सो योजना अन्तर्गत हालसम्म 80% काम सकिएको हो। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार आगामी डिसेम्बर महिनाभित्र यो परियोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ। अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेक साइडसम्म र सभागृहदेखि न्यू रोड हुँदै मुख्य शहरी क्षेत्रको 25 किलोमिटर सड़क खण्डमा तार भूमिगत गर्ने कार्य तीव्र गतिमा भइरहेको छ। यो काम सम्पन्न भएपछि पोखराको शहरी पूर्वाधारमा ठूलो सुधार आउने अपेक्षा गरिएको छ। मेयर आचार्यले पोखराको विकासमा यो परियोजना माइलस्टोन हुने उल्लेख गर्नुभएको छ।

पोखरा महानगरपालिका नम्बर 17 रहेको रातो पहिरो सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा भगवान पोखरेल चयन हुनुभएको छ। समूहको 22 वार्षिक साधारण सभा तथा 12 अधिवेशनले पोखरेलको अध्यक्षतामा 17 सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको हो। नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा विष्णु थापा, सचिवमा लेत्सी ठुसाजु र कोषाध्यक्षमा द्वारिका श्रेष्ठ चयन हुनुभएको खबरमा उल्लेख छ। मदरल्याण्ड माध्यमिक विद्यालयका 3 विद्यार्थी नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय ओलम्पियाडका लागि छानिएका छन्। 12 कक्षामा पढ्ने उनीहरू रसायनशास्त्र, जीव विज्ञान र खगोल विज्ञान गरी 3 फरक विधामा छनौट भएका हुन्। विद्यालयका अनुसार यस्तो सफलताले पोखरा र सिंगो देशकै नाम उच्च बनाएको छ। छनौट हुने विद्यार्थीमा प्रतीक थापा, आमोन गुरूङ र शाश्वत रेग्मी रहेका छन्। प्रतीक रसायनशास्त्रतर्फ उजुकिस्तानमा 10-19 असारसम्म जारी प्रतिस्पर्धामा सहभागी हुनेछन् भने अमोन जीव विज्ञानतर्फ युरोपमा 12-19 असारसम्म हुने प्रतिस्पर्धामा त्यसका लागि प्रस्थान गरिसकेका छन्। शाश्वत रेग्मी भने खगोल विज्ञानतर्फ 25 असोजदेखि 5 कार्तिकसम्म भियतनाममा हुने प्रतियोगितामा भाग लिन जाँदैछन्। विद्यालयका प्लस टू इन्चार्ज नारायण आचार्यले प्रतिष्ठित ओलम्पियाडमा भाग लिन पाउनु गौरवको विषय भएको बताउनु भएको छ। पोखरामा होटल व्यवस्थापन प्री डिप्लोमा विषयका प्रशिक्षार्थीबीच व्यावसायिक सिप प्रतिस्पर्धा कार्यक्रम भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अन्तर्गतको सिप विकास एकाईको आयोजनामा सो प्रतियोगिता भएको हो। प्रतियोगितामा पोखरा प्राविधिक शिक्षालय र धौलागिरी प्राविधिक शिक्षालयका 17 विद्यार्थीले आफ्नो कौशल प्रदर्शन गरेका थिए। नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका कार्यालय प्रमुख निशान खनालका अनुसार प्रतिस्पर्धाका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरू छानिएका हुन्। जस अनुसार फूड प्रोडक्शन विधामा चन्द्र रोकामगर, फूड एण्ड बेभरेज सर्भिसमा दीपा परियार र हाउजिङतर्फ सन्दीपा परियार उत्कृष्ट भएको खबरमा उल्लेख छ।

0: पोखरा अठार भकुण्डे नजिकै फेवातालमा बुधबार एक पुरूष मृत अवस्थामा फेला परेका छन्। सिन्धुलीको तीन पाटन घर भई हाल पोखरा सात रत्नचोक बस्दै आएका 48 वर्षीय वीरबहादुर मगर बिहान 11:30 बजे मृत फेला परेका हुन्। वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब परीक्षक नवराज भट्टराईका अनुसार स्थानीयले एक पुरूष पानीमा तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। वडा प्रहरी कार्यालयबाट घटनास्थल पुगेको प्रहरी टोलीले मगरलाई मृत अवस्थामा तालबाट बाहिर निकालेको थियो। पोस्टमार्टम रिपोर्ट्सका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिनुभएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
0: हरेक जसो सार्वजनिक कार्यक्रममा पोखराका मेयरले दिनुपर्ने जवाबको एउटा प्रश्न छ, फोहोर व्यवस्थापन के भइरहेको छ, परिशोधन केन्द्र कहिले बन्छ। धनराज आचार्यले मेयरमा निर्वाचित भएकै समयमा भनेका थिए, पोखराको फोहोर व्यवस्थापन हेर्न टिकट काटेर जाने बनाउँछौ, यो अध्ययनको केन्द्र बन्नेछ। त्यसपछि उनले हरेक जसो भाषणमा भन्दै आएका छन्, फोहोर प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा छ। आचार्यले यसो भन्न थालेको 3 वर्ष नागिसक्यो। पोखरा 14 स्थित बाछेबुडुवामा रहेको ल्याण्डफिल साइट अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सारिनुपर्ने भएपछि फोहोर व्यवस्थापन पोखराका लागि टाउको दुखाई बनिरहेको छ। 6 महिनाका लागि अस्थायी व्यवस्थापन गर्न भनेर पोखरा 32 लामेआलको सेती किनारमा फोहोर फाल्न थालियो। झण्डै 4.5 वर्ष त्यहाँ फोहोर फालेपछि अर्को अस्थायी व्यवस्थापन भनेर गत फागुनदेखि पोखरा 21 को रैचौर वन क्षेत्रमा फाल्न थालिएको छ। पोखरा महानगरपालिकाले 33 नम्बर वडामा फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने भनेर प्रक्रिया अघि बढ़ायो। 2079 चैत 22 महानगरले सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत ल्याण्डफिल साइट तथा फोहोर मैला प्रशोधन केन्द्र निर्माण र सञ्चालनका लागि विकासकर्ताको माग गर्दै सूचना जारी गर्यो। 2080 वैशाख 3 गते आयपत्र मूल्यांकन समिति गठन भयो र वैशाख 19 गते समितिको बैठक बसेर 3 वटा कम्पनी छनौट गर्यो। जेठ 30 गते मन्त्री परिषद बैठकको निर्णयको आधारमा मालपोत कार्यालयले भरत पोखरीमा 17 जना जग्गा धनीको कुल 93 रोपनी 5 आना जग्गा रोक्का राख्यो। मंगिर 17 गते महानगरको बैठकबाट टेसरा कम्पनीको प्रस्तावलाई पारित गरी प्रशोधन केन्द्र निर्माणको जिम्मा दियो। तर रोक्का राखिएको जग्गामा विवाद सुल्झिएन। स्थानीयहरूले उठेर त्यो ठाउँमा फोहोर फाल्न उपयुक्त नभएको भन्दै आन्दोलनमा उत्रिए। पोखरा 33 कार्यालय घेराउ गरे भने अस्वाभाविक घटना नै भयो। यसअघि नै रोक्का राखिएका जग्गाको बिना बैना गर्न महानगरले खाताबाट 55 लाख रूपियाँ 33 नम्बर वडाका वडाध्यक्ष रामचन्द्र अधिकारीको खातामा जम्मा गरिदिएको थियो। तर उक्त प्रक्रिया अवैध भएको भन्दै महालेखा परीक्षकको कार्यालयले तुरन्त फिर्ता गर्न निर्देशन दिएको थियो। 33 नम्बर वडामा फोहोर लैजान अवरोध हुने देखेपछि थप जग्गाको खोजी गर्न समिति गठन भयो। समितिले अन्य विभिन्न जग्गाहरू पनि सिफारिश गर्यो, तर जहाँ फोहोर लैजाने भनेर पनि भनिए पनि स्थानीय उठेर विरोध जनाएपछि पोखरा 33 लामेआल नजिकै रहेको वन क्षेत्रमा फोहोरको प्रशोधन केन्द्र बनाउने कार्यपालिका बैठकको निर्णय थियो। उक्त ठाउँ महानगर मातहत नरहेको र संघबाट जग्गा प्राप्तिमा लामो समय लाग्ने तथा स्थानीयले अवरोध गर्ने देखेपछि महानगर पछि हटेको थियो। फेरि नयाँ जग्गा खोज्न अर्को समिति गठन भएको छ। मंगलबार बसेको कार्यपालिका बैठकले पोखरा 8 का वडाध्यक्ष तथा वातावरण समितिका संयोजक रूद्रनाथ बरालको संयोजकत्वमा जग्गा खोज्ने समिति गठन गरेको हो। यसको अर्थ मेयर धनराज आचार्यले प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको भनेर सोमबारको सार्वजनिक सुनवाईको कार्यक्रममा जवाफ दिए पनि त्यसको काम शुरू नै हुन सकेको छैन। पोखरा 21 र आसपासका नागरिकले कार्यक्रममा अहिले फोहोर फालेको ठाउँमा उपयुक्त नभएको गुनासो गरेका थिए। जवाफमा मेयर आचार्यले भने मौलिक अधिकारको सवालमा उठाइएका विषय संवेदनशील छन् र यसमा हामी सहमत छौं। उनले भने हामीले अहिले अस्थायी व्यवस्थापनका लागि 21 नम्बर वडामा फोहोर व्यवस्थापन गरिरहेका छौं। हाम्रो स्थायी परियोजना फोहोर प्रशोधन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ। उनले भने यसो भनेको भोलिपल्टै बसेको कार्यपालिका बैठकले जग्गा खोज्न समिति गठन गरेको हो। समितिमा वडा सातका वडाध्यक्ष राममोहन आचार्य र इन्जिनियर उदय वास्तुला सदस्य समेत रहनु भएको छ। प्रभात लामिछाने सदस्य सचिव रहनु भएको छ। समितिले एक महिनाभित्र जग्गा सिफारिश गर्नुपर्ने कार्यपालिकाको कार्यदेश रहेको छ। पोखराको फोहोर फाल्ने जग्गा खोज्न फेरि समिति। आजको आदर्श समाज दैनिकमा खबर छापिएको छ।

गण्डकी प्रदेशका 11 वटै जिल्ला पूर्ण खोप सुनिश्चितता दिगोपन भएको जिल्लाको रूपमा दर्ज भएका छन्। पछिल्लो पटक यही असार 25 गते नवलपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन भएको जिल्लाको रूपमा घोषणा गरिएको प्रादेशिक जनस्वास्थ्य केन्द्रले जनाएको छ। केन्द्रका खोप अधिकृत एकनारायण लम्सालले छिट्टै गण्डकी प्रदेशलाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपन भएको प्रदेश घोषणा गरिने जानकारी दिनुभएको छ।

चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती धुर्वेलाई रेडियो कलर जडान गरेको छ। निकुञ्ज र मध्यवर्ती क्षेत्रमा 25 जनाको ज्यान लिइसकेको हात्तीलाई हाई अलर्ट गरी रेडियो कलर जडान गरिएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार हात्तीलाई डाट गरी घाटीमा सेटेलाइट रेडियो कलर जडान गरिएको हो। त्यसपछि दारा काटेर छाडिएको छ। रेडियो कलर जडानपछि हात्तीको अवस्थाबारे छोटो समयमै जानकारी प्राप्त हुने र जीपीएस ट्र्याकिङ मार्फत गतिविधि निगरानी गर्न सकिने उहाँले बताउनु भएको छ। मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरेको अवैध सामान बरामद गरेको छ। थासाङ गाउँपालिका 3 स्थित इलाका प्रहरी कार्यालयले त्यसले नियमित जाँच गर्ने क्रममा करिब 4,35,800 बराबरको अवैध सामान बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर महतका अनुसार नेपाल चीन कोरला नाकाबाट जोमसोम हुँदै पोखरातर्फ जाँदै गरेको महेन्द्र बोरेलो जीप जाँच गर्दा सामान फेला परेको थियो। भन्सार प्रज्ञान पत्र तथा आवश्यक कागजात नभएका सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीले गाड़ी चालक र सामान ल्याउने व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक कार्यवाहीका लागि मुस्ताङ भन्सार कार्यालय मुस्ताङमा बुझाएको छ। लमजुङका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका छन्। पुराना घरमा तालचा आँगनमा उम्रिएको झार भत्किँदै गएका घर र बाँझो जमिन गाउँको परिचय जस्तै बनेको छ। चौतारा र बस्तीहरू सुनसान छन्। बस्ती शून्य लाग्छ। केही वर्ष अघि चलपल हुने गाउँमा अहिले मानिस विहीन बन्दै गएका छन्। गाउँमा सड़क बिजुली खानेपानी संचार सुविधा पुगे पनि रोजगारी शिक्षा र स्वास्थ्यको खोजीमा मानिसहरू शहर र विदेश जान थालेपछि गाउँ खाली हुँदै गएका हुन्। यसको असर घर र जमिनमा नभई सामाजिक सम्बन्ध सांस्कृतिक स्थानीय अर्थतन्त्र र परम्परा सिपमा परेको छ। दोर्दी गाउँपालिका 3 श्रीमी भन्जाङको पुरानो नेवार बस्ती रित्तिँदै गएको छ। केही दशक अघि बाक्लो बस्ती रहेको यो ठाउँ अहिले पातलिएको छ। धेरै घरहरू खाली र जीर्ण अवस्थामा रहेका छन्। 85 वर्षीय शेरबहादुर श्रेष्ठका अनुसार पहिले गाउँमा बिहानदेखि बेलुकासम्म चलपल हुन्थ्यो। चाडपर्व मेलापात र सामाजिक काममा सबै सहभागी हुन्थे। अहिले धेरै मानिस गाउँ छोडेर गएपछि पहिला जस्तो रमाइलो र सहयोगी वातावरण नरहेको उहाँले बताउनु भएको छ।

मुगलिन पोखरा सड़क खण्ड अन्तर्गत तनहुँको दमौलीमा निर्माण भइरहेको चार लेनको मादी पुलको भौतिक प्रगति 86% बराबर पुगेको छ। बाँकी कामका लागि 300 दिन म्याद थप गरिएको मुगलिन पोखरा सड़क आयोजना पूर्वी खण्डले जनाएको छ। चालू आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि काम पूरा हुन नसकेपछि समय थप गरिएको हो। आयोजनाका अनुसार पुल निर्माणको म्याद 2084 वैशाख 16 गतेसम्म थप भएको हो। देशकै कान्छो जिल्ला नवलपुरमा निर्माणाधीन नमूना जिल्ला सदरमुकाम कामले तीव्रता पाएको छ। संघ प्रदेश सरकारबाट अधिकांश कार्यालय एउटै प्रशासनिक परिसरमा सञ्चालन गर्ने उद्देश्यले कावासती नगरपालिका 3 मा नमूना सदरमुकाम निर्माण भएको हो। नेपालको संविधान 2072 अनुसार नवलपरासी विभाजन बनेपछि नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्लाका करिब 184 बिघा क्षेत्रफलमा यो आयोजना अघि बढ़ाइएको छ। आयोजनाको शिलान्यास 2076 वैशाख 7 मा भए पनि निर्माण कार्य 2081 सालपछि मात्रै तीव्र रूपमा अघि बढ़ेको हो। बागलुङको जयमुनी नगरपालिकाले सुकुम्बासी परिवारलाई घर र जग्गासहित लाल पूर्जा उपलब्ध गराएपछि सुकुम्बासी समस्या समाधान भएको छ। नगरपालिकाले पहिचान भएका 18 सुकुम्बासी परिवारलाई घर जग्गा खरिद गरेर घर निर्माण गरी लाल पूर्जा हस्तान्तरण गरेको हो। नगर प्रमुख हरिहर शर्माका अनुसार सुकुम्बासी समस्या समाधानका लागि अघिल्लो कार्यकालदेखि नै पहल शुरू गरिएको थियो। सबै सुकुम्बासी परिवारले घर तथा जग्गा लाल पूर्जा पनि पाए। नगरपालिकालाई औपचारिक रूपमा सुकुम्बासी मुक्त घोषणा गर्ने भन्ने राष्ट्रिय भूमि आयोग मार्फत प्रक्रिया पूरा हुन बाँकी रहेको उहाँले बताउनु भएको छ।

यस वर्ष म्याग्दीका 6 सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण भएको छ। वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम र पानी पुनर्भरण मानव वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन उपभोक्ता समूहले पोखरी बनाएको खबरमा उल्लेख छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखिएको जनाएको छ। भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य र स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन हुन नसकेको निगमको भनाइ छ। पहिला जसो गरी वर्ग 4 अल्ली, विराटनगर, जनकपुर, अमलेखगंज, भेलाबारी, नेपालगंज, धनगढ़ी र वीरगंजमा पेट्रोलको भाव प्रति लिटर 194.50 रुपियाँ र डिजेल तथा मडितेलको भाव 192.50 रुपियाँ कायम गरिएको छ। यस्तै दोस्रो वर्ग सुर्खेत, दाङमा पेट्रोलको भाव 196 रुपियाँ, डिजेल र मडिजेलको भाव 194 रुपियाँ तथा तेस्रो वर्ग काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको भाव 197 रुपियाँ, डिजेलको भाव र मट्टितेलको भाव 195 रुपियाँ यथावत नै राखिएको निगमले जनाएको छ। अन्नपूर्ण हाइलाइट्समा अब मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसूनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसूनको न्यून चापीय रेखा पश्चिम सरदर स्थानको केही माथि तराई भूभाग नजिक छ र पूर्वमा आसपास रहेको छ, जसको प्रभावले साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थान र मध्य प्रदेश र कर्णाली प्रदेशसहित सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज दिउँसो पनि साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। देशको पहाड़ी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै तराईका केही स्थान तथा मध्य प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने कोशी, बागमती र हिमाली प्रदेशका एक दुई स्थानमा साथै गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। अनुपूर्ण हाइलाइट्समा अब अन्तर्राष्ट्रिय समाचार। इरानले बुधबार देशको एकमात्र नागरिक आणविक ऊर्जा केन्द्र रहेको बुसे शहर बन्दरगाह शहरमा लक्षित गर्दै अमेरिकाले नयाँ आक्रमण गरेको जनाएको छ। यसअघि अमेरिका र इरान बीच पुनः भएको सैन्य द्वन्द्व थप चर्किँदै गएको छ। अन्नपूर्ण हाइलाइट्समा अब खेल समाचार। इंग्ल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको एन्टाल स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले इंग्ल्याण्डलाई 2-1 गोलले हराउँदै फाइनल यात्रा तय गरेको हो। अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप फाइनलमा पुगेको छ। यसअघि अघिल्लो संस्करणमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै विश्वकप उपाधि जितेको थियो। खेलको शुरूआती अग्रता भने इंग्ल्याण्डले लिएको थियो। खेलको 55 मिनटमा एथिनो गेवार्डले गोल गर्दै इंग्ल्याण्डलाई अघि बढ़ाएका थिए तर 85 मिनटमा अर्जेन्टिनाका एन्जो फराडले गोल गर्दै खेल बराबरीमा ल्याए। अतिरिक्त समयको दोस्रो मिनटमा लाउरोटले गोल गर्दै अर्जेन्टिनालाई 2-1 गोलको जित दिलाए। यो सँगै अर्जेन्टिनाले विश्वकप फाइनलमा स्थान पक्का गरेको हो। उपाधिका लागि अर्जेन्टिनाले अब स्पेनसँग खेल्नेछ। इंग्ल्याण्डले भने तेस्रो स्थानको लागि अब फ्रान्ससँग खेल्नेछ। र म्याग्दीको भगवती युवा क्लब राखुले खुला महिला तथा पुरूष बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। पहिलोपटक जिल्ला बाहिर आयोजन हुन लागेको प्रतियोगिता आगामी साउन 2 गते पोखरा रंगशालाको कवर हलमा हुने जनाइएको छ। 3x3 को आधारमा सञ्चालन हुने प्रतियोगितामा पुरूषतर्फ 15 र महिलातर्फ 5 टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक सुलभ मल्लले जानकारी दिनुभएको छ। प्रतियोगितामा कास्की, तनहुँ, म्याग्दी, काठमाडौँ, पर्वत लगायतका जिल्लाबाट टोली सहभागी हुने बताइएको छ। पोखरामा आयोजित पत्रकार सम्मेलनमा संयोजक मल्लले खेलको माध्यमबाट युवाहरूलाई आपसी भाइचारा र अभिवृद्धि गर्न कार्यक्रम आयोजना गरिएको बताउनु भएको छ। खेल खबर सँगै बिहान 6 बजेबाट प्रसारणमा रहेको अन्नपूर्ण हाइलाइट्समा खबरको सिलसिला सकिएको छ। जहाँ जाँदै प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। प्रदेशमा कांग्रेस एमाले सत्ता सहकार्य अन्त्य, तानातानमा नेकपा। सुकुम्बासी बारे 4 दलले संसदमा दर्ता गराए जरूरी सार्वजनिक महत्वको प्रस्ताव। मौलिक हक कार्यान्वयन गर्न सरकारको गम्भीर ध्यानाकर्षण। देशैभर अहिलेसम्म झण्डै 55% धान रोपाई मल अभाव रहेको किसानको गुनासो। पोखरा महानगरमा 80% धान रोपाई सम्पन्न, साउन 15 भित्र सकिने अपेक्षा। स्थानीय उत्पादन प्रवर्धनमा पोखरा महानगरको प्रयास। सयपत्रीको बिउ, कफी र सुन्तला खेतीमा पनि प्रोत्साहन। अन्तर्राष्ट्रिय खबरतर्फ, इरानमा नयाँ अमेरिकी आक्रमण, क्षेत्रीय तनाव थप चर्किँदै र खेल खबरमा इंग्ल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकपको फाइनलमा प्रवेश।
अरविन्द विक्रम राणालाई धन्यवाद। हाम्रो अर्को हाइलाइट्स साँझ 6 बजे सुन्न सक्नुहुनेछ। अहिलेको लागि समाचार कक्षबाट सबिन बिदा माग्छु। नमस्कार।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईं पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: आउनुहोस् सँगै दौडौं, स्वस्थ बनौं। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
2: स्वच्छ पोखरा, स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड़ र वडा नम्बर 15 आमाहरूका लागि मात्र 3 किलोमिटर दौड़।
1: मिति यही श्रावण 2 गते शनिबार।
2: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाचन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
3: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
4: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
3: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जेहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
4: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
3: फोन नम्बर 0614510000,
4: 0614510002, मोबाइल नम्बर 9856084466।
3: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
6: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
7: ओहो नाचर बे, कति छ्याब डिजाइन बे मारेको न किन नि खनि तोला
8: खनै दिवा ना सर्वे रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र पुलाजी तोला।
7: ए नै च्याबा मार दोकान पो मोना नै प्रेसोलाई नै च्याब चुरा रैया औठी हमेला झोका टस टिग्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुल तुई बिस्यानारी बेल्ले छ्याब कोपिम ओछे।
8: हजुर किमे झोको लाई नि छब छ्याबा छ्याबा मारे डिजाइन गहना चैदी म बिस्या वा चुबल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखे चोकै यावै क्यार मोहै
7: जग्गा मात्र आँगी रूपाकोट ज्योति सुनसादी दोकाने घिस शाखा पोखराई महेन्द्र पुलरी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
8: समुदाय रवा ताक रिवा ज्याला जाति क्रिवा छतैरा नत खैमा बिलन चन्न यामो
7: तोय मिल ती विषया रूपाकोट ज्योति सुनसादी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061580815 98565315 प्रोप्राइटर दशरथ सुनार
8: छतैरा त तान नि भिम्द
9: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट
10: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
11: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
10: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
11: शशिधर अनि तिमी नि
12: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
11: त्यो पनि एनटीएचएमसीमा छ नि
10: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
11: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061 50 50 78 50 51 33 र 576 458
10: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ
13: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
10: आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ
13: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061 573 163 582 844 वेबसाइट www.lagrandi.edu.np
10: होम केयर सेवा
14: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
10: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
14: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
10: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
14: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
10: सुत्केरी नवजात शिशुको हेरचाह
14: क्यान्सर सर्जरी राहतकारी हेरचाह
10: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
14: डाक्टर ल्याब सेवा
10: औषधि डेलिभरी सेवा
14: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिग्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061 411 777 मोबाइल 98 560 89 2 77
11: ओहो छोरीको बिहेको कुरा पनि छिनियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
10: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि
11: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
10: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
11: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
10: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
11: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ
14: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्नी सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061 533 123 98 028 50 701 98 028 50 702
15: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-4236
16: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
17: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
18: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
17: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
18: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
17: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
18: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेल्सन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
17: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
16: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
19: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
17: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29।
2: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्दा पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
3: हिमस्टार फर अ कम्प्लिट होम।
0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 061-588-115, 9251-98190।

0: IME Life Insurance Company Limited, भविष्य सुनिश्चित करते, इंश्योरिंग फ्यूचर।
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदै छ। संपर्क 9856033405 9856033405।
2: कैंसर को संपूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761000253।
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँको लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 5706612 र 9822979993।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165865536, मोबाइल 9856000536।
3: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: हरेक स्पेंडिंग मा कलेक्टिंग पॉइंट्स अनलॉकिंग
0: रारा चीज बॉल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस5 नेपाल्स नंबर वन ब्रांड।

0: अब फोन पॉइंट सँग सधैँ रिवार्डेड।
1: हेलो
2: हजुर, नमस्कार।
1: हेलो
2: नमस्कार काका, सुन्नु भएन?
1: हेलो हेलो
3: हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
2: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
3: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
2: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
2: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
2: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061 433 342 433 640।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपाल एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6089, 452-715।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
8: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
9: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
8: टाइम चेक।
10: यति बेला बिहानको 8 बजेको छ।
11: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: major appliances ka AC, cooler, freeze, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhandu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances, Behcher ko bani lagcha.
1: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
1: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
2: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड र वडा नम्बर 15 का आमाहरूका लागि मात्र 3 किलोमिटर दौड
1: मिति यही श्रावण 2 गते शनिबार
2: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061588716
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला
1: वेबसाइट www.pokhramarathon.org
2: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा
3: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
4: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
3: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ
4: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
3: फोन नम्बर 0614510000
4: 0614510002 मोबाइल नम्बर 9856084666
3: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1 हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 ले एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
6: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा उपचार हुने समस्याहरू सुगरको समस्या गर्भकालीन मधुमेह थाइराइड हर्मोनको गडबडी हुने निसन्तानपन महिनावारी गडबडी योनिच्छामा कमी हुने महिलाको शरीरमा अनावश्यक रौ आउने कम उमेरमै प्रेसर मोटोपन कोलेस्ट्रोल बढ्ने उमेर अनुसार शरीरको उचाइ नबढी को हुने वा धेरै अग्लो हुने बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 98434329239 98028 59321 061581
7: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
2: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
7: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
2: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
7: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु, एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850-027-29।
6: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764115। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
7: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटीपानी, पोखरा, फोन 061-588-115, 9251-9190।
8: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
9: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख, डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
9: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371 63 582 844 वेबसाइट www.lagrandi.edu.np।
0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817। Admission open, Pokhara College of Management, PCM, affiliated to Pokhara University, 24 years of academic excellence in management, Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइभीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
2: होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग, बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा सेवाहरू, वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2-77। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
2: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
2: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्सन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
2: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
2: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।

0: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: एडमिशन ओपन इन इन्जिनियरिङ एन्ड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.nt. For more detail, Pokhara Engineering College, PEC, Firke, Pokhara, Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
3: Mobile upgrade ma kharcha garnuhuncha? Ghumna jana bachat garnuhuncha? अब भविष्यका लागि पनि सोच्ने कि
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: বাতসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-0611।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062612 र 98229793।
2: टीएनटी एक्सप्रेस। अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम, टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
2: टीएनटी एक्सप्रेस, न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 01-5-38-369। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।
4: हेलो,
5: हजुर नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
5: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
4: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
6: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
2: TNT Express अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
2: TNT एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 061-538-369। TNT एक्सप्रेस, द पिपुल नेटवर्क।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274253752।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अयनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ECG तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-5686-536, मोबाइल 98-560-0536।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
6: टाइम चेक।
7: यति बेला पूर्वाह्नको 9 बजेको छ।
8: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
9: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
10: 93.4
11: गुड मर्निंग पोखरा।
7: तपाईको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला।

हेलो नमस्ते एण्ड गुड मर्निङ रेडियो अनुपूर्ण 93.4 MHz कार्यक्रम गुड मर्निङ पोखरा लिएर यहाँहरू समक्ष म कञ्चन थापा उपस्थित भइसकेको छु। प्रविधि समिशनमा साथ दिनुभएको छ प्रिय भाइ अरविन्दले भने तपाईले पनि सुनेर साथ दिनुहुन्छ नै। जहाँ हुनुहुन्छ तपाईँ हामीसँगै हुनुहुन्छ, स्वस्थ हुनुहुन्छ, सुरक्षित हुनुहुन्छ। अब यति बेला चाहिँ कतिजना चाहिँ निन्द्रामै हुनुहुन्छ होइन। अब हिजोको रोमाञ्चक गेम तपाईँले हेर्नुभयो इङ्ल्याण्ड र अर्जेन्टिनाको, अर्जेन्टिनाले चाहिँ को जित भयो। अब अर्जेन्टिनाका फ्यानहरू यतिखेर चाहिँ मस्त छन् र चाहिँ इङ्ल्याण्डलाई समर्थन गर्नेहरू चाहिँ पक्कै पनि याकुल र व्याकुल पनि होलान्। एनिवे तपाईँ एउटा अब फाइनल गेमको प्रतीक्षामा पनि कतिजना हुनुहुन्छ, फाइनल गेम खेल्नका लागि, अब हेर्नका लागि होइन, खेल्नका लागि खेलाडी उत्साहित छन् भने हेर्नका लागि दर्शकहरू चाहिँ त्यति नै उत्साहित छन्। यसकारण चाहिँ अब यो फाइनल गेम खेलिरहँदा हेरिरहँदा होइन पक्कै पनि आफ्ना स्वास्थ्यलाई पनि ध्यान दिनुहोला। गेम खेल्ने या चाहिँ खेला हेर्ने हिसाबमा चाहिँ अब हुन्छ नि साथीभाइहरूसँगको जमघट अनि विभिन्न खानपानका कुराहरू आउँछन्। तपाईँलाई स्वास्थ्यको मध्यनजर गरेर पनि आफ्नो चाहिँ होइन एउटा छुट्टै खालको रमाइलो गर्न सक्नुहुन्छ त्यो गेमहरू हेरेर। यो सँगसँगै अब अहिले चाहिँ यात्रा गर्ने क्रमहरूमा पनि तपाईँले यात्रा गरेका ठाउँहरूका बारेमा पनि बुझेर हिँड्नुहोला होइन। अब अहिले चाहिँ विभिन्न ठाउँमा यो चाहिँ मनसुनको प्रभावले गर्दाखेरि चाहिँ समस्याहरू चाहिँ आएको छ। कतै गोठ भत्केको छ, कतै घर भत्केको छ, कतै पहिरोले बाटोहरू चाहिँ अवरुद्ध भएको छ होइन, कतै बाढीले ठाउँहरू चाहिँ बगाइराखेको छ। यस कारण चाहिँ ध्यान दिनुहोला। अब आज पनि देशभर मनसुनी वायुको प्रभाव पर्नेछ होइन। देशको मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान शाखाले चाहिँ जनाएको छ। अब मनसुनको न्यूनी चापी रेखा पश्चिम सदर एउटा स्थानभन्दा केही माथि नेपालको तराई भूभाग र नजिकको पूर्वमा सरदर स्थान आश्वासन रहेको छ, जसको प्रभावले चाहिँ देशभरमा चाहिँ साधारणतया बादल लाग्नेछ होइन। अनि बागमती, गण्डकी, लुम्बिनी, कोशी प्रदेशको स्थानहरूमा चाहिँ र मधेश कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा चाहिँ मध्यम हिसाबको चाहिँ होइन वर्षा हुनेछ र दिउँसो चाहिँ देशभर साधारणतया बादल लाग्नेछ। देशको चाहिँ हिमाली भूभागमा थोरै स्थानमा चाहिँ चट्याङ सहितको वर्षाको सम्भावना रहेको छ। पहाड़ी भूभागमा केही स्थानमा चाहिँ मा पनि चट्याङ सहितको वर्षाको सम्भावना रहेको छ। अब अहिले चाहिँ भनौँ न खोला नालाको बहावहरू पनि बढ्ने अवस्थाहरू छ। यस कारण चाहिँ अब तपाईँ त्यो हिसाबमा बस्नुहुन्छ भने ध्यान दिनुहोला। अनि तपाईँ पहिरोले चाहिँ काली गण्डकी करी रोडको बागलुङ सड़क खण्ड चाहिँ आवाज जावत चाहिँ गए रातिबाट अवरुद्ध भएको छ। यो चाहिँ जैमेनी नगरपालिका बेलनगर स्थित एक कोरी रोडमा चाहिँ खसेको पहिरोले यो सड़कहरू चाहिँ अवरुद्ध भएको छ। अब तपाईँ यसरी यात्रा गर्दै गर्दाखेरि ध्यान दिनुहोला आफूले यात्रा गर्ने ठाउँ बाटो घाटोको अवस्थाहरू चाहिँ बुझेर यात्रा गर्नका लागि चाहिँ आग्रह गर्न चाहन्छु। यो पनि भयो र अब अहिले यो पछिल्लो क्रममा दुर्घटनाका धेरै समाचारहरू चाहिँ हामीले तपाईँलाई सुनाइरहनु पर्ने अवस्था आएको छ कि। अब यो नसुनाउ भनेर चाहिँ भनिरहँदाखेरि हिजो पनि पालिखे चोकमा होइन दुर्घटना भयो, एउटा युवाले ज्यान गुमाउनु पर्ने भयो होइन, एउटा चाहिँ युवाले ज्यान गुमाए। यस कारण चाहिँ तपाईँले आफ्नो चाहिँ भेहिकलहरू चलाइरहँदाखेरि आफ्नो स्पीड, बाटोको अवस्था सबै कुराहरू चाहिँ हेर्नुपर्ने हुन्छ। अझ साँझको समय, रातिको समयमा वर्षा हुने हुँदाखेरि पनि कतिपय फेसिलिटीहरू चाहिँ देखिँदैन राम्रोसँग, त्यो बाटोघाटोहरू चाहिँ देखिँदैन। त्यस कारण चाहिँ एकदम स्लो ड्राइभ भन्न चाहिँ तपाईँले जान्नुपर्छ होइन, त्यो स्लो ड्राइभ गर्न चाहिँ सक्नुपर्छ। तपाईँलाई हतारमा हामी चाहिँ हिँडिराख्या हुन्छ कि, जहिले हतार जहिले हतार। अनि त्यो ठाउँमा पुग्नका लागि तपाईँले समयमा घरबाट निस्किनुहुन्न या चाहिँ आफ्नो गन्तव्यमा पुग्नका लागि होइन, या
घरमा जानका लागि तपाईँ समयमा ती ठाउँहरूबाट चाहिँ निस्किन सक्नुहुन्न अनि हामीलाई चाहिँ हतार हुन्छ, हतारको हिसाबमा चाहिँ स्पिडमा चाहिँ गइरहँदाखेरि यस्ता खालका दुर्घटना अनि लेनको त्यो हामीसँग अनुशासन छैन, बाटोको अनुशासन छैन, होइन हामीमा त्यो बाटो चाहिँ कस्तो छ के छ भन्ने कुरा खालको या चाहिँ हामीले कसरी चाहिँ राइड गर्नुपर्छ त भन्ने कुराहरू चाहिँ त्यो अनुशासन जबसम्म चाहिँ हामीले आफैले आफैलाई बुझाउँदैनौँ तबसम्म यस्ता खालका दुःखद घटनाहरू चाहिँ भइरहन्छ। र अर्को कुरा चाहिँ अब अभिभावकहरूको जिम्मेवारीका कुराहरू पनि आउँछन्। बच्चाहरूलाई जब तपाईँका बच्चा एसी दिन्छन् त्यसपछि उनीहरूको डिमान्ड हुन्छ बाइकको, होइन या चाहिँ भेहिकलहरूको चाहिँ डिमान्ड हुन्छ। बच्चाहरूले एसी दिइसकेपछि या चाहिँ प्लस टू गरिसकेपछि दिउ न त भन्ने हुन्छ, तर ती बच्चाहरूले त्यो भेहिकल चलाइरहँदा फेरि एक महिनापछि आफ्नै टाउकोमा हात समातेर रुनुपर्ने अवस्थाहरू चाहिँ आउँछ। यस कारण पनि अब कस्तो तपाईँहरू पनि ध्यान दिनुपर्छ र आफ्नो बच्चाहरू कहाँ गइराखेको छ, के गरिरहेको छ, कुन समयमा घर आउँछ, कुन समयमा बाहिर जान्छ, यावत कुराहरू चाहिँ ध्यान दिनुको लागि म आग्रह गर्न चाहन्छु। यति भन्दै अर्को एउटा साङ्गीतिक कोसेली राख्न चाहन्छु कार्यक्रम गुड मर्निङ पोखरामा।

0: इसका एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: आउनुहोस् सँगै दौडौ स्वस्थ बनाऊ। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड र वडा नम्बर 15 आमाहरूका लागि मात्र 3 किलोमिटर दौड।
1: मिति यही श्रावण 2 गते शनिबार।
2: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
1: Admission open, Pokhara College of Management, PCM, affiliated to Pokhara University, 24th years of academic excellence in management, bachelor program, 4 years program of bachelor in business administration, BBA, 4 years of IT program, bachelor of computer system and information technology, BCSIT, 4 years program of bachelor of business administration in finance, BBA finance. Forms are available at college administration at 9 a.m. to 3 PM. Science and management, both stream can apply. Intuit to learn, go forth to serve. Last date of form submission 26 ASA 2083. Entrance exam 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: फिस्टल आइबेर केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबेर केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आइबेर केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-9894-46-525।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा BBA र BIT कार्यक्रममा भर्ना खुला भएको छ। UKको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको को पाठ्यक्रम का साथ इन्फोमेटिक्स कलेज पोखरा ले हजारों सफल स्नातक तैयार पारि सकेको छ। कुनै पनि संकाय बाट प्लस टू वा सो सरह को परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारी का लागि सिधै इन्फोमेटिक्स कलेज पोखरा मा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारी का लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9251-98-190।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0 5 76 458 577 903। मौकाको फाइदा उठाउनुहोस्।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, फ्री टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 0161-95-728, मोबाइल 9956-60-27-29।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोर पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
5: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
3: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
3: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
2: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
7: 93.4

Okay, tapai ko lagi hamile yumi to gith rakyo region apuna tirana bito plo char mega hours tapai suni ron boy kosa karikam good morning pokera. You gith sangeet haru se suni rada tapai lagdena jindagi se euta sangeet jastai ho bhanera haina jindagi pani aba sangeet ma jastai kahile sur milcha kahile tal bigrancha haina tara pani gith chai bajna aba rokinna ya banna rokinna ni haina. त्यसरी नै अब जीवनमा पनि सुख दुःखका सफलता असफलताका आशा निराशा भेद पिछोडका अनगिन्ती मोडहरू चाहिँ आउँछन्। यी सबै अनुभवले नै जिन्दगीलाई चाहिँ एउटा लयमा निर्माण गरिराख्या हुन्छ नि त। धेरै मानिसलाई जिन्दगीको लय भनेको सधैँ सधैँ सधैँ सधैँ भर खुसी रहनु, सफलता प्राप्त गर्नु, सहजता मात्र भन्ने सोचिराख्या हुन्छ, तर वास्तविकता त्यस्तो हुँदैन। कहिलेकाहीँ परिस्थितिले हाम्रो योजनाहरू पनि बदलिन्छ होइन, विश्वास तोडिन्छ, आफ्ना भनिएका टाढाहरू हुन सक्छन्, टाढिन सक्छन्, जीवनका गतिहरू रोकिए जस्तो लाग्ला। तर यही समयले हामीलाई चाहिँ धैर्य, सहनशीलता र आत्मविश्वासको पाठ सिकाउँछ। यसो भनिन त मैले एउटा चाहिँ मलाई आर्टिकल पढ्न मन लाग्यो, सम्मान डरको कहरको कि मायाको भर भन्ने होइन, यो चाहिँ निकै राम्रो लाग्यो, दिपा ओझाले लेख्नु भएको छ। यो सम्मान हामी सबैले सर्वाधिक प्रयोग र अपेक्षा गर्ने शब्द होइन, यति परिचित कि यसको अर्थ बुझाउनु पर्ने आवश्यकता नै नपर्ला जस्तो कि अब। तर कहिलेकाहीँ चाहिँ सबभन्दा परिचित शब्दहरू नै पुनः सोच्नुपर्ने विषयहरू चाहिँ बनिराखेका हुन्छ। स्वाभाविक प्रश्न उठ्छ, हामीले जीवनभर सिकेको सम्मान वास्तवमा के थियो त, के त्यो मनबाट आएको आधार थियो, या चाहिँ कि कतै न कतै कतै एउटा हुन्छ नि डरले निर्माण गरेको व्यवहार थियो होइन। यो प्रश्न अरूलाई होइन, सबभन्दा पहिला चाहिँ आफैलाई सोध्नु पर्ने हो। हामीमध्ये धेरै यस्तो समाजमा हुर्केका छौँ जहाँ ठूलालाई सम्मान गर्नुपर्छ भनेर धेरै कुरा सिकाइन्छ, शिक्षक, अभिभावक, हाकिम, गुरु, या हुन्छ नि यावत कुराहरू चाहिँ घरका मान्ने गुण्यहरू, अब उहाँहरूलाई आदर गर्नु हाम्रो संस्कारको हिस्सा हो। त्यसमा धेरै सुन्दर पक्षहरू छन्, त्यसैले आज पनि त हामी ती मूल्यहरूको सम्मान गर्छौं। अब सँगैसँगै अर्को प्रश्न पनि उठ्न थाल्छ कि सम्मान उमेरले मात्र निर्धारण गर्छ, पदले मात्र निर्धारण गर्छ, या सम्मान त्यस्तो कुरा हो जुन सम्बन्धबाट दुवैतर्फबाट चाहिँ बग्नुपर्छ, या चाहिँ होइन। आज हामी पारिवारिक सम्मानको कुरा गर्यौँ भने श्रीमान श्रीमती बीच, साथीहरू बीच, सहकर्मी बीच, अझ रोजो कुरा अभिभावक र बच्चा बीच, अनि सबभन्दा महत्वपूर्ण शिक्षक र विद्यार्थी बीच, सायद यही परिवर्तनले हामीलाई चाहिँ सम्मानको अर्थ फेरि एकपटक सोच्नको लागि चाहिँ एउटा हुन्छ नि बाध्य भएका छौँ कि। अब सम्मानको शब्दकोशी अर्थ व्यक्तिको मूल्य, अधिकार, अस्तित्वलाई स्वीकार गर्नु हो। एउटा चाहिँ सनातन दर्शनले हरेक जीवनभित्र एउटा आत्मालाई सम्मान गर्न सिकाइराखेका हुन्छ कि। बौद्ध दर्शनले प्रत्येक व्यक्तिभित्र रहेको सम्भावनाप्रति चाहिँ एउटा विनम्र हुन आग्रह गर्छ। तिनै दृष्टिकोणमा एउटा साझा शब्द देखिन्छ सम्मान, अरूमाथि अधिकार जमाउने कुरा होइन, मात्र सम्मान होइन, उनीहरूको गरिमालाई स्वीकार गर्ने एउटा अभ्यास हो। अब सम्मान असम्मानका केही सामान्य भ्रमहरू पनि छन् होइन, सम्मान भनेर हामीले सिकेका हुन्छौँ, सिकाएका हुन्छौँ, तीमध्ये केही वास्तवमा सम्मान नभई डर, दबाव, बाध्यताका कुराहरू पनि आइराखेका हुन्छन् कि। अब शान्त कक्षाको कुरा गर्ने नै सम्मानजनक विद्यार्थी, अब यो शान्त कक्षाको जुन खालको वातावरण हामीले देख्छौँ, कि डर, असुरक्षा वा बोल्न नपाउने वातावरण हो कि भन्ने कुराहरू हुन्छ होइन, आज्ञा पालनको सम्मानको कुरा कि, प्रश्न गर्न नपाइने संस्कृति हो कि, फरक दृष्टिकोण राख्नु र समानताका कुराहरू कि, स्वतन्त्रता सोच र आलोचनात्मक चिन्तनको कुराहरू हुन्छ होइन, सिधा र स्पष्ट जवाब दिनु कि, इमान्दार र स्पष्टको संवादका कुरा, यी बात कुराहरू चाहिँ धेरै कुराहरू चाहिँ आउँछ। अब डरको बारेमा कुरा गर्दा चाहिँ प्राय यसलाई चाहिँ नकारात्मक रूपमा चाहिँ बुझ्छौँ, तर सत्य कुरा के हो भने डर मानवीय जीवनको एउटा अत्यन्त आवश्यक भावना हो। यो आवश्यक पनि छ, हामी सड़क पार गर्दा आउने सावधानी, आगोबाट टाढा बस्ने चेतना होइन, एउटा चाहिँ चेतना, सवारी चलाउँदा सतर्क रहने बानी, यी सबैमा डरको सानो तर महत्वपूर्ण भूमिका हुन्छ। विज्ञानले बताउँछ कि जब हामी डराउँछौ शरीर तुरन्तै सतर्क रहनका लागि चाहिँ त्यो अवस्थामा पुगिराखेका हुन्छ। मुटुको धर्कन बढ्छ, श्वास तीव्र हुन्छ, मांसपेशीहरू सक्रिय हुन्छ र मस्तिष्कले सम्भावित खतरा पूर्ण चाहिँ एउटा चाहिँ ध्यान केन्द्रित गरिराखेका हुन्छ। यही प्रणालीले हजारौं वर्षदेखि मानव जातिलाई बचाउँदै आएको छ, त्यसैले डर पूर्ण रूपमा चाहिँ हटाउनु पर्ने भावना होइन। डरले हामीलाई जोखिमपूर्ण निर्णयबाट जोगाउँछ, डरले असावधानी एउटा चाहिँ होइन कम गर्छ, डरले जीवनको मूल्य सम्झाउँछ। तर एउटा महत्वपूर्ण प्रश्न फेरि उठ्छ कि जुन भावना जीवन बचाउन बनेको हो त्यही भावनाले सम्बन्धहरू पनि फस्टाउन सक्छन् त भन्ने कुरा,
जब डर सम्बन्धको आधार बन्छ, छोटो समयमाका लागि डर प्रभावकारी देखिन सक्छ, बच्चा चुप लाग्न सक्छ, विद्यार्थी प्रश्न गर्दैन, कर्मचारी विरोध नगर्ला, नागरिकले नियम पालना गर्ला, तर त्यो व्यवहारको पछाडि के छ बुझाइ कि अब एउटा चाहिँ भय छ कि बुझाइ छ त भन्ने कुराहरू आउँछ। डरको अवस्थामा मस्तिष्कको मुख्य ध्यान भनेको सिकाई, सृजना, सम्बन्ध भन्दा पनि सुरक्षामा केन्द्रित हुन्छ। मानिस गल्ती गर्न डराउँछ, प्रश्न गर्न हिचकिचाउँछ र आफ्नो विचार व्यक्त गर्न असुरक्षित महसुस गर्छ। निरन्तर डरको वातावरण बस्दा यसको असर चाहिँ शरीर र मन दुवैलाई एउटा चाहिँ पर्न थाल्छ। अब अनुसन्धानले के देखाउँछ भने दीर्घकालीन डर वा तनावले चाहिँ प्रतिरक्षा प्रणाली कमजोर बनाउँछ भनेर चाहिँ भनिराखेका छ। त्यसकारण चाहिँ अब सबै दृष्टिकोणले एउटा साझा सन्देश के दिन्छ भने डरले तत्काल आज्ञा पालन ल्याउन सक्छ, तर विश्वास, सुरक्षा र सम्बन्धले दीर्घकालीन विकासको एउटा चाहिँ चरित्र निर्माण गर्छ। अब हाम्रो समाजमा सम्मानको कुरा आउँदा अनुशासन पनि सँगै आउँछ। अर्को कुरा के छ भने एउटा चाहिँ अनुशासनको कुरा विद्यार्थी एउटा हुन्छ नि, अनुशासनको मूल अर्थ सजाय वा नियन्त्रण चाहिँ होइन, सिकाइसँग सम्बन्धित रहेको कुराहरू चाहिँ त्यो हुन्छ होइन। अब हामीले डिसिप्लिनको कुराहरू गरिराखेका हुन्छौँ, यो कुराहरू चाहिँ गरिरहँदाखेरि चाहिँ अब विद्यार्थी सिक्ने विषय व्यक्तिका कुराहरूमा पनि आउँछ। र अर्को कुरा चाहिँ साँचो अर्थमा कुनै पनि भनौँ व्यक्तिलाई या विद्यार्थीलाई अनुशासनमा टिकाइराख्ने शक्ति दण्ड होइन, सम्मान हो। सम्मान बिना अनुशासन बोझ बन्न सक्छ, सम्मानसँग जोडिएको अनुशासन भने विकासको बाटो चाहिँ लैजान सक्छ। यसकारण चाहिँ अब डर जीवनमा आवश्यक छ, जीवन जोगाउन, जोखिम चिन्न, जिम्मेवार बन्न डरको आफ्नै स्थान छ, तर मानवीय सम्बन्धहरूमा डरले सधैँ अग्रस्थान लिनुपर्छ भने छैन। जहाँ डर हावी हुन्छ त्यहाँ मानिसहरू गल्ती गर्न डराउँछन्, जहाँ सम्मान हुन्छ त्यहाँ मानिसहरू सिक्न, प्रश्न गर्न, बढ्न हिम्मत गर्छन्। हाम्रो समाजमा धेरै पटक सम्मानलाई प्रेम, विश्वास भन्दा बढी डर, मौनता, आज्ञा पालनसँग जोडेर हेरिएको छ। त्यसैले प्रश्नलाई असम्मान, असहिमता होइन, एउटा विद्रोह र सहनशीलतालाई चाहिँ सम्मान ठान्यो। हामीले छोडेर जाने सबभन्दा ठूलो विरासत भनेको सम्पत्ति होइन, होइन, सम्बन्धको गुणस्तर हुन सक्छ, डरले टाउको झुकाउन सक्छ, तर माया करुणाले मात्र मन झुकाउँछ र दीर्घकालीन सम्मान पनि सायद त्यही हो। डरको कहरबाट होइन, मायाको भरबाट जन्मिएको सम्मान चाहिँ दीर्घकालीन हुन्छ। मलाई चाहिँ एकदम मन पर्यो यो कुरा होइन। अब हामी कतिपय कुराहरूमा चाहिँ डरको कारणले गर्दाखेरि चाहिँ होइन त्यहाँ धेरै कुराहरू चाहिँ हामीले रियाक्ट गरिराखेका हुन्छौँ, तर अब त्यो डरभन्दा पनि त्यो डरको कहरभन्दा पनि मायाको भर हुनुपर्छ भन्ने चाहिँ लागि होइन यो कुराहरू चाहिँ भनिरहँदाखेरि रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। अहिलेको लागि अर्को एउटा साङ्गीतिक कोशी लिएर

0: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
3: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
2: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
3: शशिधर, अनि तिमी नि?
4: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
3: त्यो पनि एनटीएचएमसीमा छ नि।
2: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
0: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-5050-7851-33 र 576-458।

विस्तृत जानकारी का लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज NTHMC पोखरा फोन 061 50 50 78 50 51 33 र 5

0: जानेको नै बिमार।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
2: अनि मेरो दाँत झुकेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ECG तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01856536, मोबाइल 98560056।
5: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंकसँग जोडिएको घर। फोन 01655770077, 97623638 17।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर।
1: होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा,
3: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98560997।
4: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै

0: हजाउ हुन्छन्।
1: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
2: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
3: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
1: नेपाली एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
2: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र?
1: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
4: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6989, 452-715।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: 93.4 रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। आजको दिन यहाँको लागि सफलता रहन सकोस्, जीवनमा लिनुभएका जिम्मेवारीहरू पूरा गर्न सक्नुहोस्, सकारात्मक सोच रहनुहोला, त्यो सोचहरू जीवनमा ल्याउनुहोला, हरेक नकारात्मक कुराहरूमा हरेक नराम्रा कुराहरूमा पनि खोतल्दै जानुभयो भने राम्रा कुराहरू पाउन सक्नुहुन्छ, सकारात्मक कुराहरू चाहिँ पाउन सक्नुहुन्छ। मात्रै आफूलाई, आफ्ना विचारलाई, आफ्नो सोच्ने एउटा चाहिँ शक्तिलाई र हेर्ने दृष्टिलाई सकारात्मक राख्नुहोला, आफ्नै सुन्ने एउटा चाहिँ श्रवण शक्तिलाई पनि सकारात्मक तरिकाबाट चाहिँ लैजानुहोला। हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं, सुनेर साथ दिनुभयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रविधि संयोजनमा साथ दिनुहुने भाइ अरविन्दलाई पनि विशेष आभार व्यक्त गर्दै आजको श्रृंखलाबाट म कञ्चन विदा माग्छु। नमस्ते।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका सुन्नु भएन?
2: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको। भतिज सुन्नु भएन?
2: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको हो काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
3: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ। भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू
5: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
6: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
5: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
6: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
5: न्युरो सर्जरी सेवा,
6: बाल रोग,
5: नाक कान तथा घाँटी रोग,
6: मानसिक तथा स्नायु रोग,
5: प्रसूति तथा स्त्री रोग,
6: छाला, यौन तथा कुष्ठ रोग,
5: नेत्र रोग,
6: दाँत तथा मुख रोग,
5: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
6: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
5: सुविधा सम्पन्न ICU सेवा,
6: डिजिटल एक्सरे,
5: सिटी स्क्यान सेवा,
6: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
5: इन्डोस्कोपी, ECG, EEG, PTA,
6: फिजियोथेरापी, युरोफ्लोमेट्री,
5: केमोथेरापी,
6: सुरक्षित गर्भपतन सेवा,
5: होल बडी चेकअप, हेल्थ प्याकेज,
6: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
5: फोन 061-572-648, 572-849।
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
8: टाइम चेक।
9: यति बेला पूर्वाह्नको 10 बजेको छ।
10: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
11: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
12: 93.4

0: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड़ र वडा नम्बर 15 का आमाहरूका लागि मात्र 3 किलोमिटर दौड़।
1: मिति यही श्रावण 2 गते शनिबार।
2: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
3: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाईमा हुनुहुन्छ?
4: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 का लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
4: विस्तृत जानकारीका लागि लागरण्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर। फोन 061-573-163-582-844। वेबसाइट www.lagrandi.edu.np।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड। फोन 061-590-162 590-163।
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
8: हिमस्टार गोल हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्दा पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन।
9: हिमस्टार for a complete home।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटी पानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
1: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
1: अनि कति बेला बस्नुहुन्छ डाक्टर
2: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640

त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032929, 98028 59321, 061 581.

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते हैं, Insuring Future.
1: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा.
3: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति.
2: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ.
3: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सम्पूर्ण ओपिडी सेवा,
2: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
3: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
2: रेटिना सम्बन्धी जाँच एवं उपचार,
3: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
2: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
3: आँखा छर्केको सिधा पार्ने सर्जरी,
2: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
3: लेजर सर्जरी सम्बन्धी सेवा,
2: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
3: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
2: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
3: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
2: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार.
3: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा,
4: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ.
2: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219.
3: स्वस्थ आँखा, स्वच्छ दृष्टि.
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ.
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
7: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ.
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ. विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163.
9: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229793।

0: पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठूलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
1: ल त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा संचालित दिव्य श्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा संचालित दिव्य श्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स, नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ
3: 93.4

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: यति बेला पूर्वाह्नको 11 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

हेलो हाय नमस्ते गुड मर्निंग सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिनको आजको अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भइसकेका छौं। मेरो नाम सबिन हो र तपाईँ हामीलाई फिल्मको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम www.onlineannapurna.com हाम्रो पात्रो नेपाली पात्रो लगायत हाम्रो अफिसियल फेसबुक पेज रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा मार्फत एकैसाथ लाइभ सुनिरहनु भएको छ। विश्वभरि नेपाली मनहरू तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ। आज मिति 2083 साल आज असार महिनाको 32 गते बिहिबार हो। अब यो 32 भन्दा माथि 33 दिन चाहिँ हुँदैन, 32 हो होइन हुने। आज चाहिँ 32 गते बिहिबारको एपिसोडमा छौ। यो अंग्रेजी तारिक अनुसार 2026 जुलाई 16 तारिक रहेको छ। अर्को कुरा के छ भन्दा आजबाट यो आर्थिक वर्ष भनिन्छ, दुईवटा वर्षलाई समेटिन्छ कि 82-83 चाहिँ आजबाट सकिँदैछ, भोलिबाट नयाँ आर्थिक वर्ष सुरु हुन्छ। यो 83-84 भन्ने, अब अहिले 83 भयो, अब आगामी अब आउने फेरि असारको यही बेलासम्मलाई 84 भयो नि त होइन, त्यही भएर 83-84 भनेर भनिन्छ कि। तपाईँले बुझ्न के गर्नु भएको छ होइन, नबुझेको भए पनि अब थोरै बुझ्नुहोस्, त्यही नै हो। अब पोखरा आसपासमा ठिकै छ, खासै पानी पर्ने अवस्था चाहिँ छैन, तर गर्मी चाहिँ गर्मी नै छ हौ। हिँड्दाखेरि त अलिक तात्तातो खाना खाएर झ्यापझुप हिँड्यो भने त एकदम गर्मी हुने कि, फेरि तपाईँले पनि अनुभव गर्नुभएको छ होला। कहिले काहीँ एकदम हतार हतार तात्तातो एकदम खाना खाने होइन, त्यस पछाडि हतार हतार गरेर हिँड्ने कि बाइकमा अथवा गाडीमा नभइकन पैदल हिँडेर अनि एक ठाउँबाट अर्को ठाउँमा जाने बेला चाहिँ अब खासै बाहिर गर्मी नभए पनि शरीरमा चाहिँ गर्मी हुँदो रहेछ, तपाईँले पनि विचार गर्नुभएको छ होला होइन। ल ओके, आज यो बिहिबारको बसाइमा अब खासै त्यस्तो प्रश्न सोध्ने काम चाहिँ नगरौँ होला होइन, गफगाफ गर्ने काम गरौँ। केही गीत कुनै गीत सुन्न मन लागेको छ भने पनि रोज्नु होला। केही महत्वपूर्ण जानकारी मैले कार्यक्रम मार्फत जोड्छु, तपाईँको सहभागिता लिन्छु। त्यो बेलामा चाहिँ अब यसो ट्याक्क टुक्के गफलाई यता तान्ने उता तान्ने यता तन्काउने उता तन्काउने गर्यो भने भइ नै हाल्छ, त्यही नै हो कुराहरू, रमाइलो हो। अब विशुद्ध यहाँ त्यस्तो बहसै गरेर केही हुनेवाला चाहिँ छैन होइन, अब त्यसमा चाहिँ प्रसङ्ग गर्दै कुरा गर्दै जाँदाखेरि कहिलेकाहीँ केही कुराहरू आउँछन्, कहिलेकाहीँ केही कुराहरू आउँछन् होइन। तपाईँले पनि केही न केही सुनिरहँदाखेरि केही न केही यस्तो रहेछ है भन्ने थाहा चाहिँ पाउनुहुन्छ, मैले अपडेट पनि गरिरहन्छु कार्यक्रम मार्फत। र पछिल्लो अपडेट अनुसार अब पोखरा आसपासमा त्यस्तो पानी पर्ने सम्भावना त छैन होइन, अब अहिलेलाई चाहिँ पर्ला पर्ला जस्तो पनि भइरहेको थियो यसो हेर्दाखेरि डाँडाकाँडातिर, तर ठ्याक्कै अहिले चाहिँ त्यो अवस्था रहेन। अब तपाईँकोतिर के छ कस्तो छ त्यो बुझ्दै जाउँला होइन। विभिन्न तवरले हामीलाई सुन्दै हुनुहुन्छ, कोही एफएम ब्यान्ड मार्फत 93.4 मेगाहर्ज मार्फत यो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश लगायत बागमती प्रदेशका जिल्लाहरूमा हामी सुनिन्छौँ भने अब इन्टरनेट अनलाइनको www.onlineannapurna.com हाम्रो पात्रो नेपाली पात्रो लगायतका यी सामाजिक सञ्जालहरू फेसबुक पेजमा रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज र आधिकारिक अनलाइन रातोपाटी.com मार्फत पनि एकैसाथ हामीलाई सुन्न सक्नुहुनेछ। नेपाली मनहरू जो जहाँ जस्तो अवस्थामा हुनुहुन्छ कार्यक्रम सुनिरहनु भएको छ। अब करिब करिब 12 बजेसम्म हामी तपाईँसँगै रहन्छौँ, तपाईँ पनि कार्यक्रम पोखरा कलिनको साथमा रहन सक्नुहुनेछ है त। कार्यक्रममा आज मैले अब त्यस्तो खासै केही छैन, गफगाफ नै जोड्ने हो। गीत सुन्छौँ हामी, तपाईँलाई कुनै कुनै गीत सुनाउन मन लागेको सुन्न मन लागेको छ भने अथवा सुनाउनै मन लागेको छ भने पनि पाइयो होइन, धेरै छन् त्यो आफ्नो सोहरू देखाउने कि कुराहरू, त्यही भएर आउनुहोस् एकैछिन गफगाफ गरौँ, के छ कसो छ बुझौँ, गाउँठाउँतिर के हुँदैछ त्यो पनि कार्यक्रम मार्फत बुझौँ भन्ने हो। र कतै यात्रा गर्दै हुनुहुन्छ भने अब कता कता सडक अवरुद्ध छन् म थोरै जोड्छु है त तपाईँलाई, हाम्रो गण्डकी प्रदेशमा कता अवरुद्ध छ भन्ने कुरा हो। अब गण्डकी प्रदेशको कुराकानी गर्नुपर्दा अविरल वर्षाका कारण अन्नपूर्ण गाउँपालिका 8 सार्दी खोलामा पहिरो गएको हो, यो तपाईँलाई थाहा नै छ। नयाँ पुल घान्द्रुक सड़क खण्ड एकतर्फी भएको छ, यो केही दिन अगाडिबाट नै हो, यहाँलाई थाहा नै छ। त्यस्तै बागलुङमा पहिरो जाँदा काठेखोला गाउँपालिका 6 इनार पानी भन्ने ठाउँमा पहिरो जाँदा मध्य पहाड़ी लोकमार्ग यति बेला एकतर्फी रूपमा सञ्चालनमा रहेको छ। पूर्णरूपमा बन्द भनेको मेची राजमार्ग पूर्णरूपमा बन्द छ, बरा क्षेत्र भित्री खण्डहरू पनि बन्द छन्। बीपी राजमार्ग सवारी सञ्चालनमा रोक लगाइएको छ। त्यसै अरनीको राजमार्ग पूर्णरूपमा अवरूद्ध छ, यो दुई ठाउँमा अवरुद्ध रहेछ अरेनीको राजमार्ग। अब अरू भनेको त खासै भित्री कुराहरू, कालीगण्डकी करिडोर पनि खुला छ, एकतर्फी रहेछ कालीगण्डकी करिडोर भनेको, यो
स्याङ्जा पर्वत जाने बाटो भनेर भनिएको छ र कालीगण्डकी गाउँपालिका चार पूर्तिघाट स्याङ्जा पर्वत जाने बाटो चाहिँ कालीगण्डकी करिडोर नै अवरुद्ध भएर अहिले एकतर्फी रूपमा सवारीहरू सञ्चालनमा छन्। यो मैले थोरै अपडेट यहाँलाई गराएँ। पोखरादेखि काठमाडौँ पुग्ने पृथ्वीराज मार्ग पूर्ण रूपमा सञ्चालनमा छ। नारायणघाट मुगलिन सड़क खण्ड पनि पूर्ण रूपमा सञ्चालनमा छ। यो ट्राफिक अपडेट अन्तर्गत पोखरा बागलुङ राजमार्ग पनि एकदम पूर्ण रूपमा सञ्चालन छ। बेनीजोमसोम सड़क खण्ड पनि पूर्ण रूपमा सञ्चालनमै छ। अब यता पोखरादेखि तनहुँ हुँदै होइन यता लमजुङतिर जाने गोर्खातिर जाने बाटाहरू पनि सबै निर्बाध रूपमा सञ्चालन छन्। मनाङतिरको चाहिँ खासै अपडेट आएको छैन। म त्यत्तिकै भस्मै बोल्ने कुरो पनि आएन होइन। अब अरू अन्य ठाउँमा त खासै त्यस्तो पानी पनि परेको छैन। त्यसले गर्दाखेरि ढुकुको साथ भन्न सकिन्छ होइन। अब यसो न्युजहरूतिर पनि बुलेटिनहरू आउँछन् त्यताबाट पनि मजाले भन्न सकियो। र तपाईँ के गर्दै हुनुहुन्छ 01653040 मार्फत गफ गर्नुपर्छ। एकैछिन पछाडि आउनुहोला। कार्यक्रममा गीत पनि राख्छु मैले। केही जिल्लामा बाढ़ीको जोखिम छ जस्तो कि माछाका अनुसार पाँच थर इलाम तेह्रथुम शंखसभा भोजपुर खोटाङ सोलुखुम्बु ओखलडुङ्गा सिन्धुली दोलाखा रामेछाप सिन्धुपाल्चोकमा बाढ़ीको जोखिम छ र अन्य विभिन्न ठाउँहरूमा पनि जोखिम उत्तिकै छ जस्तो कास्की चितवन स्याङ्जा होइन पर्वत त्यस्तै नवलपरासी पूर्व पश्चिम रूपन्देही पाल्पा लगायतका ठाउँहरूमा पनि साँझ तथा आकस्मिक खोलाहरूमा बाढ़ी आउन सक्ने अनुमान गरिएको छ। अब होइन कस्तो हुन्छ भन्दा बाढ़ीको फेरि अब यता तलतिर पानी परिरहेको छैन भने माथितिर मजाले पानी पर्यो भने पनि बाढ़ी आउन सक्छ। त्यही भएर यो बेलामा सकभर नदी किनारहरू खोलाको छेउछाउमा जाने काम चाहिँ नगरौं। हिँड लागेपछि जाउँदा होइन त ल ठिक छ। फेसबुक लाइभमा पनि कमेन्ट गर्दै गर्नुहोला। अब तपाईँसँग कुराकानी पनि भइ नै हाल्छ। अब के गरौं अरू खासै त्यस्तो अपडेट किन केही भेटिएन। एउटा फुल टिप्नतिर लाग्यौं है त यो चलचित्र धड्कनबाट मेरो मनैको फुल टिपी तिम्रो मनैमा सिक्ने।

ल मेरो मनैको फूल टिपी तिम्रो मनैमा सिउरिए, कस्तो राम्रो है शब्द कि मनको फूल टिपेर मनमै सिउरिनुको मजा फेरि छुट्टै छ कि। तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम पोखराकोलिन, पोखराकोलिन सुन्नुको मजा पनि छुट्टै छ। त्यही भएर पनि यहाँहरू कार्यक्रम मार्फत सहभागिता जनाउन सक्नुहुन्छ। स्टुडियोको टेलिफोन नम्बर 061-5340-40 हो, एकैछिनपछि खुला हुन्छ भनेको थिएँ, खुला भइसकेको छ। हामीलाई फेसबुक लाइभमा पनि धेरैजना साथीहरूले कमेन्ट गरिसक्नु भएको छ, म उहाँहरूको कमेन्ट सरस्वती लिन चाहन्छु। त्यो क्रममा हामीलाई शिवकुमार विश्वकर्माले लेख्नु भएको छ, पोखरा 10 औद्योगिक क्षेत्रदेखि, र धेरैले भन्ने गर्छन् पैसा केही होइन, जरूरत परेको बेला कसैसँग मागेर त हेर्नुहोस्, त्यसपछि थाहा पाउनुहुनेछ पैसा के चीज हो भनेर। शुभ प्रभात, नमस्कार दाई, म पनि सुन्दैछु है पोखराको अलिन, सबिन दाईको आवाजमा सुन्न पाउँदा गडो बडो आनन्द आउने, समय बितेको पत्तै नहुने क्या, मौसम शीतल शीतल छ है पोखरा 10 आज भन्नुभएको छ हाम्रो एकदमै नियमित श्रोता। कार्यक्रम सुन्दै गर्दाखेरि पनि उहाँको कमेन्ट आइहाल्छ यो फेसबुक लाइभमा, फोन गर्न मिले त उहाँले पनि फोन गर्नुहुन्थ्यो तर अलिक डिस्टर्ब आउनुभएछ, त्यही भएर उहाँले फोन चाहिँ खास गर्नुहुन्न, कहिलेकाहीँ चाहिँ फेरि झुल्किनुहुन्छ। शिव थ्याङ्क यू सो मच, हामीलाई उहाँले पोखरा 10 औद्योगिक क्षेत्रदेखि कार्यक्रम सुन्दै गरेको जानकारी दिनुभएको छ र सम्झिनुभएको छ सबैजनालाई। है त शिवकुमार विश्वकर्मा, अब एकछिनपछि पिरै पिर सुनौ न हो दाई भन्ने बेला आउँछ कि होइन। कृष्ण परियारले कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ, नौडाँडाको शिला टेलरदेखि, नमस्कार मेरो डियर मित्र, के छ हालखबर, सुनेको छु है हाम्रो प्यारो साथी, हाम्रो प्यारो रेडियो यता गामतिर पनि पानी पर्ला जस्तो छ, खर केही छैन, चुई हाले पनि छाइएला, एम बरालले गाउनु भएको तस्बिर एल्बममा छ, गायक यति बेला बिरामी हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना छुट्टिन्छु ल भन्नुभएको छ कृष्ण परियारले। हामीलाई नौडाँडाको शिला टेलरदेखि सुनिरहेको जानकारी दिनुभएको छ र लेख्नु भएको छ रेडियोको एकदमै होइन पारखी भनौँ, र उहाँले एउटा गीत पनि रोज्नु भएको रहेछ, यो गीत म सम्भव भएसम्म बजाउने प्रयास गर्नेछु। कृष्ण सुन्दै हुनुहुन्छ भने एकदम धेरै धेरै सम्झिरहेको छु, अब व्यस्त हुनुहुन्छ तपाईँ पनि, म पनि व्यस्तै छु होइन, भेटघाट अलिक दैनिक जसो हुन पाएको छैन, तपाईँ पोखरातिर नजाने म नाउडातिर नजाने त्यस्तै त्यस्तै भएर हो कि। ओके थ्याङ्क यू सो मच कृष्ण, एकदमै धेरै धेरै आभार प्रकट गर्छु, यसै गरी सम्झिनु होला र नियमित रूपमा सुन्नुहुन्छ, यता न्यू रोड छँदाखेरि पनि नियमित सुन्नुहुन्थ्यो, यता आउनुभयो भने सुन्नुहुन्छ, नौडाँडामा त भन्नै परेन, रेडियो घन्किरहेछ होइन त, नौडाँडै छर्किरहेछ कि होइन। कृष्ण ल आफ्नो कामतिर लाग्नुहोस्। शान्ति बरालले नमस्कार सर, म पनि सर पानी पर्न सकिनँ, गर्मी छ भन्नुभएको छ, ओके पानी पर्न सकेको छैन, अवस्था त्यस्तै त्यस्तै छ, टेलिफोन लाइन पनि खुला छ, अब भने 061-5340-40 मार्फत तपाईँसँग कुराकानी गर्नको लागि स्टुडियोको टेलिफोन नम्बर खुला गरेर मैले आइसकेको छु। अहिलेको लागि टेलिफोन लाइन मार्फत एकजना श्रोता साथी, उहाँलाई भित्र भएलौँ है त, नमस्ते, तपाईँको आवाज राम्रोसँग बुझिएन, कहाँदेखि को बोल्दै हुनुहुन्छ ल भन्नुहोस् तपाईँको शुभ नाम? शान्ता बराल, के छ शान्ति हाल खबर? अनि मासबारतिर के हुँदैछ? गर्मी छ है, अब गर्मी पनि नहोस् कसरी, गर्मीमा गर्मी नै हुने भयो, गर्मीमा जाडो भयो भने पो भयो। ल ठिक छ ल, अनि हामीलाई कार्यक्रम सुन्दै हुनुहुन्छ भने केही सुनाउनुहुन्छ, के छ अवस्था? ल छोटोमा है त, लामो नजानुहोस् ल, छोटोमा गाउनुहोस् है त ल।

ल ल रोको होइन शान्ति हस् ल हस् धेरै धेरै धन्यवाद छुट्टौ छुट्टौ भनेको लामो गाउनु भयो उहाँ हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो शान्ति बरालले मासपादेखि फोन गर्नुभएको थियो उहाँसँगको कुराकानीलाई पनि मैले टुङ्गाइसकेको छु कृष्ण परियारले भेट्ने दिन जुरेन है हजुर भन्नुभएको छ त्यस्तै हो भेट्ने दिन जुराउनु पर्यो कि जुरेर त कहाँ आउँछ र होइन त तपाईँ यता आउनु पर्यो म उता जानु पर्यो अथवा तपाईँ यता आएको बेला फोन गर्नु पर्यो म उता गएको बेला फोन गर्नु पर्यो अब म त्यही बाटो घरै जाँदैछु होला केही दिनमा अनि भेट हुन्छ एकजना साथी आउनुभएको छ टेलिफोन लाइन मार्फत उहाँलाई स्वागत गरिहाल्नु नमस्ते नमस्ते हजुर कान्तिको बोल्दै हजुर कहाँदेखि भन्नुभयो कुरिनटारबाट के भन्नुभयो नाम चाहिँ सबिना मगर सजिना सजिना मगर के छ सजिना हालखबर एकदम ठिकठाक छ अनि कुरिनटारतिर सुनाउनुहोस् ए पानी पर्ला पर्ला जस्तो भइरहेछ होइन तपाईँ चाहिँ के गर्दै हुनुहुन्छ खाना खानुभयो अनि खाना खाएर अनि के छ त अरू के गर्नुहुन्छ त्यतातिर ए बस्ने मात्रै गजब गजब गजब यो नि तरिका होइन ल ठिक छ अब बस्ने खाने काम बाहेक यसो केही त गुनगुनाउनुहुन्छ अथवा के छ त बस्ने खाने काम बाहेक यसो गीत पनि गाउनुहुन्छ होला सुन्छौ त हामी हो तपाईँले गाएको मैले अस्ति सुन्दै थिएँ होला होला तपाईँले मिठो गाउनुहुन्छ अरे भन्ने मैले हल्ला सुनेको रहेछु कि हो त्यसो भए के हेर्नुहुन्छ त त्यसो भए नाच्नुहुन्छ नाच्नुहुन्छ नाच्न नि आउँदैन त्यसो भए रुन आउँछ त रुन आउँछ तपाईँलाई हाँस्न त आउँछ होला ल हाँस्नुहोस् त हा हा हा हा हा गरेर हो सजिना ल ठिक छ एकदम खुसी लाग्यो अनि त्यसो भए केही सुनाउने अब तयारी केही छैन भन्नुभयो होइन अब केही सुन्नुहुन्छ त त्यसो भए ए हस् भन्नुहोस् न हजुर कहाँ भेटिएला चलचित्रको जुन गीत भए पनि हुन्छ ल तपाईँले छिट्टै भेटाउनुहुन्छ कहाँ भेटिएला भनेर खोज्नु पर्दैन है त हस् धन्यवाद सुन्दै गर्नु होला ओके उहाँ हुनुहुन्थ्यो सजिना मगर हामीलाई कुरिनटारदेखि फोन गर्नुभएको थियो कहाँ भेटिएला चलचित्रबाट एउटा गीत सुनाउनु भन्नुभएको छ हुन्छ गीत सुनाउला हामीलाई धीरबहादुर गुरुङले आज असारको अन्तिम अर्थात दोमासेको दिन बेलुका हाम्रो गुरुङ जातिले खेमा अर्थात पितृ पूजा गरिन्छ सबैजनाले पूजा गर्नुहोला भन्दै म पनि सुन्दैछु है प्रकाश दूतराज र मेलिन राईले गाउनु भएको गीत छैन र माया सुनाइदिनु होला सबैको जय होस् भन्नुभएको छ हाम्रो धीरबहादुर गुरुङ हुनुहुन्छ उहाँले मध्यम पथ लामाचौरदेखि हामीलाई नियमित रूपमा कार्यक्रम सुन्नुहुन्छ र अहिले पनि सुनिरहेको जानकारी दिनुभएको छ र आज असारको अन्तिम दिन अर्थात यो दोमासेको दिन भएको कारणले गर्दा आज गुरूङ जातिमा चाहिँ खेमा अर्थात पितृ पूजा गर्ने चलन रहेको छ सबैजनाले पूजा गर्नुहोला भन्दै उहाँले गीत पनि लगिनु भएको छ थ्याङ्क यू सो मच धीरबहादुर मध्यम पथ लामाचौरदेखि हामीलाई सम्झिनु भएको थियो अब एउटा गीत राखौँ होला अघि सजिनाले रोज्नु भएको थियो अब यो गीत यहाँ खोज्दैछु म कहाँ भेटिएलाबाट होइन त्यो गीत पछाडि फेरि म एकैछिनमा आउनेछु यहाँहरू कार्यक्रम पोखरा कलिन सुन्दै गर्नुहोला आजको यो बिहिबारको बसाइन्द्र हृदय ल सुनौ

0: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-0279। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
5: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
3: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
5: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
3: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
5: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड र वडा नम्बर 15 आमाहरूका लागि मात्र 3 किलोमिटर दौड।
3: मिति यही श्रावण 2 गते शनिबार।
5: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक।
3: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
5: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
3: वेबसाइट www.pokharamarathon.org।
5: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: phone points sangha sadai rewarded.
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Form 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर. प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ. तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ. जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ. अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्. लिबर्टी कलेज, अनामनगर. सम्पर्क 57062612 र 98229793.
3: Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10+2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara at Kaski. Phone number 061-581-209. Committed to excellence in technical education.

0: ओके कमर्सियल ब्रेक पछाडि यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रम पोखरा कलिन सुनिरहनु भएको छ तपाईँको सहभागिता लिने कार्यक्रममा पोखरा कलिन र पोखरा कलिनको आजको यो बिहिबारको बसाई अन्तर्गत गफगाफ कुराकानी भइरहेकै छ अहिलेको लागि टेलिफोन लाइन मार्फत एकजना साथी आउनु भएको छ उहाँलाई स्वागत गर्नु नमस्ते हेलो
1: हेलो नमस्कार
0: नमस्ते हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
1: म लेफ्ट साइडबाट दिल
0: दिल थापा है
1: हजुर
0: के छ दिल हालखबर
1: एकदमै ठिकठाक भन्नु पर्यो आसाममा यतिको चलिरहेको छ जिन्दगी
0: एकदम ठिक छ ल अनि लेफ्ट साइडतिर के हुँदैछ
1: लेफ्ट साइडतिर यो बिचमा अलिकति पर्यटकहरू विदेशी भारतीय बङ्गलादेशीको उल्लेख्य सहभागिता छ अनि पश्चिमीहरू अलिकति देखिएका छैनन् त्यस्तै छ आज चाहिँ प्रचण्ड गर्मी छ यस्तै फुटबलको माहौल बेलुकासम्म त्यस्तै छ
0: है आज स्कुल
1: हजुर हामी समर भ्याकेसनमा भनौँ
0: ओके समर
1: हजुर त्यही भएर चान्स मिल्यो
0: भनेपछि त अब हामी दिनदिनै जसो भेट हुन्छ
1: हजुर एकदमै दिनदिन भेट हुन सक्छ
0: हो
1: हजुर एकदमै
0: ल ठिक छ अनि कस्तो चल्दैछ तपाईँको
1: हजुर
0: शिक्षण पेसा चाहिँ कस्तो हुँदैछ के छ
1: अहिले ठिकै छ रमाइलो नै लागेको छ
0: रमाइलो लागिरहेको छ
1: जे काम गरे पनि त्यसमा सन्तुष्ट हुनुपर्छ
0: त्यसमा रमाउन सिकियो भने
1: हजुर
0: एकदम गजब हुन्छ अनि केही सुनाउनुहुन्छ आज हामीलाई
1: आज के सुनौ केही विषयमा बरु हामीले यसो वर्ल्ड कप चलिरहेको वर्ल्ड कपको कुराकानी भयो
0: ए ल ठिक छ वर्ल्ड कपको कुराकानी तपाईँ ल हुन्छ यही विषयवस्तुमा कुराकानी गरौँ तपाईँ आज हिजो हेर्नुभयो गेम
1: हजुर हेरियो
0: तपाईँ कसको सपोर्टमा हुनुहुन्थ्यो
1: म त यो पहिल्यैदेखि नै अधिकांश नेपाली नै अर्जेन्टिनाको समर्थक रहेछ म पनि त्यही
0: ए तपाईँ पनि भनेपछि तपाईँलाई धेरै धेरै बधाई छ
1: हजुर
0: अनि म अलिक फरकतिर परे फेरि
1: मेरो चाहिँ भन्दा अधिकांश नेपालीहरू अर्जेन्टिनाको समर्थक हुनुको कारण चाहिँ यो पहिलो पटक हामीले त थाहा पाइएन इतिहासमा पढे अनुसार 1984 हो कि 86 पहिलो पटक नेपालले प्रत्यक्ष प्रसारण गरेको थियो वर्ल्ड कपको अनि त्यही त्यो समयमा नै अर्जेन्टिनाले जितेको रहेछ म्याराडोनाले उत्कृष्ट गोल गरेको त्यहाँबाट म्याराडोनाको फ्यान हुँदाहुँदै अधिकांश नेपाली अर्जेन्टिनाको फ्यान भएका हुन् रे भन्ने सुनिएको छ के रे
0: ओके ठिक ठिक ठिक ल अनि अर्को कुरा पनि मैले यसो कता कता सुनेको कि
1: है
0: मेस्सीले चाहिँ यो कोभिडको बेलामा केही स्वास्थ्य सामग्री पनि सहयोग गरेका थिए अरे कि नेपालको लागि
1: ए हजुर अनि हजुर त्यो पनि सुनियो अनि त्यसपछि अर्को चाहिँ एकचोटि कुन म्याराडोनाले नेपालीहरूको नाम लिएको हुनाले पनि नेपालीहरूले अर्जेन्टिना रुचाउँछन् भन्ने पनि सुनिएको थियो
0: हो त्यो पनि हो
1: हजुर त्यही फोकल्यान्डको टापुकै कुरा गर्दाखेरि दुवै अर्जेन्टिना र बेलायत युनाइटेड किङडम दुइटैले दावी गरेका तर गोर्खाली सैनिकको सहयोग लिएर बेलायतले मानौ ब्रिटेन युनाइटेड किङडमले आफ्नो पक्षमा पारेको त्यो टापुलाई पछि लडाईँको पछि फुटबलको मैदानमा इङ्ल्यान्डसित नै अर्जेन्टिनाले जित्दाखेरि यहाँ चाहिँ गोर्खाली रहेनछन् र त्यही भएर हामीले जित्यौं भनेर नेपालीको गोर्खालीको मान राखेको भन्ने पनि सुनिएको छ अब के कस्तो हो
0: होइन ठिक हो यो तपाईँले भनेको कुराहरू मैले पनि सुनेको थिएँ यिनी कुराहरू अब हिजो पुरै गेम हेर्नुभयो होला नि होइन
1: हजुर
0: त्यही त अब पहिला त अब इङ्ल्यान्डले अब खै के हो के हो भन्ने भइसकेको थियो कि लास्ट लास्टमा आएपछि फेरि कमब्याक गर्यो अब
1: हजुर
0: त्यस पछाडि प्रायः जस्तो त्यस्तै भइरहेछ कि अर्जेन्टिनासँगको खेलहरू होइन
1: हजुर एकदमै त्यस्तै भइरहेछ अनि यो अघिल्लो चोटि त्यो जोर्डनसँगको सरी लास्टमा इजिप्टसँगको खेलमा पछि कमब्याक गर्यो भने अहिले पनि मध्यान्तरपछि नै कमब्याक गर्यो हजुर
0: मध्यान्तरपछि नै कमब्याक भएको थियो र त्यही कारणले गर्दाखेरि फाइनलमा पुगेको छ
1: हजुर फाइनलमा पुग्यो तर मैला चाहिँ अहिले कता कता मेरो मनले स्पेनको पनि हुन सक्छ वर्ल्ड कप जस्तो लागिरहेछ अहिले त
0: है
1: हजुर
0: अब स्पेनको त मैले एकदम राम्रो देख्छु खेल चाहिँ होइन अब
1: हजुर
0: त्यो पासहरू होइन त्यो डिफेन्सहरू एकदम राम्रो लागिरहेछ अब हेरौँ यो खेल हेर्न मजा आउने भयो फाइनल चाहिँ
1: हजुर एकदम मजा आउने तर बेलुकाको समय भयो मजा आउने रहेछ धेरैले अधिकांश सोच्छ कि बिहानको टाइम परेछ
0: ए फाइनल चाहिँ कतिखेर सुरु हुनेछ
1: फाइनल चाहिँ बिहानै चाहिँ 19 हो कि 20 तारिकमा बिहान नेपाली समयअनुसार 5:45 छ कि
0: ए भनेपछि त रातिमा भयो अझ मजा हुन्थ्यो कि है
1: हजुर रातिमा भएको एकदम
0: अझ मजा हुन्थ्यो बिहान उठ्ने बेलामा पो परेछ होइन
1: हजुर
0: मैले ठ्याक्कै त्यो हेरेको थिइनँ ल तपाईँले मलाई रिमाइन्ड गराउनु भयो त्यसको लागि यहाँलाई थ्याङ्क यू अब त्यस पछाडिको तेस्रो स्थानको खेल पनि हुँदैछ के अरे
1: हजुर तेस्रो स्थानको लागि पनि हुँदैछ. युरोकपमा चाहिँ तेस्रो स्थानको हुँदो रहेनछ.
0: युरोकपमा हुँदैन,
1: यसमा चाहिँ हुँदो रहेछ. हजुर,
0: अब यस्तो रहेछ फेरि अर्को कुरा, अर्जेन्टिना अब यी ठुल्ठुला जुन छन् नि फ्रान्स यिनीहरू फाइनलतिर पुग्यो भने बल्ल यसो वर्ल्ड कप जस्तो हुन्छ अरे कि, नभएदेखि युरोकप जस्तो हुन्छ.
1: हजुर, किनभने सबै अधिकांश अहिले हेर्नु अधिकांश युरोपियन राष्ट्रहरू मात्र थिए क्वार्टर फाइनलदेखि नै, एउटा ऊ मात्रै थियो ल्याटिन अमेरिकन भन्दा साउथको अर्जेन्टिना मात्र थियो, एउटा अर्को कुन त्यस्तै क्याबो भर्डे भन्ने पनि
0: थियो.
1: हजुर, त्यो के भर्डे भन्ने. हजुर,
0: यो ठिक छ. अब यो नेपाल पुग्न नसके पनि नेपालीहरूले हेरिरहेका छन्, नेपालको फुटबलको त कुरै नगरौँ होइन.
1: हजुर, नेपालसँगै बराबरी खेलेको जोर्डन, छनौटमा नेपालसँगै बराबरी खेलेको जोर्डन चाहिँ अगाडि गएर वर्ल्ड कपमै खेल्ने मौका पायो नेपालले भने अधोगतितिर.
0: नेपालको फुटबल त सिद्धि हो, नेपालमा त फुटबलै छैन भने.
1: दुई चारजना व्यक्तिहरूको नाम लिएको थिएँ अस्ति भर्खर मैले पढ्दा, फुटबल सिद्धाउनेहरू त्यही भयो, म्याच फिक्सिङ पनि भयो.
0: ल हेर्नुहोस् त, हामी कत्रो कस्तो कस्तो तरिकाले हेर्थ्यौँ त्यो एकचोटि म्याच फिक्सिङ भयो नि त्यो के गेम हुँदाखेरि होइन, सागर थापाहरू खेल्दाखेरि कि.
1: हजुर, एकदम.
0: अब होइन हामी नेपालीहरू त्यस्तो सार्क गेम होला होइन सायद, त्यस्तो उत्सुक भएर रातभरि नसुधिकन हेर्ने, उनीहरू चाहिँ म्याच फिक्सिङ गरिदिने होइन. अब के भन्नु, सकियो नेपालको फुटबल त सबै उँधो गति उँधै मति लायो होइन.
1: हजुर, हामीले पहिला पहिला वर्ल्ड कप भने साथीहरूसँग एउटा जोक पनि गर्थ्यौँ क्या, वर्ल्ड कप हेर्ने बेलामै 2002 भनौँ अथवा पछिल्लो 2006 यस्तो वर्ल्ड कप हुँदा हामीले इटाली स्पेन यिनीहरूले वर्ल्ड कप हेर्दा हेर्दै हामीले जोक पनि गर्थ्यौँ क्या.
0: हजुर,
1: जस्तो साथीहरूले हाम्रो कुनै साथीहरूले यदि यो ठाउँमा नेपाल गएको भए के हुन्थ्यो भने एउटा साथीले भन्थ्यो अनि अर्को साथीले भन्थ्यो यदि यो वर्ल्ड कपमा नेपाल गएको भए उनीहरूले झुट्टी माटी बनाएर नेपाली खेलाडीको मैदानमै हात गोडा भाँचेर घाइते बनाएर पठाउँथे भने एकजना साथीहरूले भन्नुहुन्थ्यो भने हामीहरूले चाहिँ उनीहरूले नेपाली गएको भए उनीहरूले छुन पनि पाउँथेन, एउटा चोट पनि पाउन दिन सकिन्थेनन् भन्थ्यो. नि कसरी भन्दाखेरि किनभने नेपाली नै हुन्, विदेश गएर वर्ल्ड कप खेल्न लग्यो भने विदेश आयो भने नहेरिकन भाग दिन पनि सक्छन् भन्थ्यो. एकदमै, किनभने अधिकांश पहिला फुटबल खेलाडीहरू गायक कलाकारहरू अमेरिकातिर कार्यक्रममा जाँदाखेरि कार्यक्रम नै नगरी भागेका पनि धेरै रेकर्ड थिए.
0: धेरै धेरै एकदम अत्याधिक रेकर्डहरू छन् होइन, नेपालीहरूको यस्तो छ अवस्था, अब के गर्ने होइन त.
1: हजुर, एकदमै.
0: ल ठिक छ दिल, एकदम खुसी लाग्यो, फेरि भोलिका दिनमा पनि गफ गरौँला, अहिलेको लागि छुटौँ है त. नमस्ते, उहाँ हुनुहुन्थ्यो दिल थापा, हामीलाई लेफ्ट साइडदेखि फोन गर्नुभएको थियो. उहाँ पेसाले चाहिँ शिक्षक र फुर्सद हुँदा चाहिँ ट्याक्क उहाँले फोन गरिहाल्नुहुन्छ, यतिखेर भ्याकेसन रहेछ सम्झिहाल्नुभयो. खुसी लाग्यो दिल, फेरि फेरि पनि यो दिलमा बस्ने गरी रेडियो अन्नपूर्णको दिलमा बस्ने गरी आउनुहोला. मेरो दिल छ पोखरा भन्ने गीत सुन्नु भएको छ तपाईँले होइन, म बिना कसै कसैलाई मुस्किल छ पोखरामा, म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा होइन त. हाम्रो दिल लेफ्ट साइडमै हुनुहुन्छ, पोखरामै हुनुहुन्छ होइन त. ल थ्याङ्क यू सो मच दिल, यो फुटबल सम्बन्धी थोरै विश्लेषण भयो, त्यस हुनुपर्छ, यो फिभर चाहिँ बढ्नुपर्छ कि, फुटबलको फिभर बढे र अलिअलि यसो खेलाडी उत्पादन भएर नेपालले पनि छनौटबाट गएर विश्वकपमा नेपालीहरू भनेर, आहा त्यो दिन त के होइन, कस्तो हेर्नु मन थियो कि. अब के गर्ने, यस्तै हो. हाम्रो कार्यक्रम सुनेर यति बेला कमेन्ट गर्नुभएको छ विनोद सरले, विनोद पहाडी सरले, सर नमस्कार सुन्दैछु है भन्नुभएको छ. थ्याङ्क यू सो मच विनोद सर. बाबु नानीको स्कूल विदाको समयमा भ्याकेसन स्पेशल ट्रेनिङ भोलिबाट हुँदैछ, इन्फर्म गरिदिनु होला है सर भन्नुभएको छ. ल एकदम राम्रो विनोद सर, राम्रो गरिरहनु भएको छ, प्रोफेसनल रूपमा सबै उमेर समूहलाई ट्रेनिङ गराइरहनु भएको छ, उद्घोषण भाषण कला तालिम, र स्पेसली भोलिबाट स्कूलहरूमा एक्जाम सकिए पछाडिको विदा केही दिन हुन्छ होइन, भ्याकेसन स्पेशल ट्रेनिङ तपाईँ आफ्ना बालबच्चाहरूलाई पनि गराउन चाहनुहुन्छ भने भोलिबाट उहाँले क्लासहरू सुरु गर्दै हुनुहुन्छ, बिहानबाट नै होला सायद, तपाईँ 10 बजीतिर पुग्नुभयो भने भेटाइहाल्नुहुन्छ. फ्रिडम ट्रेनिङ सेन्टर भन्ने छ यो आकाशे पुल नजिकै, त्यहाँ गएपछि तपाईँले देखिहाल्नुहुन्छ, फेसबुकतिर गुगलतिर सर्च गर्नुभयो भने पनि सजिलैसँग भेट्न सक्नुहुन्छ. फ्रिडम ट्रेनिङ सेन्टर सृजना चोक आकाशे पुल साइडतिर, त्यो मेट्रो सिटी हस्पिटल साइडतिर यसो हेर्नुभयो भने देखिहाल्नुहुन्छ कि, नदेखिने भन्ने कुरै छैन. तपाईँले आफ्नो नानी बाबुहरूलाई क्रिएटिभ बनाउनको लागि त्यहाँ पुर्याउन सक्नुहुनेछ. कार्यक्रम पोखरा कलिनमा हामी छौँ. विनोद सरलाई थ्याङ्क यू सो मच, शुभकामना. तपाईँको यो पटकको यो जुन विद्यार्थी ग्रुपहरू छ एकदम राम्रो तरिकाले सम्पन्न गर्नुहोला, र फेरि फेरि पनि हामी जुट्दै गर्नुहोला. नियमित सुन्नुहुन्छ कार्यक्रम पोखरा कलिन, हाम्रो एकदमै नियमित श्रोता होइन, आफू पेसाले पनि संचार कर्ममै हुनुहुन्छ र यही कम्युनिकेसन भने संचारकै क्षेत्रमा उहाँ लागिरहनु भएको छ, एकदम राम्रो प्रोफेसनल रूपमा सिकाइरहनु भएको छ, धेरै भाइ बहिनीहरू उत्पादन गरिसक्नु भएको छ। भ्याकेसन स्पेसल ट्रेनिङ भोलिबाट उहाँले सुरु गर्नुहुन्छ। कोही त्यस्तो तपाईँको बालबच्चाहरू पनि घरमै यत्तिकै मोबाइल हेर्ने बस्ने गर्नुभएको छ भने कृपया त्यहाँ पुर्याउनु होला, राम्रो हुन्छ, एकदम राम्रो हुन्छ, मैले एकदम ग्यारेन्टी साथ भन्न सक्छु, राम्रो छ, राम्रो हुन्छ है। त ल अन्तिम अन्तिममा छौँ, 11:47 गएको छ स्टुडियो घडीमा, 061-5340-0040 मार्फत तपाईँ पनि आउन सक्नुहुनेछ। टेलिफोन लाइन खाली छ, रित्तिदै गाउँ सम्झनामा सीमित बस्ती भनेर देख्थे विरह लाग्दो तस्विर देख्न पाइयो। लमजुङका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएछन्। पुराना घरमा लागेको तालचा, आँगनमा उम्रिएको झार, भत्किँदै गरेका घर र बाँझो जमिन एउटा गाउँको परिचय जस्तै बनेको छ। चौतारो र बस्तीहरू सुनसान छन्, बस्ती प्राय शून्य छन्। केही वर्ष अघिसम्म चलपल हुने गाउँमा अहिले मानिस विहीन बन्दै गएका छन्। गाउँमा सड़क, बिजुली, खानेपानी, संचार सुविधा पुगे पनि रोजगारी र शिक्षाको खोजी र स्वास्थ्यको खोजीमा मानिसहरू शहर र विदेश जान थालेपछि लमजुङका गाउँहरू यति बेला सुनसान छन्। एउटा तस्विर छ, यस्तो विरक्त लाग्दो तस्विर छ कि अब कुरै नगरौं होइन। अहिलेको लागि एकजना साथी हुनुहुन्छ टेलिफोन लाइन मार्फत, उहाँलाई स्वागत गरौं। नमस्ते। हेलो, नमस्कार हजुर।
2: हेलो सबैजी, नमस्कार हजुर।
0: नमस्कार हजुर, यहाँलाई स्वागत छ। कहाँदेखि को बोल्नुभयो?
2: हजुर चिन्नु हो?
0: काबिर मिया हो।
2: हजुर हजुर,
0: के छ काबिर?
2: हजुर भन्नुहोस्, के छ तपाईँको हालचाल?
0: खोजीमा मानिसहरू सहर र विदेश जान थालेपछि लमजुङका गाउँहरू यति बेला सुनसान छन्। एउटा तस्विर छ, यस्तो विरक्त लाग्दो तस्विर छ कि अब कुरै नगरौं होइन। अहिलेको लागि एकजना साथी हुनुहुन्छ टेलिफोन लाइन मार्फत, उहाँलाई स्वागत गरौँ।

0: आनन्द आवाज खाएर बसिएको छ। तपाईँको कार्यक्रम सुनेर
1: ए मेरो कार्यक्रम सुन्दै बस्नु भएको छ मिया पाटनको चौतारोमा होइन। ल ठिक छ, खुसी लाग्यो एकदम। वरिपरि सबैजनालाई सम्झेको छ भनिदिनु होला। अब के छ त, केही सुनाउनुहुन्छ कि छुट्यौं? ए ल एकदम ए ल प्रश्न सोध्ने काम चाहिँ आज भएन, आज यसो गफ गाफ भइहाल्यो। फेरि भोलि भोलि कुराकानी गरौँला है त। ल छुटौ। हस्, उहाँ हुनुहुन्थ्यो त्यति राम्रोसँग आवाज बुझिएन काबिर, फेरि फेरि सम्झिँदै गर्नु होला। आजको लागि चाहिँ अन्तिम अन्तिममा पनि भयो र तपाईँको आवाज त्यति राम्रोसँग पनि सुनिएन, अलिक घर आए जस्तो भयो। ठिक छ, अब प्रश्न सोध्ने दिनमा फेरि सोधौँला। आजको लागि कार्यक्रममा तपाईँलाई मैले त्यति नै भनेर विदा गरेँ। काबिर मिया हुनुहुन्थ्यो मिया पाटनबाट। मैले अघि जोड्दै थिएँ यो तस्विर, रित्तिदै गाउँ सम्झनामा सीमित बन्दै बस्तीहरू भनेर। कस्तो राम्रो घर होइन, एक तले दुई तले तीन तले टक्क काठै काठको माटाले टक्क बनाएको होइन यस्तो घर। हाम्रो गाउँघरतिर पनि थुप्रो छन् तर के गर्ने, यी घरहरू अहिले ढोका लगाएको छ, वरिपरि झाडी उम्रिएको छ। यही घरले मान्छेहरू कति कहाँ कहाँ पुग्नुभयो होला होइन, त्यहीँ जन्मिएर त्यहीँ हुर्किएर त्यहीँ बढेर त्यहीँ पढेर अहिले त्यो घर हेर्दाखेरि यस्तो विरक्त लाग्दो छ कि कुरै छोडिदिउँ होइन। यो गाउँघरको बस्तीहरू अहिले एकदमै विरह लाग्दछन् होइन। अब 85 वर्षीय शेरबहादुर श्रेष्ठका अनुसार यो लमजुङको प्रसंग हो। पहिले गाउँमा बिहानैदेखि बेलुकासम्म चहलपहल हुन्थ्यो, चाडबाड मेलापात र सामाजिक काममा सबै सहभागी हुन्थे। अहिले मानिसहरू गाउँ छोडेर गएपछि पहिला जस्तो रमाइलो गाउँमा छैन अहिले होइन। राईनाथ नगरपालिका 8 हाब्रेको सिक्रा गाउँको अवस्था पनि उस्तै छ। स्थानीय लालमाया श्रेष्ठका अनुसार पहिला सुविधा नभए पनि गाउँमा मानिसहरू धेरै थिए, अहिले सुविधा थपिए पनि गाउँमा बस्ने मानिसहरू घटेका छन्। गाउँ खाली हुँदै गएको छ, यसको असर कृषि क्षेत्रमा पनि देखिएको छ। कृषि विकास कार्यालय लमजुङका सूचना अधिकारी सरोज थापाका अनुसार युवा पुस्ता बाहिरिँदा कृषि श्रमिकको अभाव भएको, खेतीयोग्य जमिन बाँझो रहने र उत्पादन घट्ने अवस्था भएको छ। उहाँका अनुसार पुस्तौंदेखि चलिआएको खेती गर्ने सिप रैठाने बाली र स्थानीय ज्ञान नयाँ पुस्तामा हस्तान्तर हुन कठिन भएको छ। कृषि कार्यालयका अनुसार लमजुङमा 61,811 हेक्टर खेतीयोग्य जमिन रहेको छ, सबै बाँझोमा भएको छ, के गर्ने हो। यस्तै छ हजुर, यस्तै छ, जति भने पनि यस्तै हो, के गर्ने। अब यहाँ के आएछ, कमेन्ट केही आएछ हाम्रो धीरबहादुर गुरुङले, म पनि फुटबलको फ्यान हुँ, मैले त इङ्ल्याण्ड भर्सेस अर्जेन्टिनाको गेम लाइभ हेरेँ तर थोरै भए पनि फुटबलको कुरा सुन्न पाइयो, थ्याङ्क यू भेरी मच भन्नुभएको छ धीरबहादुर गुरुङले। फुटबलको कुरा हामीले अघि दिलसँग गऱ्यौँ, त्यही कुरा उहाँ सुनेर एकदम खुसी लाग्यो भन्नुभएको छ, थ्याङ्क यू सो मच धीरबहादुर, फेरि पनि सम्झिनुभयो। अब के गरौँ, तपाईँ कार्यक्रमबाट छुट्यौँ कि के गरौँ, अब छुट्टिने बेला हो, अन्तिम अन्तिममा छौँ, भोलिका दिनहरूमा फेरि हामी कुराकानीको लागि जुटौँला। आजको लागि अन्तिममा अब मैले थोरै सुनको भाव बढेछ, थोरै जोडौँ है त। आज सुनको भाव तोलामा 400 रुपियाँले बढेर 2,85,200 रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ है त। ल, जनाएको कुरालाई पनि मैले भने, अब धेरै कुराहरू आइसके, कार्यक्रमबाट छुट्दा सबभन्दा राम्रो होला। अघि दिललाई मैले नाम भन्दाखेरि एउटा गीत ठ्याक्कै आएको थियो, म बिना कसै कसैलाई मुस्किल छ पोखरामा होइन, यही गीत एकैछिन सुनौ, अब त्यस पछाडि कार्यक्रमबाट म छुट्टिन्छु। यहाँहरू सबैजना थ्याङ्क यू सो मच, शान्ति बराल, सजिना मगर, दिल थापा र काबिर मिया, फेसबुक लाइभमा विनोद सर, शिव होइन, त्यस्तै ए ओके ओके, यहाँ गीत त धेरै छन् नि त लिस्ट त है, ओके ओके ओके ओके ओके, अन्तिममा त यहाँ एउटा गीत छ नि त, मैले त माथि हेर्नै भुलेछु होइन। अब यहाँ हाम्रो कृष्णले रोजेको गीत पनि छ, यहाँ त गीत त धेरै छन्, मैले त यो गीतलाई रोक्नुपर्छ होइन। ल, हामीलाई यहाँ धीरबहादुर गुरुङले रोज्नुभएको गीतलाई चाहिँ म आजको लागि अन्तिममा बजाउँदै कार्यक्रमबाट छुट्नुपर्ने हुन्छ। यहाँहरू सबैजनालाई थ्याङ्क यू सो मच, फेरि भोलिको श्रृङ्खलामा तपाईँहरूसँग गफ गर्नुको लागि म आउने नै छु। छैन र माया भन्ने गीत सुनौ है त, अरू बाँकी गीतहरू भोलि सुनौला। हाम्रो कृष्ण लोजो गीत पनि म भोलि बजाउनेछु भन्दै आजको लागि कार्यक्रमबाट यहाँहरू सबैजनालाई थ्याङ्क यू सो मच, सम्झिँदै गर्नुहोला, रेडियो सुन्नुहुने, फोन गर्नुहुने, सबै सबैलाई एकमस्तमा धन्यवाद। यहाँहरूको दिन शुभ तरिकाले

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला मध्याह्नको 12 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 8 34।

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ,
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड़ र वडा नम्बर 15 का आमाहरूका लागि मात्र 3 किलोमिटर दौड़।
1: मिति यही श्रावण 2 गते शनिबार।
2: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
3: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
4: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
3: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
4: विस्तृत जानकारीका लागि गेन्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
3: फोन नम्बर 0614510000,
4: 0614510002, मोबाइल नम्बर 9856084466।
3: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
5: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229793।
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि
7: एनएमबी कैपिटल को एसआईपी हरेक महीना को सानो लगानी भोलि को ठूलो संपत्ति। एनएमबी कैपिटल को वेबसाइट व नजिकैको एनएमबी बैंक को शाखा में गई आज एसआईपी शुरू गर्नुहोस्। ऑटो डेबिट सुविधा भएको एनएमबी कैपिटल एसआईपी पैसा बढ़ने स्मार्ट तरीका। एसआईपी मार्फत म्यूचुअल फंड में लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
8: कालिका बहुमुखी क्याम्पस काली पोखरीको बीबीएस बीए र बीएड मा नयाँ भर्ना सम्बन्धी सूचना। यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि बीबीएस बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। नन क्रेडिट कोर्स मार्फत सिपमूलक गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ। भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 5 बजेसम्म भइरहेको छ। सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन सुविधा सम्पन्न पुस्तकालय ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नै सभाहल बास्केटबल भलिबल तथा फुटबल मैदान भएको गरीब तथा जीवनदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था। थप जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन 061-433-385 98-560-83-85।
9: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
10: गरेको भए होइन गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
11: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
10: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
11: शिखर इन्स्योरेन्सको सहकार्यमा
10: अस्पताल खर्च सहाराले गर्छ।
11: ई सेवा सबै सधैँ सँगै।
9: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
12: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
8: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेंट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी।

0: लाई नबढी पुड्को हुने वा धेरै अग्लो हुने बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434032929 98028951 061581
1: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
2: काठमाडौं वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061587266 र 5 53834

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 834

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426 537-526।

0: फेस्टल आइबियर केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबियर केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आइबियर केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: विगत 16 वर्षदेखि गुणस्तरीय IT तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा BBA र BIT कार्यक्रममा भर्ना खुला भएको छ। UK प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं,
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड़ र वडा नम्बर 15 का आमाहरूका लागि मात्र 3 किलोमिटर दौड़।
1: मिति यही श्रावण 2 गते शनिबार।
2: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokhramarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-0025-30।
1: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
2: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
2: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-027-29।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।

0: सुवर्ण अवसर
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेशन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061 590 162 590 163।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
0: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं,
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
0: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड र वडा नम्बर 15 आमाहरूका लागि मात्र 3 किलोमिटर दौड।
0: मिति यही श्रावण 2 गते शनिबार।
2: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक।
0: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
0: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। होम केयर सेवा, होम केयर सेवा।
6: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
6: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
6: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834। 93.4

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Bechar ko bani lagisakeko cha. Bechar appliances. Bechar ko bani lagcha.
1: TNT Express.
2: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: 21औं शताब्दीको आवश्यकता एकमात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
2: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 0615383969 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क।

शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र

0: Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke, Pokhara, Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330
2: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ
3: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ
2: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित

0: रोग,
1: दाँत तथा मुख रोग,
0: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
1: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
0: सुविधा सम्पन्न आईसीयू सेवा,
1: डिजिटल एक्सरे,
0: सिटी स्क्यान सेवा,
1: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
0: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
1: फिजियोथेरापी, युरोफ्लोमेट्री,
0: केमोथेरापी,
1: सुरक्षित गर्भपतन सेवा,
0: होल बडी चेकअप, हेल्थ प्याकेज,
1: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा आर सृजना चोक कास्की,
0: फोन 061-572-648, 572-849।
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061527426 5375256।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: कति छाप डिजाइन बे मारेगा खिनानी खनी तोला
2: खनै दिवा ना सर्वे रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र फुलारी तोला
1: ए नई स्याबा मार दोकान पो मोना नई पेसोलाई नि च्यार चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे
2: हजुर किने झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुन चाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखी चोकै याबे क्यार मोहै
1: जग्गा मात्र आङी रूपाकोट ज्योति सुन चाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
2: तमुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नता खैमा बिलन चन्ने यामो
1: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुन चाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-568-15 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
2: छतैरा तान नि भिम्द
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
6: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834
7: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
8: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
7: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
8: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ

0: हजुरलाई पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3D एमआरआई नै गराउँ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3D एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-95-728, मोबाइल 98-560-027-29।
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससीआईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57-66-12 र 98-22-79-993।
4: मम्मी गर्मी भयो के चिसो पिउन, पिउनलाई चिसो उठाउ हर्ने हर्ने गर्मीमा नयाँ फ्रेस रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स चिसो हर्ने।

0: छोरा नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेपाली इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
4: होम केयर सेवा, होम केयर सेवा।
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
4: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
4: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
4: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिलेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-77।
6: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल, महाराजगंज, काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, उड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 834

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: फ्रिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
2: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फ्रिस्टल हस्पिटलमा खुलेको फ्रिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौं। फिस्टेल आईवीएफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-71।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड र वडा नम्बर 15 का आमाहरूका लागि मात्र 3 किलोमिटर दौड।
1: मिति यही श्रावण 2 गते शनिबार।
2: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
4: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 का लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
4: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तर
5: कम्प्युटरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटीपानी, पोखरा। फोन 0165881158 9298190।
6: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 9822979393।

0: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190। के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
0: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-27-29।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगार।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स, नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-0611.
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229993।

0: ब्याङ्कबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड, वित्तीय सेवाको अर्को परिभाषा।
2: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856033405 9856033405। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2।
4: शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन
2: जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज।

0: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
4: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू:
5: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
7: खुट्टाको रगतको नसा सम्बन्धी
5: भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेसन पश्चात दुखाइ कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061-590-162, 590-163।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला अपराह्नको 4 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।

हजुरको मन एकपटक फोन पनि नगर्ने, हजुरलाई मेरो याद आउँदैन र सँगै हुँदा त कति धेरै माया गरे जस्तो गर्नुहुन्थ्यो, छाडेर गएपछि त खै मैले त हजुरलाई बुझ्नै सकिनँ।

0: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड़ र वडा नम्बर 15 का आमाहरूका लागि मात्र 3 किलोमिटर दौड़।
1: मिति यही श्रावण 2 गते शनिबार।
2: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार। 1 GBPS सम्मका प्याकेजको बहार। स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार। 1 GBPS सम्मका प्याकेजको बहार। स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032329, 98028-59321, 061-581-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा। 93.4

0: इट्स अ गोल
1: हिमस्टार गोल हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरो सेलिब्रेट मिली सबै जेनरेशन हिमस्टार टिभी खरीद गर्दा पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेशन हरेक जेनरेशन
2: हिमस्टार फर अ कम्प्लिट होम
3: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0161 590 162 590 163
3: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
6: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
7: सावधान जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
6: त्यसैले साधारण MRI होइन 3D टेस्टलाई MRI गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3D टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
7: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
6: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु MRI होल बडी MRI होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ साधारण MRI होइन 3D MRI नै गराउ समयमै सही पहिचान गराउ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 0165 91 728 मोबाइल 9856007729
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30

0: ಕಾಂಪೌಂಡ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ಘರ್ ಹೋಸಿಯಾ ಆಫೀಸ್, ಹೋಟೆಲ್ ಹೋಸಿಯಾ ರೆಸ್ಟೋರೆಂಟ್, ಚಿಟೋರ ಭರ್ಫರ್ದು ಇಂಟರ್ನೆಟ್ ಸೇವಾ, ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್, ಪೋಖ್ರಾಕ ಬ್ರಾಂಡ್, 25 ವರ್ಷಕ್ಕೆ ವಿಶ್ವಾಸ ಗತಿ ಸಹ ಅಪಾರ, 1 GBPS ಸಮ್ಮಕ ಪ್ಯಾಕೇಜ್ ಬಹಾರ, ಸ್ಟ್ರೀಮಿಂಗ, ಗೇಮಿಂಗ, ಕಾಮ ಹೋಸಿಯಾ ರಮಾಯಿಲೋ, ಜಾಸ್ ಸುಕೆ ಜಾವ್, ಕನೆಕ್ಷನ್ ಮಾ ಕುನೆ ಗಡ್ಬಡಿ ಸೈನ ಢಿಲೋ, ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್ ಸದೈ ತಪಾಯಕ ಸಾಥ್ ಮಾ, ಹಿಜೋ ಆಜ ಭೋಲಿ ಹಮೇಶ ತಪಾಯಕ ಬಾಟು ಮಾ, ಚಿಟೋ ಭರ್ಫರ್ದು ಸುಲಭ ರ ಸಹಜ, ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್ ತಪಾಯಕ ಪೈಲ ರೋಜಾಯ.
2: सर्वाधिक बिक्री हुने ह्युंडई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम, सेल्स सर्विस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स. विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526.
3: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा. उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हार्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, उड्को हुने वा धेरै अग्लो हुने. बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म. सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक. सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871.
1: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं. प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं.
4: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं.
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ. यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं.
4: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ.
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्. यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ. यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ.
4: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड र वडा नम्बर 15 का आमाहरूका लागि मात्र 3 किलोमिटर दौड.
1: मिति यही श्रावण 2 गते शनिबार.
4: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक.
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला. सम्पर्क 061-588-716.
4: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला.
1: वेबसाइट www.pokhramarathon.org.
4: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा.
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप, नेपाल नंबर 1 ब्रांड. नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला. टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम.

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: बाजे देखि नातिसम्म वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
5: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
7: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
6: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
7: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
6: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
7: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड र वडा नम्बर 15 आमाहरूका लागि मात्र 3 किलोमिटर दौड।
6: मिति यही श्रावण 2 गते शनिबार।
7: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक।
6: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
7: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
6: वेबसाइट www.pokhramarathon.org।
7: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-32-29, 98-028-59-321, 061-581-871।
8: 93.4

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: रेडियो अन्नपूर्ण 93.4
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274253752
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560 81331 97614 11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित गर्दै Insuring Future.
1: नाता तोडेर जानेले सम्झना किन छोडेर जान्छ? तिमीले साथ छोड्यो भन्दा पनि संसार गोलो छ, घुमिरहन्छ भन्ने कुराले धेरै

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com। Admission open, Pokhara College of Management, PCM, affiliated to Pokhara University, 24 years of academic excellence in management, Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intake to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

0: चौचौ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, उड्को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032929, 98028 59321, 061 581.

0: 200,000 यत्रा वर्षा देखुन मरिमेटेर बचत गरेया पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने हुन लखपति कहिले करोडपति
1: 1,000-2,000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी सुरु गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी सुरु गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
2: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ
3: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ त्यसैले रेड प्लस के हो यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ
2: नेपाल आदिवासी जनजाति महासंघ
4: होम केयर सेवा होम केयर सेवा
5: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
4: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
4: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
4: सुत्केरी नवजात शिशुको हेरचाह
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
5: डाक्टर ल्याब सेवा
4: औषधि डेलिभरी सेवा
5: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-569-2-77
6: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
8: रेडियो अन्नपूर्ण 93.4

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँको लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेजसँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229993।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611 93.4

right, no matter how.

0: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला साँझको छ बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। बस पार्कका सुकुम्बासीको प्रारम्भिक नामावली साउन 2 गते सार्वजनिक हुने, 7 दिनभित्र दावी विरोध गर्न पाइने। असार मसान्तसम्म 61.62% धान रोपाइ सकियो, सबैभन्दा बढ़ी सुदूरपश्चिम प्रदेशमा। सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्याउँथ्यो, पहिला जे सुविधा पाउँदै आएका थिए फेरि त्यही कायम गर्ने निर्णय। विष्णु पौडेल सहित केही व्यक्ति र कम्पनी विरूद्ध अदालतमा अभियोग पत्र दायर, व्यवसायी दीपक भट्टलाई 47,77,66,250 रूपियाँ बिगो दावी। इजरायल जान 1,115 केयर गिभर छनौट, 1,985 थप लैजाने। बेलायतमा किशोर किशोरीलाई सामाजिक सञ्जालमा कडाई गर्ने कानून बन ल्याइँदै, क्यानाडाको ओन्टारियो प्रान्तमा लागेको डडेलो तीव्र बन्दै, र जर्सी विरूद्धको 2 म्याचको 1 दिवसीय सिरिज नेपालद्वारा कब्जा। मरिसस बन्यो आईसीसीको 111 सदस्य, फ्रान्स क्रिकेटलाई चेतावनी। अब समाचार विस्तारमा सुन्नुहोस्। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बस पार्कका सुकुम्बासीको व्यवस्थापन र बस पार्क क्षेत्र खाली गर्ने प्रक्रियाको कार्यतालिका सार्वजनिक गर्नुभएको छ। कार्यतालिका अनुसार साउन 2 गते सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको प्रारम्भिक नामावली सार्वजनिक हुनेछ। त्यसपछि सुझाव, दावी र विरोध जनाउन 7 दिनको समय दिइनेछ। 7 दिने अवधि सकिएपछि अन्तिम नामावली प्रकाशन गरिनेछ। अन्तिम नामावलीको आधारमा यथाशीघ्र स्थानान्तरण गरिने स्थान देखाइनेछ। स्थान देखाएको मितिले 7 दिनभित्र सम्बन्धित बस्ती खाली गर्ने प्रक्रिया शुरू गरिनेछ। 32 असार र 1 साउनमा वास्तविक घरधुरी विवरण र प्रतिवेदनको तथ्याङ्क भिडान अर्थात टेली गरिने महानगरपालिकाले जनाएको छ। सुकुम्बासी समस्या सहजीकरण समितिसँग पनि प्रतिवेदनबारे छलफल गरी जानकारी दिने महानगरपालिकाले बताएको छ। प्रमुख आचार्यले यो प्रक्रियालाई व्यवस्थित, पारदर्शी र न्यायोचित ढंगबाट सम्पन्न गर्न सम्पूर्ण सरकारवालाको सहयोग र सहकार्यको अपेक्षा गरेको बताउनुहुन्छ। महानगरपालिकाले बस पार्क क्षेत्रमा बसोबास गर्ने वास्तविक सुकुम्बासी पहिचान गर्न जेठ 12 गते 3 छुट्टा छुट्टै समिति गठन गरेको थियो। प्रशासन महाशाखाका प्रमुख कृष्ण प्रसाद तिवारीको संयोजकत्वमा सुकुम्बासी समस्या सहजीकरण समिति गठन गरिएको थियो। समितिले महानगरपालिकामा सुकुम्बासीका रूपमा निवेदन दिएका 572 जनाको दावी छानबिन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको थियो। समितिलाई शुरूमा 10 दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको थियो। छानबिन र अध्ययनको काम नसकिएपछि समितिको म्याद असार 17 गतेसम्म थपिएको थियो। सोही समितिले नगरपालिकालाई प्रतिवेदन बुझाएको हो। बस पार्क निर्माणको लागि 5 दशक अघि अधिग्रहण गरिएको जग्गाको विवाद सुल्झाउन छुट्टै न्यायिक अध्ययन समिति पनि क्रियाशील छ। पूर्व न्यायाधीश शंकर राज बरालको अध्यक्षतामा गठित 3 सदस्यीय समितिमा पूर्व जिल्ला न्यायाधिवक्ता गोविन्द गिरी सदस्य र प्रशासकीय अधिकृत प्रकाश सुवेदी सदस्य सचिव रहनु भएको छ। समितिले जग्गाको सट्टा पट्टा बिक्री वितरण र क्षतिपूर्ति सम्बन्धी उठेका गुनासोको सत्य तथ्य जाँच गरिरहेको छ। पोखरा बस पार्क निर्माणको योजना 2032 सालदेखिको हो। त्यति बेला आधुनिक बस पार्कको लागि 196 रोपनी जग्गा अधिग्रहण गरिएको थियो। संरक्षण र व्यवस्थापनको कमजोरी तथा राजनैतिक अनियमितताको कारण उक्त क्षेत्र क्रमशः अतिक्रमणमा पर्दै गयो। राजमार्ग विस्तारपछि अहिले 187 रोपनी जग्गा मात्र बाँकी छ, जसमध्ये 26 रोपनी क्षेत्र मात्र महानगरपालिकाको पूर्ण नियन्त्रणमा छ। बस पार्क क्षेत्र खाली गराउने क्रममा महानगरपालिकाले साबिकमा 35 दिने अल्टिमेटम जारी गरेको थियो। सुकुम्बासीले विकल्प नदिइएसम्म बसिरहेको ठाउँ खाली नगर्ने चेतावनी दिँदै विरोध जनाएका थिए र अदालत समेत पुगेका थिए। अदालतले अन्तरिम आदेश दिएपछि महानगरपालिका तत्काल डोजर चलाउने निर्णयबाट पछि हट्यो। वैकल्पिक व्यवस्था नभएसम्म मुख्य सुकुम्बासी बस्ती नहटाउने महानगरपालिकाको नीति छ। बस पार्कको उत्तरी भेग र सुकुम्बासी बस्तीभन्दा पश्चिमतर्फको दक्षिणी क्षेत्रमा भने महानगरपालिकाले डोजर चलाइसकेको छ। बाँसतुला कम्प्लेक्सका 320 र अन्य सटर कवलका 200 गरी हालसम्म 520 संरचना हटाइसकिएको छ। बस पार्कको उत्तरी क्षेत्र अर्थात पेट्रोल पम्प लाइनका जग्गा धनीसँग महानगरपालिकाको सहमति भइसकेको छ। सहमति अनुसार जग्गा धनीले अदालतमा हालेको रिट फिर्ता लिने र बस पार्क क्षेत्रमा रहेको सटर तथा कवल 7 दिनभित्र हटाउनुपर्ने उल्लेख छ। भूमिहीन तथा व्यवस्थित बसोबासी सरकार संघर्ष समितिका संयोजक प्रेमबहादुर गुरूङले महानगरपालिकाले उचित व्यवस्थापन गरेको खण्डमा सुकुम्बासी बस्ती खाली गर्ने पक्षमा रहेको बताउनु भएको छ। उहाँले भन्नुभएको छ, महानगरपालिकाले
व्यवस्थित र पाएक पर्ने ठाउँमा बासको व्यवस्था गरिदिए हामी बस पार्क बनाउने काममा बाधक बन्दैनौ। गुरूङका अनुसार बस पार्क क्षेत्र र सेती नदी किनार सहित शिव टोल, गणतान्त्रिक टोल, कृष्ण टोल र पार्वती टोलमा गरी करिब 205 रोपनि क्षेत्रफलमा सुकुम्बासी बस्ती छ। वडा नम्बर 9 का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले विकल्प नदी सुकुम्बासी बसोबास गरिरहेको संरचनामा डोजर नचलाउन मेयर आचार्यलाई सुझाव दिएको बताउनु भएको छ। उहाँले भन्नुभएको छ, हामीले विकल्प नदी भत्काउनु हुँदैनौ भन्दै आएका छौं। सुकुम्बासी बस्ती स्थानान्तरणको लागि उपयुक्त जग्गा खोज्न महानगरपालिकाले अर्को समिति पनि गठन गरेको थियो। समितिले 10 दिनभित्र अध्ययन गरी सरकारी तथा सार्वजनिक जग्गालाई सुकुम्बासी राख्न सकिने सम्भावित स्थानका रूपमा प्रस्ताव गरेको थियो। महानगरपालिकाले बसपार्क क्षेत्रभित्र सञ्चालनमा रहेको सहारा आधारभूत विद्यालयलाई पनि सुकुम्बासीका लागि बनाइने संयुक्त आवासकै क्षेत्रमा स्थानान्तरण गर्ने योजना अघि सारेको छ। विद्यालयलाई आधुनिक र व्यवस्थित रूपमा नयाँ बस्तीमा सार्ने जानकारी मेयर आचार्यले पहिल्यै दिनुभएको थियो। मेयर आचार्यले सुकुम्बासीको नाम र बहानामा अन्य स्वार्थ पूरा गर्ने कार्य नगर्न र वास्तविक पहिचानपछि नै उचित व्यवस्थापन हुने भएकोले अनावश्यक राजनीतिकरण नगर्न पहिले नै आग्रह गर्नुभएको थियो। महानगरपालिकाले हालसम्म 19,856 परिवारलाई सुकुम्बासी र अव्यवस्थित बसोबासीका रूपमा निस्सा वितरण गरिसकेको मेयर आचार्यले जानकारी दिनुभएको छ। सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युँत्याएको छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो, तर अस्ति मंगलबारको मन्त्रीपरिषद बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युँत्याएको कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले जानकारी दिनुभएको छ। उहाँका अनुसार सांसदहरूले पहिला जे सुविधा पाउँदै आएका थिए फेरि त्यही कायम गर्ने निर्णय भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले स्वकीय सचिवको व्यवस्था ब्युत्याउन अनुसूची हेरफेरको प्रस्ताव मन्त्री परिषदमा लगे पनि लामो समयसम्म प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रस्ताव अगाडि बढ़ाएको थिएन। अब अनुसूची हेरफेरको सूचना राजपत्रमा प्रकाशित भएपछि संघीय संसद अन्तर्गत दुवै सदनका सांसदहरूले अधिकृत सरहको स्वकीय सचिव राख्न पाउनेछन्। संघीय संसद अन्तर्गत प्रतिनिधि सभामा 275 सदस्यीय र राष्ट्रिय सभा 59 सदस्यीय रहेको छ। प्रदेशहरूले भने आफै निर्णय गरेर प्रदेशसभाका सांसदहरूलाई स्वकीय सुविधा दिन थालेका छन्। असार मसान्तसम्म देशभर 61.62% धान रोपाई सम्पन्न भएको छ। सबैभन्दा बढ़ी सुदूरपश्चिम प्रदेशमा 87.8% रोपाई सकिएको छ भने कोशी प्रदेशमा सबैभन्दा कम 54.9% मात्रै रोपाई भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार चालू वर्ष देशभर 13,66,565 हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको छ। तीमध्ये 8,42,068 हेक्टर क्षेत्रफलमा असार मसान्तसम्म धान रोपाई सम्पन्न भइसकेको छ। गत वर्ष भने साउन 4 गतेसम्म देशभर 72.14% धान रोपाई सम्पन्न भएको थियो। त्यसबेला पनि सबैभन्दा बढ़ी रोपाई सुदूरपश्चिम प्रदेशमै भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। यस वर्ष देशैभर मनसून फैलाउन ढिलाइ हुँदा धान रोपाई कम भएको हो। पोखरा उद्योग वाणिज्य संघ अन्तर्गत रहेको सामाजिक विकास केन्द्रबाट संचालित बाल श्रम न्यूनीकरण, सामुदायिक विकास र जीविकोपार्जन तथा शिक्षा परियोजनाहरूको सामाजिक परीक्षण सम्पन्न भएको छ। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीको अध्यक्षतामा भएको सामाजिक परीक्षण कार्यक्रममा सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद बरालको प्रमुख आतिथ्यता, श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख चण्डिका पौडेल, गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेशका अध्यक्ष पदमराज पहाड़ी, पोखरा महानगरपालिकाका बाल कल्याण अधिकारी बेलकुमारी गुरूङ, राष्ट्रिय बाल अधिकार परिषद प्रदेश समन्वय अधिकृत बद्री प्रसाद वाग्ले, प्रहरी निरीक्षक शिशिर भट्टराई, विन्ध्यवासी माविका प्राचार्य वसन्तराज पाण्डे, क्रीडा शाखा वित्त नियन्त्रक वसन्तराज पराजुली र रमेश बास्तोला, इन्सेक गण्डकीका संयोजक गणेश भण्डारी, समृद्धि सप्लायर्सका धुव्र पोखरेल, पत्रकार श्याम कुंवर, सामाजिक विकास केन्द्रका लेखा तथा प्रशासन प्रमुख सरिता थम्राखार, परियोजनाका कर्मचारी लगायतका सरकारवाला अधिकार कर्मीको उपस्थिति रहेको संघको महासचिव सभा गौतमले जानकारी दिनुभएको छ। कार्यक्रममा वरिष्ठ संचारकर्मी तथा सामाजिक परीक्षक दिपेन्द्र श्रेष्ठले संचालित परियोजनाहरूको परीक्षण नतिजा प्रस्तुत गर्नुभएको थियो। सो कार्यक्रममा सम्पादित कार्यहरूको समीक्षा, प्राप्त सुझाव एवं आगामी दिनमा गर्नुपर्ने कार्यहरूबारे व्यापक समीक्षा भएको थियो। त्यहाँ उठेका विषयहरू समेटेर सामाजिक परीक्षक दिपेन्द्र श्रेष्ठले संघका अध्यक्ष गोकर्ण कार्कीलाई प्रतिवेदन पनि हस्तान्तरण गर्नुभएको छ। प्रतिवेदन हस्तान्तरण गर्दै वरिष्ठ संचारकर्मी समेत रहनुभएका श्रेष्ठले बालश्रम मुक्त पोखराका लागि रणनीतिक मार्गचित्र निर्माण गर्ने, पोखरालाई दीर्घकालीन रूपमा बालश्रम मुक्त शहर बनाउन स्पष्ट रणनीतिक मार्गचित्र, नीतिगत ढाँचा तथा कार्ययोजना निर्माण गर्न
आवश्यक रहेको र यसको लागि पोखरा उद्योग वाणिज्य संघ सामाजिक विकास केन्द्रले पोखरा महानगरपालिका प्रदेश सरकार निजी क्षेत्र नागरिक समाज तथा अन्य सरकारवाला गैर सरकारी संघ संस्थासँग समन्वय गरी नेतृत्वदायी भूमिका निर्वाह गरी निरन्तर संवाद र सहकार्य गरी रणनीतिक मार्गचित्र निर्माण गर्नुपर्ने बताउनुभयो। प्रतिवेदन ग्रहण गर्दै संघका अध्यक्ष गोकर्ण कार्कीले प्राप्त सुझावहरूलाई कार्यान्वयनमा लैजाने तथा बालश्रम जस्तो निकृष्ट विषयलाई निमिट्यान्न पार्नका लागि संघको तर्फबाट कुनै कसर बाँकी नराखिने प्रतिबद्धता जनाउनुभयो। इजरायलले नेपालबाट दीर्घकालीन सेयार केन्द्र केयर गिभरमा काम गर्न 1115 नेपाली श्रमिक छनौट गरेको छ। इजरायली सरकारको छनौटमा परेकाहरूको वरियता सूची वैदेशिक रोजगार विभागलाई पठाइएको छ, जसको आधारमा अब श्रमिक पठाउने प्रक्रिया अघि बढ़ाइनेछ। केयर गिभरको लागि 2300 जनाको माग भए पनि अंग्रेजी भाषा परीक्षामा 1231 जना मात्रै पास भएका थिए। तीमध्ये लक्की ड्र मार्फत उक्त संख्यामा छनौट भएका हुन्, जसमा 75% पुरूष र 25% महिला रहेका छन्। इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण पिभाले लक्की ड्र मार्फत वरियता सूची तयार गरेको हो। वैदेशिक रोजगार विभागले अंग्रेजी भाषा परीक्षा उत्तीर्ण गरेका 1231 जनाको कागजात परीक्षण गरी 1140 जनाको नाम विवाहमा पठाएको थियो। तीमध्ये मापदण्ड पूरा गरेका 1115 जनालाई अन्तिम रूपमा छनौट गरिएको हो। विवाहले नेपालका लागि थप 800 जनाको नयाँ कोटा पनि स्वीकृत गरेको छ। यसअगाडि अपुग रहेको 1185 जनाको कोटा र नयाँ 800 जनाको कोटा जोडेर अब 1985 जनाको लागि पुनः भाषा परीक्षा सञ्चालन गरिने भएको छ। विभागीय निर्देशक सिरले राइसिन स्यासनले नेपालका लागि छुट्याइएको कोटा अन्तर्गत छनौट प्रक्रिया चाँडै शुरू हुने बताउनुभयो। उहाँले नेपाल संघको श्रम सम्झौता अन्तर्गत पारदर्शी रूपमा श्रमिक भर्ना प्रक्रिया अघि बढ़ाइएको र नेपाली श्रमिकलाई इजरायल लैजान आफूहरू उत्साहित रहेको उल्लेख गर्नुभयो। नेपालका लागि इजरायली राजदूत स्मुलिक एरिवासले पनि नेपाल इजरायल श्रम सम्झौता प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको बताउँदै कृषि र आवासीय क्षेत्रमा समेत नेपाली श्रमिक लैजान दुईवटा पोर्टुगलमा काम भइरहेको जानकारी दिनुभयो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, विवादास्पद व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल र सुभि अग्रवाल सहित अन्य व्यक्ति र कम्पनी विरूद्ध विशेष अदालतमा पूरक अभियोग पत्र दायर गरेको छ। विभागको अनुसन्धान प्रतिवेदनको आधारमा विशेष सरकारी वकिल कार्यालयले व्यवसायी दीपक भट्टलाई 47,77,66,250 रूपियाँ बिगो दावी विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। यस्तै एमाले नेता विष्णुप्रसाद पौडेललाई 20,90,00,000 रूपियाँ बिगो दावी गर्दै मुद्दा दायर भएको छ। त्यस्तै सुभि अग्रवाललाई 13,33,56,136 रूपियाँ बिगो दावी कायम भएको छ। साथै हिमालयन एस्टेट म्यानेजमेन्टलाई 20,90,00,000 रूपियाँ बिगो दावी कायम गरेर मुद्दा दायर भएको छ। यसबाहेक सुलभ अग्रवालको नाममा रहेको बालुवाटारको घर जग्गा, रिद्धि सिद्धि सिमेन्टको 1,70,00,000 किता सेयर र दीपक भट्टको नाममा रहेका विभिन्न 8 कम्पनीको 156 रोपनी जग्गा जफत गर्न माग गरिएको छ। हिमालयन रिइन्सुरेन्स, श्रीराम टुभाको उद्योग र विभिन्न सहकारीको आवरणमा अरबौं रूपियाँ अवैध रूपमा ओसारपसार र रूपान्तरण गरेको अभियोग उनीहरूमाथि लगाइएको छ। पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलमाथि पद र प्रभावको दुरूपयोग गरी सम्पत्ति शुद्धिकरणमा सहयोग पुर्याएको मतियारको भूमिका खेलेको गम्भीर आरोप लागेको छ। अभियोग पत्र अनुसार पौडेलले अर्थमन्त्री हुँदा श्रीराम टुभाको उद्योगको 20% सेयर 3,75,000 किता अत्यन्तै न्यून मूल्यमा दीपक भट्टको कम्पनीलाई दिलाउन सहजीकरण गर्नुभएको आरोप लगाइएको छ। कम्पनीको प्रतिशेयर किताबी मूल्य 816.71 रूपियाँ रहे पनि प्रतिशेयर 100 रूपियाँका दरले भट्टको कम्पनीलाई सेयर हस्तान्तरण गरिएको थियो। यसको बदलामा पौडेलले सुपारी आयातमा सहुलियत दिलाएको, राजस्व अनुसन्धान विभागको कार्यवाहीबाट जोगाएको र हिमालयन रिइन्सुरेन्सलाई इजाजत दिलाउन भूमिका खेलेको दावी विभागले गरेको छ। मुख्य प्रतिवादी दीपक भट्टले इन्फिनिटी होल्डिङ्स र हिमालयन एसेट म्यानेजमेन्ट मार्फत अवैध सम्पत्ति शुद्धिकरण गरेको अनुसन्धानले देखाएको छ। भट्टले जगदम्बा स्टीलबाट प्राप्त 45 करोड़ रूपियाँलाई स्रोत नखुलाई हिमालयन रिइन्सुरेन्समा लगानी गरेको र ललितपुरको लामाटार लगायतका स्थानमा 156 रोपनी भन्दा बढ़ी जग्गा कम्पनीको नाममा खरिद गरी स्रोत लुकाएको पाइएको छ। प्रतिवादी सुभि अग्रवालले कसुरबाट प्राप्त 13,33,00,000 रूपियाँ भन्दा बढ़ी रकमलाई सहकारी मार्फत शुद्धिकरण गरेको आरोप छ। उहाँले जगदम्बा स्टीलका कामदार उपेश बस्नेतलाई प्रयोग गरी प्रतिभा बहुद्देशीय सहकारी, कमल बहुद्देशीय सहकारी र नेचुरल बचत तथा ऋण सहकारीमा रकम जम्मा गर्ने र झिक्ने गरेको पाइएको छ। 10,00,000 भन्दा कमको सीमामा रहेर पटक पटक रकम जम्मा गरी ब्याङ्कको नियम छल्ने प्रयास गरिएको अभियोग पत्रमा उल्लेख छ। यस प्रकरणमा श्रीराम टुवाको उद्योग सञ्चालकहरू चुन्न प्रसाद शर्मा र कमल किशोर मालपानीलाई भने सरकारी साँचीका रूपमा प्रस्तुत गरिएको छ। उनीहरूले विष्णु पौडेलकै दबाव र सहजीकरणमा दीपक भट्टलाई सेयर दिएको स्वीकार गर्दै अनुसन्धानमा सहयोग गरेकाले उनीहरूलाई सजायमा छूट दिइएको छ।
श्रोता तपाईले सुनिरहनु भएको छ साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझ पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: देखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। भिजिट www.landmarknepal.com।
3: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह 12 बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग इनर व्हील क्लब अफ अन्नपूर्णको 17 पदस्थापना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वर्ष 25-26 अध्यक्ष इनर व्हील अन्जु चालिसेले वर्ष 26-27 नवनिर्वाचित अध्यक्ष अनिता पराजुली अधिकारीलाई पद हस्तान्तरण गर्नुभयो। क्लबको नवनिर्वाचित उपाध्यक्षमा सम्झना तिमलसेना, सचिवमा मुना राणा कोइराला, कोषाध्यक्षमा मीना बराल, जोइन्ट सेक्रेटरीमा सिलु चालिसे, आईएसओ शिवु आचार्य अधिकारी, क्लब एडिटरमा तुलसा चापागाई र बोर्ड मेम्बरमा आनन्द बराल निर्वाचित हुनुभएको छ। यसअगाडि कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट 350 नेपालका अध्यक्ष डाक्टर सृष्टि श्रेष्ठ प्रजापतिले समारोहको उद्घाटन गर्दै मनैबाट सेवा भावना सहितको नेतृत्व इनर व्हीलका लिडरहरूले ध्यान दिनुपर्ने विषयवस्तु तथा स्वास्थ्य वातावरण र नेतृत्व

विकास गर्नका लागि विभिन्न कार्यक्रमहरू ल्याउनु पर्नेमा जोड़ दिनुभएको थियो। कार्यक्रममा पूर्व डिस्ट्रिक्ट एनआर तथा इनर व्हील क्लब अन्नपूर्णका चार्टर प्रेसिडेन्ट सर्जिज पालिखे लगायत विभिन्न क्लबका अध्यक्षहरूले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रम संयोजक तथा पूर्व अध्यक्ष इनर व्हील सन्ध्या कुमारले स्वागत गर्नुभएको कार्यक्रममा इनर व्हील सचिव मुना राणा कोइरालाले धन्यवाद ज्ञापन गर्नुभएको थियो। पूर्व अध्यक्ष सजिना न्यूपानेले सञ्चालन गर्नुभएको कार्यक्रम अनिता पराजुली अधिकारीको सभापतित्वमा भएको हो। शेयर बजार लगातार तेस्रो दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 7.50 अंकले बढ़ेर 2597.80 बिन्दुमा पुगेको छ। आज फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको वस्तुचक बढ़ेकोमा माइक्रो फाइनान्स, म्युचुअल फण्ड र निर्जीवन बीमा समूह 1% भन्दा धेरैले उकाल लागेको छ। आज 120 कम्पनीको शेयर बढ़ेकोमा 152 घटेको छ। यस्तै दोल्ती पावर, जीवन विकास, लघुवित्त र तेह्रथुम पावरको शेयर भने घटबड़ भएको छैन। आज एनआईवीएल ग्रोथ फण्डको शेयर 15% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन कर्पोरेट डेभलपमेन्ट ब्याङ्कको शेयर 8.77% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.17 अर्ब कारोबार भएकोमा आज 371 कम्पनीका 94,69,000 कित्ता शेयर 4.56 अर्ब रूपियाँमा किनबेच भएको छ। बेलायत सरकारले 16 र 17 वर्षका किशोर किशोरीको लागि राति 12 बजेदेखि बिहान 6 बजेसम्म सामाजिक सञ्जाल स्वत बन्द हुने गरी कानून ल्याउने प्रस्ताव गरेको छ। प्रस्ताव अनुसार इन्स्टाग्राम, टिकटक र युट्युब जस्ता प्लेटफर्ममा मध्यरातीपछि पहुँच स्वत बन्द हुनेछ। साथै किशोर किशोरीलाई लामो समयसम्म अनलाइन राख्ने अटोप्ले र इन्फिन्ट स्क्रोल जस्ता सुविधा पनि पूर्व निर्धारित रूपमा बन्द गरिनेछ। सरकारले यसबाट किशोर किशोरीहरूको निन्द्रा, पढ़ाईमा ध्यान र पारिवारिक सम्बन्ध सुधार हुने विश्वास व्यक्त गरेको बीबीसीले जनाएको छ। तर प्रयोगकर्ताले सेटिङ परिवर्तन गरेर यो सुविधा बन्द गर्न सक्ने भएकोले बाल सुरक्षा अभियन्ता र विपक्षी दलले यो उपाय पर्याप्त प्रभावकारी नहुने टिप्पणी गरेका छन्। क्यानाडाको ओन्टारियो प्रान्तमा फैलिएको डडेलो तीव्र बन्दै गएको छ। आगलागीबाट निस्किएको बाक्लो धुवा अमेरिकातर्फ फैलिन थालेपछि दुवै देशमा स्वास्थ्य र जनजीवनमा असर पर्ने चिन्ता बढ़ेको बीबीसीले जनाएको छ। सामाजिक सञ्जालमा एउटा रेलका कर्मचारीले आगोबाट बचाउन गुहार मागेको भिडियो सार्वजनिक भएको छ। त्यहाँको राष्ट्रिय रेल सेवाले घटनामा रेलका सबै कर्मचारीलाई सुरक्षित रूपमा उद्धार गरिएको र रेल सेवा अस्थायी रूपमा स्थगित गरिएको जनाएको छ। ओन्टारियोमा मात्र 100 भन्दा बढ़ी डडेलो सक्रिय छ। क्यानाडा भर 838 ठाउँमा आग लागि भएको छ। डडेलोको कारण उत्तर पश्चिमी क्षेत्रका धेरै समुदाय जोखिममा परेका छन्। डडेलोबाट निस्किएको बाक्लो धुवाले क्यानाडाको सबैभन्दा ठूलो शहर टोरन्टोलाई ढाकेको छ। हिजो त्यहाँको आकाश पहेँलो देखिएको थियो भने विश्वव्यापी वायु गुणस्तर मापन गर्ने संस्था आइक्यूएयरले टोरन्टोलाई केही समयका लागि विश्वकै सबैभन्दा खराब वायु गुणस्तर भएको शहरको सूचीमा राखेको छ। खराब वायु गुणस्तरका कारण टोरन्टोमा इंग्ल्याण्ड र अर्जेन्टिना बीचको विश्वकप खेल हेर्न आयोजना गरिएका बाहिरी कार्यक्रमहरू रद्द गरिएका छन्। धुवा अब अमेरिकातर्फ फैलन थालेको खबरमा उल्लेख छ। विशेष गरी न्यू जर्सी सहित उत्तर पूर्वी अमेरिकी राज्यहरू प्रभावित हुने अनुमान गरिएको छ। नेपालले जर्सी विरूद्धको दुई म्याचको एक दिवसीय सिरिज कब्जा गरेको छ। दोस्रो खेलमा नेपालले जर्सीलाई 7 रनले हराउँदै सिरिज कब्जा गरेको हो। 283 रनको लक्ष्य पछ्याएको नेपालले दिपेन्द्र सिंह ऐरी र रोहित पौडेलले जीततर्फ डोर्याएका थिए। 46 मिनटमा वर्षाले खेल प्रभावित बनेपछि डीएलएस पद्धतिको आधारमा खेलको निर्णय गरिएको थियो। नेपालका लागि ईशान पाण्डेले 90 रन जोड्दा कुशल भुतेलले 51 रनको पाली खेलेका थिए। भीमसार गिलले 37 रन बनाउँदा दिपेन्द्र 34 र रोहित 21 रनमा विजित रहे। आरिफ शेख 3 रनमा आउट भएका थिए। पहिले ब्याटिङ गरेको जर्सीले 6 विकेट गुमाएर 282 रन बनाएको थियो। शीर्षक्रमका ब्याट्सम्यान चम्किएको खेलमा जर्सीले ठूलो स्कोर खड़ा गरेको थियो। नेपालका सोमपाल गामी र सन्दीप लामिछानेले 1-1 विकेट लिएका थिए। श्रृंखलाको पहिलो खेलमा नेपाल विजयी बनेको थियो। नेपाल दुई म्याचको श्रृंखला जित्दै भ्रमणको सुखद अन्त्य गर्न सफल भएको छ। मरिसस आईसीसीको 111 सदस्य देश बनेको छ। स्कटल्याण्डको राजधानी एडिनबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको वार्षिक बैठकले मरिससलाई 111 सदस्य देशका रूपमा अनुमोदन गरेको हो। यस्तै बैठकले क्रिकेट वेस्ट इण्डिजलाई 1,28,20,000 अमेरिकी डलरको ऋण दिने प्रस्ताव स्वीकृत गरेको छ। यसै गरी क्रिकेट क्यानाडाको निलम्बन फुकुवा गर्नको लागि आवश्यक शर्तहरू पनि निर्धारण भएको छ। यी शर्तहरू पूरा नभएसम्म क्रिकेट क्यानाडा निलम्बनमै रहनेछ। यस्तै बैठकले आईसीसी सदस्यता मापदण्ड उल्लंघन गरेको भन्दै फ्रान्स क्रिकेटलाई सचेत गराउने निर्णय गरेको छ।
आईसीसी बोर्डले क्रिकेटको प्रशासनिक सुधारको लागि सुशासन पुनरावलोकन समिति पनि गठन गरेको छ। समितिमा भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईका देवाजित सैकिया, क्रिकेट दक्षिण अफ्रिकाका डाक्टर मोहम्मद मुसाजी र आईसीसीका स्वतन्त्र निर्देशक डाक्टर रोज रिवाज सदस्य रहनु भएको छ। साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। बस पार्कका सुकुम्बासीको प्रारम्भिक नामावली साउन 2 गते सार्वजनिक हुने, 7 दिनभित्र दावी विरोध गर्न पाइने। असार मसान्तसम्म 61.62% धान रोपाई सकियो, सबैभन्दा बढ़ी सुदूरपश्चिम प्रदेशमा। सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युतियो, पहिला जे सुविधा पाउँदै आएका थिए फेरि त्यही कायम गर्ने निर्णय। विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनी विरूद्ध अदालतमा अभियोग पत्र दायर, व्यवसायी दीपक भट्टराईले 47,77,62,250 रूपियाँ बिगो दावी। इजरायल जान 1,115 केयर गिभर छनौट, 1,985 थप लैजाने। बेलायतमा किशोर किशोरीलाई सामाजिक सञ्जालमा कडाई गर्ने कानून ल्याइँदै क्यानाडाको ओन्टारियो प्रान्तमा लागेको डडेलो तीव्र बन्दै र जर्सी विरूद्धको 2 म्याचको एक दिवसीय सिरिज नेपालद्वारा कब्जा, मरिसस भने आईसीसीको 111 सदस्य फ्रान्स क्रिकेटलाई चेतावनी। अवस्था साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड र वडा नम्बर 15 का आमाहरूका लागि मात्र 3 किलोमिटर दौड।
1: मिति यही श्रावण 2 गते शनिबार।
2: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061588716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड। फोन 061-590-162-590-163।
1: Admission open Pokhara College of Management PCM affiliated to Pokhara University 24 years of academic excellence in management bachelor program 4 years program of bachelor in business administration BBA 4 years of IT program bachelor of computer system and information technology BCSIT 4 years program of bachelor of business administration in finance BBA finance forms are available at college administration at 9 a.m. to 3 PM. Science and Management both stream can apply. Intro to learn. Go forth to serve. Last date of form submission 26 ASA 2083. Entrance exam 29 ASA 2083. Further details Pokhara College of Management PCM Gyanmarga Nadipur Pokhara 3 Kaski Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू
5: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
6: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
5: मृगौला तथा मूत्र रोग युरो सर्जरी
6: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
5: न्युरो सर्जरी सेवा
6: बाल रोग
5: नाक कान तथा घाँटी रोग
6: मानसिक तथा स्नायु रोग
5: प्रसूति तथा स्त्री रोग
6: छाला यौन तथा कुष्ठ रोग
5: नेत्र रोग
6: दाँत तथा मुख रोग
5: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
6: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
5: सुविधा सम्पन्न ICU सेवा
6: डिजिटल एक्सरे
5: सिटी स्क्यान सेवा
6: भिडियो एक्सरे इको कार्डियोग्राफी
5: इन्डोस्कोपी ECG EEG PTA
6: फिजियोथेरापी युरोफ्लोमेट्री
5: केमोथेरापी
6: सुरक्षित गर्भपतन सेवा
5: होल बडी चेकअप हेल्थ प्याकेज
6: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की।
5: फोन 061-572-648-579.
7: हेलो
8: हजुर नमस्कार.
7: हेलो
8: नमस्कार काका, सुन्नु भएन?
7: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न. खै को बोलेको हो? मैले केही भरे पाइन.
8: हजुर काका नमस्कार, म भतिज बोलेको. भतिज सुन्नु भएन?
7: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन.
8: हो यही कुरा भन्नलाई फोन गरेको काका. अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ. कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ. त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको.
7: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
8: हुन्छ काका हुन्छ. कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ.
7: अनि कति बेला बस्छन् त डाक्टर?
8: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ. भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्.
7: ल यो कुरा चाहिँ गजब सुनायो भतिज. म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु.
1: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ. फोन 061-433-342-433-640.
3: फिस्टल आईवीएफ केन्द्रमा जाऊ. अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ.
9: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन.
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ. गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु.
9: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या. नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या. विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ.
9: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ. पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा. फोन 061-450-424, 98-84-46-525.
9: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
5: म त BHM पढ्ने हो NTHMC-मा.
9: म पनि BBA NTHMC-मा नै पढ्ने सोचिरहेको छु.
5: शशिधर, अनि तिमी नि?
10: म त BBA फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
5: त्यो पनि NTHMC-मा छ नि.
9: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई BHM, BBA, BBA फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज NTHMC पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ. सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्.
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज NTHMC पोखरा. फोन 061-50-50-78-50-51-33 र 576-458.
11: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ.
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको विनासुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ. चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट. ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट. क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म. स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर. फोन 061-577-007, 97-623-36-817.
12: एडमिशन ओपन इन इंजीनियरिंग एंड आर्किटेक्चर. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026. for its morning programs in BE Civil, BE Computer, BE IT, and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more details, Pokhara Engineering College Spec, Firke, Pokhara at Kaski. Phone number 061-581-209. Committed to excellence in technical education.
13: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा. उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि. साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ. बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म. सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक. सम्पर्क 98434032929, 98028-59321, 061-581-871. मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट. विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा. आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा. याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने. सम्पर्क 98560-81331, 97614-11905. मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा.
14: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
15: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो.
14: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ. गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध.
15: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ. सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ.
14: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ. हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ. साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ. समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ. थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा. फोन 061-591-728, मोबाइल 98560-027-29.
15: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
16: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त, विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित, साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ.
15: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल, माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ.
16: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज, पोखरा 8 सिमलचौर. फोन 061-573-163-582-844. वेबसाइट www.lagrandi.edu.np.
17: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
18: एनएमबी कैपिटल को एसआईपी हरेक महीना को सानो लगानी भोलि को ठूलो संपत्ति। एनएमबी कैपिटल को वेबसाइट व नजिकैको एनएमबी बैंक को शाखा में गई आजै एसआईपी शुरू गर्नुहोस्। ऑटो डेबिट सुविधा भएको एनएमबी कैपिटल एसआईपी पैसा बढ़ने स्मार्ट तरीका। एसआईपी मार्फत म्युचुअल फंड में लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। संपर्क 9856033405 9856033405
2: होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
2: सुत्केरी नवजात शिशु को हेरचाह
3: कैंसर सर्जरी राहतकारी हेरचाह
2: केयर गिवर हेरचाहकर्ता घरेलू सेवा
3: डाक्टर लैब सेवा
2: औषधि डेलीवरी सेवा
3: उपकरण बहाल सेवा तपाईको निरंतर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 9856-9972-77।
4: अयानी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 01-586-536, मोबाइल 9856-00536।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
7: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
5: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
7: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिड, बरु मेरो ब्यागमा गएर आइहालौ।
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर, मोबाइल 9856-48082, 9461-48082।
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: 7.7 सधैं रिवार्डेड।
1: हजुर सुन्नुस् त, खुशीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
5: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
4: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
5: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
5: सम्पूर्ण ओपिडी सेवा,
4: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
5: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
4: रेटिना सम्बन्धी जाँच एवं उपचार,
5: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
4: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
5: आँखा छर्केको सिधा पार्ने सर्जरी,
4: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
5: लेजर सर्जरी सम्बन्धी सेवा,
4: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
5: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
4: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
5: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
4: प्रत्येक शुक्रबार निशुल्क जाँच।

0: ना 61-592-17-592-19 शुष्ट आखा शुष्ट दृष्टि
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
4: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834

0: रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: रेडियो अन्नपूर्ण 93.4

0: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: 91.7 सधैं रिवार्डेड।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला साँझको 7 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
6: 93.4 यही राउटे समुदायको कला, संस्कृति, माया, प्रेम र जीवनको कथा।

0: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवन शैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवन शैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड़ र वडा नम्बर 15 का आमाहरूका लागि मात्र 3 किलोमिटर दौड़।
1: मिति यही श्रावण 2 गते शनिबार।
2: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।

0: साँच्ची नै त्यो कालो कोठी वालीले बचाउने भएको न मिठोसँग खायो नि यार धोबी खायो यार
1: खुब हिरो भएर तँलाई बचाउनु जानुपर्छ नि तैँले गर्दा हामीले पनि खायो हेरे अनि त्यो राखेर के हो पाण्डा जस्तो भएछ त
0: नचिन यार

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 0614510002
1: मोबाइल नम्बर 9856084466।
0: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: क्रिस्टल आइवेव केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइवेव केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
4: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, पुड्को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
5: सुवर्ण अवसर।
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू:
6: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेशन पश्चात दुखाइ कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरा।
7: फोन 061-590-162-590-163।
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426-537-526।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
2: शशिधर अनि तिमी नि
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
2: त्यो पनि एनटीएचएमसीमा छ नि
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
6: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 5-53-834
7: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिनी सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन
8: हिमस्टार फर अ कम्प्लिट होम
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190
9: ओहो छोरीको बिहेको कुरा पनि छिनियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
10: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
9: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि त्यही भव्य पार्टी गरिन्छ
10: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
9: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
10: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
9: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ
2: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्ने सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533 1 2 3 98 0 28 50 701 98 0 28 50 702
11: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
12: एडमिशन ओपन इन इंजीनियरिंग एंड आर्किटेक्चर Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Finke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
13: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
2: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराउ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा
13: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाउ पैसा बचाउ थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-027-29
14: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
15: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
14: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-585-595-576-044
13: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
16: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 57-066-12 र 98-22-79-93
17: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
18: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
19: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
18: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
19: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
20: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
21: तपाईँ हाम्रो सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
20: उपचार हुने रोगहरू
21: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
22: खुट्टाको रगतको नसा सम्बन्धी
21: भेरिकोस भेन्सको उपचार,
20: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
22: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
20: अपरेसन पश्चात दुखाइ कम हुने,
22: उपचार गरेपछि छिटो निको हुने,
20: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
22: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
23: फोन 061-590-162-590-163।
24: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
25: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
26: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह 12 बजेसम्म।
26: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
27: 93.4 आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
28: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
27: नेपाल आदिवासी जनजाति महासंघ।
0: हेलो
1: हजुर, नमस्कार।
0: हेलो
1: नमस्कार काका, सुन्नु भएन?
0: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
1: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
0: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
1: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
1: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
0: अनि कति बेला बस्छन् त डाक्टर?
1: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे भए डाक्टरलाई देखाउनुहोस्।
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
21: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
3: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
4: भरोसाको यो यात्रा बिग मार्ट

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163। दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: 93.4

0: Stone Point Sangha, Sadai Rewarded.
1: Home Care Seva, Home Care Seva.
2: Hello Home Care, Doctor Nurse, Caregiver ko Seva, Ayo Ghar Ghar.
1: Ke Hazur ko Ghar ma, Vriddha Ama Buba, Baje Baje, Dirghakalin Rog, Bimari Wa, Apangata Bhayeka Parivar ka Sadasyalai, Vishesh Hersha Chahinchha, Ra Aafno Pesha, Byabasay Ra Badhyatale, Parivarjan Lai, Paryapta Vishesh Hersha Ra, Samay Dina Milirahako Chaina.
2: Hamra, Daksha Ebam Anubhavi Nurse, Caregiver Ra, Doctor Harule, Gharai Ma Pradan Garne, Vividh Swasthya Seva Le, Seva Grahi Ra, Parivarjan Lai, Shanti Ra, Nishchintata Pradan Gardacha.
1: Hamra Seva वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
1: सुत्केरी नवजात शिशुको हेरचाह
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह
1: केयरगिभर हेरचाहकर्ता घरेलु सेवा
2: डाक्टर ल्याब सेवा
1: औषधि डेलिभरी सेवा
2: उपकरण बहाल सेवा तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061411777 मोबाइल 9856099277

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-0611.
1: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
2: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।

0: हेलो, के छ तेरो खबर?
1: ठिक छु यार, सन्चै छस्?
0: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
1: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
0: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
1: सबै ठाउँको व्यवसायिक अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार हो, त्यही जाऊँ न।
0: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
3: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864676887।
4: तन्ना आजै फेरि हाल्नुहोस्।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने

0: छोटो गहना किन्न जाउँ रूपाको
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय। 93.4

0: वार्ता भएका खण्डमा इरानीहरूले कमसेकम सार्वजनिक रूपमै आफ्ना शर्तहरू स्पष्ट पारिदिएका छन्। उनीहरूले गत महिना दुवै पक्षीय सहमत भएका समझदारी पत्रको अमेरिकीहरूले पालना नगरेको बताइरहेका छन्। बीबीसीकी बार्बरा प्लेट असर र नेपालमा वन्यजन्तु संरक्षण अधिकारीहरूले विगतका केही वर्षमा कम्तीमा 25 जनाको ज्यान लिएको भनिएको एक जंगली हात्तीलाई नियन्त्रणमा लिएर त्यसमा सैटेलाइटबाट निगरानी गर्न सकिने ट्रैकिंग कलर जडान गरेका छन्। 10 दिनसम्मको खोजीपछि उक्त हात्ती चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा फेला परेको थियो। जीपीएससी युक्त त्यस प्रविधिले उक्त हात्तीको गतिविधि लगभग वास्तविक समयमै निगरानी गर्न सहयोग गर्ने बताइएको छ। यसबाट निकुञ्जका अधिकारीहरूले हात्तीको अवस्थिति तत्काल थाहा पाई आवश्यक परे तुरन्तै नियन्त्रण टोली परिचालन गरी त्यसलाई पुनः जंगलतर्फ फर्काउन सक्नेछन्। यो बीबीसी नेपाली सेवा हो।
1: साँझपखमा तपाईलाई पुनः स्वागत छ। मित्रव्याज पीड़ितसँग वार्ता गर्न सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिवको नेतृत्वमा टोली बनाउने निर्णय गरेकै साँझ उक्त टोलीले आन्दोलनरत पक्षसँग वार्ता शुरू गरेको छ। आफूहरूले राखेको 6 बुँदे मागका विषयमा सम्झौता गर्ने प्रतिबद्धता सरकारी पक्षबाट आएपछि वार्ताका लागि आजै साँझ निजगढ़बाट काठमाण्डु आएको वार्तामा सहभागी एकजनाले बताएकी छन्। यसै साताको शुरूमा बसेको मन्त्री परिषदको बैठकले मित्रव्याज सम्बन्धी विगतका प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेकै दिनदेखि गृहमन्त्री सुदन गुरूङले उनीहरूसँग निजगढ़मा पटक पटक वार्ता गरेका थिए। सुनौ एउटा रिपोर्ट। आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटाको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो। मन्त्री परिषदको बैठकको निर्णय सुनाउँदै सूचना तथा संचार मन्त्री विक्रम तिमल सिन्हाले भने,
2: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने।
1: पीड़ितहरूले मित्रव्याज सम्बन्धी तमसुक, दृष्टिबन्धक, छिनुवा लगायतका सम्पूर्ण फर्जी लिखतको खारेजी, मित्रव्याज विरूद्ध विशेष ऐन निर्माण, अदालतका प्रक्रियालाई पीड़ित मैत्री बनाउन न्यायाधिकरण गठन तथा गैर कानूनी असुली गरेका मित्रव्याजी साहुको सम्पत्ति छानबिन र पीड़ितको सम्पत्ति फिर्ता लगायतका 6 बुँदे माग अघि सारेका छन्। सरकारको निर्णयपछि वार्ताका लागि 6 जनाको टोली निजगढ़बाट आजै काठमाण्डु आएको मित्रव्याज पीड़ित तथा वार्तामा सहभागी लक्ष्मी घिमिरेले बताइन्।
3: सम्झौता पत्र छ 6 बुँदे, त्यसको मस्यौदा चाहिँ हामीले हिजै गृहमन्त्री ज्यूसँग बसेर छलफल गरेर अनि माथि मुख्य सचिव समक्ष उहाँले पठाउनु भएको थियो। माथिबाट पनि त्यो अध्ययन गरिसके पछाडि अनि आज चाहिँ सम्झौतामा प्रतिबद्धता जनाइसके पछाडि सम्झौता गर्ने भनेर प्रतिबद्धता जनाइसकेपछि हामी वार्ताको लागि आएका हौ। हामी 6 जनाको टोली छौँ, बाँकी सबै साथीहरू चाहिँ निजगढ नै हुनुहुन्छ। वार्ता टुङ्गो नलागेसम्म उहाँहरू त्यही नै रहनुहुन्छ।
1: अहिले सरकारी र आन्दोलनरत पक्ष बीचको वार्ता जारी रहेको घिमिरेले बताइन्। असार 25 गते जनकपुर धामबाट मित्रव्याज पीड़ितहरूले काठमाण्डुका लागि मित्रव्याज विरूद्ध पैदल न्याय मार्च शुरू गरेका थिए। विगतमा पनि आफूहरूको समस्या समाधान गर्न भन्दै विभिन्न प्रतिवेदनहरू बने पनि ती कार्यान्वयन नभएको भन्दै पीड़ितहरूले असन्तुष्टि जनाउँदै आएका थिए। विगतका प्रतिवेदनहरू सार्वजनिक हुनुपर्ने माग सरकारसँग राखेपछि सरकारले सार्वजनिक नगरे पनि आफूहरूलाई दिन सहमति जनाएको वार्तामा सहभागीहरूले बताएका छन्। अब अर्को विषय। प्रधानमन्त्री वालेन्द्र शाह बालेन र संसदको एउटा दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरूसँग आज भेटघाट भएको छ। उक्त भेटका क्रममा आफूहरूले समसामयिक राजनैतिक घटनाक्रम र जनतासँग प्रत्यक्ष जोड़िएका विषयमा कुराकानी गरेको सहभागी नेताहरूले बताएका हुन्। खास गरी स्वास्थ्य बीमा, सुकुम्बासी व्यवस्थापन, रासायनिक मल अभाव, संसदमा प्रधानमन्त्रीको उपस्थिति र जवाफदेहिता सहित संविधानको संशोधन बारे कुराहरू राखेको उनीहरूले बताएका हुन्। यसै सन्दर्भमा हामीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग कुरा गर्दै शुरूमा संविधान संशोधन बारे तपाईहरूले के कुरा राख्नु भएको हो भनेर सोधेका छौं।
4: संविधान संशोधनको विषयमा चाहिँ केही राजनैतिक दलहरूले यो सरकारले संविधानको आधारभूत संरचनाहरू

0: सभ्यता गणतन्त्र धर्मनिरपेक्षता माथि नै प्रहार गर्न लाग्यो, संविधानको आधारभूत संरचना नै भत्काउन लाग्यो भन्दै कार्यदलबाट बाहिरिएको सन्दर्भलाई हामीले जोडेर भन्यौं। यदि सरकारले गणतन्त्र धर्मनिरपेक्षता संघीयतामा परिवर्तन गर्न खोजेको हो र हामीले लामो समयदेखि नै नेतृत्व परिवर्तन गरेर मात्र हुँदैन, संविधानका केही कमजोरीहरू छन् जसका लागि चाहिँ राज्य संरचना निर्वाचन प्रणाली लगायत संविधानमा नै सुधार नगरिकन परिवर्तन नगरिकन देशमा स्थायित्व सम्भव छैन भनेर भनेका थियौं र सरकारले यदि त्यो चाहेको हो भने र सरकारले त्यसै गर्न खोजेको हो भने राप्रपा सरकारको साथमा हुन्छ भन्ने कुरा पनि हामीले भनेर आयौं र अन्य विषयहरूमा पनि कुराकानी भयो।
1: प्रधानमन्त्रीको के आयो त तपाईँहरूले हामी साथ दिन्छौ भनेपछि उहाँको प्रतिक्रिया के थियो?
0: समाचार बनाउने गरी भन्ने कुरा छैन, उहाँले हाम्रो कुरा सुन्नुभयो, हामीले भन्यौं।
1: भन्नु चाहिँ के भयो त भनिदिनुहोस् न।
0: त्यही त भन्ने गरी छैन, विषयमा छलफलहरू भए कुराकानी भयो, हामीले हाम्रो कुरा भन्यौं र उहाँले सुन्नुभयो, अहिलेलाई यति नै भनौं।
1: अनि यो चाहिँ खास प्रधानमन्त्रीको तर्फबाट तपाईँहरूलाई भेट्न खोज्नु भएको थियो कि राप्रपाले चाहिँ भेट्न खोजेको हो?
0: होइन, दुई दिन अगाडि हामीले समय मागेको थियौँ।
1: अब अहिले संविधान संशोधनकै कुरा गरिरहँदा त त्यो विषयमा पनि कुरा केही भएन तपाईँहरूले राख्दाखेरि कार्यदलले गरिरहेको
0: भयो? प्रधानमन्त्रीले भन्नुभयो हामीले बाहिर संविधान संशोधनको विषयमा धेरै कुराहरू उठे, विभिन्न

0: संशोधनको विषयमा पनि आफ्नो धारणा हामीले राख्न जरूरी थियो र यो चाहिँ सरकार प्रमुखलाई नै राख्न उपयुक्त हुन्छ भनेर हामीले चाहिँ नि सरकार प्रमुखसँग समय मागेर आफ्नो कुरा राख्न गएका हौं।
1: अनि प्रधानमन्त्रीको संसदमा उपस्थितिलाई लिएर राप्रपाले पटक पटक संसदमा सांसदहरूले कुरा उठाएका छन्, त्यो विषय उठाउनु भयो कि भएन? आज
0: त्यो कुरा पनि उठ्यो र प्रधानमन्त्रीको पक्षबाटै त्यो कुरा विशेष रूपमा चाहिँ नि आयो। म उपयुक्त समयमा र प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने सन्दर्भहरूमा उपस्थित हुन्छु र संसदप्रति सरकार जवाफदेही हुनुपर्छ र संसदमा सरकारको उपस्थिति हुनुपर्छ भन्ने कुरा राख्नुभयो।
1: यो अब राप्रपाले खास गरी यो सीमा, नेपाल भारतको सीमा बारे प्रधानमन्त्रीले सदनमा बोलेको अभिव्यक्तिलाई लिएर पनि पटक पटक कुरा उठाएको छ, त्यो सच्याउनु पर्छ भनेर, त्यो विषयमा कुरा भयो कि भएन? आज
0: हामीले संसदमा यो कुरा उठाइराखेको छौं र संसदमा उठेका विषयहरूमा प्रधानमन्त्रीले जवाब दिनुपर्छ, प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ भन्ने सन्दर्भ उठाउँदाखेरि संसद प्रति सरकार उत्तरदायी हुन्छ र संसदमा सरकारको उपस्थिति हुन्छ भन्ने उहाँको जवाब दिएपछि हामीले क्याटेगोरिकली त्यही विषयमा चाहिँ प्रवेश गरेनौँ। आज
1: जस्तो तपाईँहरूले खास गरी पाँचवटा विषय उठाएको देखियो होइन, यी विषयहरूमा चाहिँ सरकारले सम्बोधन गर्न तपाईँहरूका मागहरू, तपाईँहरूका कुराहरूलाई सकारात्मक रूपमा लिएर त्यो अनुसार सुझाव अनुसार अगाडि बढ्छ जस्तो लाग्यो।
0: आशा गरौं, किनभने सरकारको तर्फबाट प्रधानमन्त्रीले धेरै विषयहरूमा सकारात्मक कुराकानीहरू गर्नुभएको छ, अब आशा गरौं।
1: उनी थिए राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन। तपाईं बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सहित कुल 16 व्यक्ति तथा कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले आज दीपक भट्ट लगायत व्यवसायीहरू समेत जोड़िएको एउटा मुद्दाको पूरक अभियोजनका रूपमा पौडेल समेतका विरूद्ध मुद्दा दर्ता गरेको अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले बीबीसीलाई जानकारी दिए। लामिछानेका अनुसार पौडेलका हकमा 20 करोड़ 90 लाख रूपियाँ बिगो मागदावी गरिएको छ। अनुसन्धानका लागि भन्दै विभागले गत असार 8 गते पौडेललाई सुर्खेतबाट पक्राउ गरेको थियो। त्यस यता पौडेल हिरासतमै छन्। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युक्रेनी सशस्त्र बलका कमाण्डर ओलेक्सान्डर सीएसकीले देशको युद्ध र प्रभावकारी रणनीतितर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्। उनको यो टिप्पणी विदा हुँदै गरेका रक्षा मन्त्रीसँगको विवादका बीच आएको हो। रक्षा मन्त्रीको पदमुक्ति सम्बन्धी कदमसँगै युक्रेनका विभिन्न स्थानमा विरोध प्रदर्शनहरू भइरहेका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
2: आलोचकहरूले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको रक्षा सम्बन्धी चासोभन्दा घरेलु राजनीतिलाई प्राथमिकता दिइरहेको आरोप लगाएका छन्। बुधबार रक्षा मन्त्री मिखाइलो फेडरोभलाई प्रतिस्थापित गरिने घोषणा गरिएको थियो। फेडरोभलाई प्रतिस्थापन गर्ने विषय उनी र सशस्त्र बलका कमाण्डर सीएसकी बीचको तनावसँग सम्बन्धित थियो भन्ने चर्चालाई फेडरोभ र जेलेन्स्की दुवैले लगभग पुष्टि गरेका छन्। जेलेन्स्कीले ती दुईजना आफू उपस्थित नभई एकै ठाउँमा बसेर छलफल समेत गर्न नसक्ने अवस्थामा पुगेका बताए। पदबाट हटाइएका रक्षा मन्त्री फेडरोभले भने सशस्त्र बलका कमाण्डरले रूसलाई कसरी हराउने भन्ने भन्दा पनि देशलाई विभाजित गर्ने काम गरेको आरोप लगाएका छन्।
1: बीबीसी विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो पवनराज पौडेलबाट।

0: हवस्त यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यति बेला सम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: तपाईं यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
3: टाइम चेक।
4: यति बेला रातिको 9 बजेको छ।
5: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।

0: नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। संविधान संशोधन बहस पत्र कार्यदलले बुझाए प्रतिवेदन, सारांश सहितको प्रतिवेदन तयार गरिएको उल्लेख। बहस पार्कका सुकुम्बासीको प्रारम्भिक नामावली साउन 2 गते सार्वजनिक हुने, 7 दिनभित्र दावी विरोध गर्न पाइने। असार मसान्तसम्म 61.62% धान रोपाई सकियो, सबैभन्दा बढ़ी सुदूरपश्चिम प्रदेशमा। सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था भ्युँथ्यो, पहिला जे सुविधा पाउँदै आएका थिए, फेरि त्यही कायम गर्ने निर्णय। विष्णु पौडेल सहित केही व्यक्ति र कम्पनी विरूद्ध अदालतमा अभियोग पत्र दायर, व्यवसायी दीपक भट्टलाई 47,77,66,250 रूपियाँ बिगो दावी। इजरायल जान 1,115 केयर गिभर छनौट, 1,985 थप लैजाने। बेलायतमा किशोर किशोरीलाई सामाजिक सञ्जालमा कडाई गर्ने कानून ल्याइँदै क्यानाडाको ओन्टारियो प्रान्तमा लागेको डडेलो तीव्र बन्दै र जर्सी विरूद्धको 2 म्याचको 1 दिवसीय सिरिज नेपालद्वारा कब्जा, मरिसस बन्यो आईसीसीको 111 सदस्य, फ्रान्स क्रिकेटलाई चेतावनी। अब समाचार विस्तारमा सुन्नुहोस्। संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पेश गरेको छ। प्रधानमन्त्री शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले बिहिबार आफ्नो प्रतिवेदन पेश गरेको हो। 2082 चैत्र 13 गते गठित सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूचीको बुदा नम्बर 4 देशको दीर्घकालीन राजनैतिक तथा संस्थागत सुधार, निर्वाचन प्रणाली लगायतका विषयमा संविधान संशोधन सम्बन्धी विषयहरूमा राष्ट्रिय सहमति निर्माण गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले 7 दिनभित्र संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गर्ने तथा उक्त बहस प्रक्रियालाई सहभागितामूलक, पारदर्शी र तथ्यमा आधारित बनाउने उल्लेख थियो। सोही अनुसार चैत्र 16 गतेको मन्त्री परिषद बैठकले उक्त कार्यदल गठन गरेको थियो। कार्यदलले चैत्र 25 गतेदेखि कार्य प्रारम्भ गरी दोस्रो पटक थपिएको म्यादभित्र अर्थात आज आफ्नो जिम्मेवारी पूरा गरेर प्रतिवेदन बुझाएको हो। प्रतिवेदन तयार गर्ने क्रममा कार्यदलले 22 औपचारिक र अन्य अनौपचारिक बैठकहरू सञ्चालन गरेको थियो। त्यस क्रममा पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, विभिन्न राजनैतिक दलका नेतृत्व, संविधानविद, कानूनविद, पूर्व न्यायाधीश, पूर्व महान्यायाधिवक्ता, पूर्व कानून सचिव, पूर्व प्रशासक, विभिन्न क्षेत्रमा क्रियाशील महिला, संचारकर्मी र निजी क्षेत्रका प्रतिनिधिसहित 184 जना विज्ञ व्यक्तिहरूसँग प्रत्यक्ष छलफल गरेको थियो। साथै संवैधानिक निकाय, महान्याधिवक्ताको कार्यालय, प्रदेश तथा स्थानीय सरकार, नेपाल बार एसोसिएशन, विभिन्न धार्मिक संघ संस्थाहरू लगायत 150 भन्दा बढ़ी संघ संस्थाहरूसँग लिखित सुझाव माग गरिएको थियो। आम नागरिकको सुझावको लागि वेबसाइटमा सूचना प्रकाशन गरिएकोमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूबाट इमेल र व्हाट्सएप मार्फत कुल 44,613 डिजिटल सुझावहरू प्राप्त भएका थिए भने टेलिफोन र अन्य विद्युतीय माध्यमबाट पनि सुझावहरू संकलन गरिएका थिए। नेपालको संविधान निर्माणका ऐतिहासिक दस्तावेज, संविधान सभाका समितिका प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास र नजीरहरूको अध्ययन गरी प्राप्त सुझावहरूलाई विभिन्न 20 विषय क्षेत्रमा विवरण मार्फत वर्गीकरण गरेर कार्यकारी सारांशसहितको प्रतिवेदन तयार गरिएको कार्यदलले जनाएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बस पार्कको सुकुम्बासीको व्यवस्थापन र बस पार्क क्षेत्र खाली गर्ने प्रक्रियाको कार्यतालिका सार्वजनिक गर्नुभएको छ। कार्यतालिका अनुसार साउन 2 गते सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको प्रारम्भिक नामावली सार्वजनिक हुनेछ। त्यसपछि सुझाव, दावी र विरोध जनाउन 7 दिनको समय दिइनेछ। 7 दिने अवधि सकिएपछि अन्तिम नामावली प्रकाशन गरिनेछ। अन्तिम नामावलीको आधारमा यथाशीघ्र स्थानान्तरण गरिने स्थान देखाइनेछ। स्थान देखाएको मितिले 7 दिनभित्र सम्बन्धित बस्ती खाली गर्ने प्रक्रिया शुरू गरिनेछ। 32 असार र 1 साउनमा वास्तविक घरदोरी विवरण र प्रतिवेदनको तथ्याङ्क भिडान अर्थात ट्याली गरिने महानगरपालिकाले जनाएको छ। सुकुम्बासी समस्या सहजीकरण समितिसँग पनि प्रतिवेदनबारे छलफल गरी जानकारी दिने महानगरपालिकाले बताएको छ। महानगरपालिकाले बस पार्क क्षेत्रमा बसोबास गर्ने वास्तविक सुकुम्बासी पहिचान गर्न जेठ 12 गते 3 छुट्टाछुट्टै समिति गठन गरेको थियो। प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारीको संयोजकत्वमा सुकुम्बासी समस्या सहजीकरण समिति गठन गरिएको थियो। समितिले महानगरपालिकामा सुकुम्बासीका रूपमा निवेदन दिएका 572 जनाको दावी छानबिन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको थियो। समितिलाई शुरूमा 10 दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको थियो। छानबिन र अध्ययनको काम नसकिएपछि समितिको म्याद असार 17 गतेसम्म थपिएको थियो। सोही समितिले महानगरपालिकालाई प्रतिवेदन बुझायो। बसपार्क निर्माणका लागि 5 दशक अघि अधिग्रहण गरिएको जग्गाको विवरण सुल्झाउन छुट्टै न्यायिक अध्ययन समिति पनि क्रियाशील छ। पूर्व न्यायाधीश शंकरराज बरालको अध्यक्षतामा गठित 3 सदस्यीय समितिमा पूर्व जिल्ला न्यायाधिवक्ता गोविन्द गिरी सदस्य र प्रशासकीय अधिकृत प्रकाश सुवेदी सदस्य सचिव हुनुहुन्छ। समितिले जग्गाको सट्टापट्टा बिक्री वितरण र क्षतिपूर्ति सम्बन्धी उठेका गुनासोको सत्य तथ्य जाँचिरहेको छ। पोखरा बस पार्क निर्माणको योजना 2032 सालदेखि यही हो। त्यति बेला आधुनिक बस पार्कको लागि 196 रोपनी जग्गा अधिग्रहण गरिएको थियो। संरक्षण र व्यवस्थापनको कमजोरी तथा राजनीतिक अनियमितताको कारण उक्त क्षेत्र क्रमशः अतिक्रमणमा पर्दै गयो। राजमार्ग विस्तारपछि अहिले 187 रोपनी जग्गा मात्र बाँकी छ, जसमध्ये 26 रोपनी क्षेत्र मात्र महानगरपालिकाको पूर्ण नियन्त्रणमा छ। बस पार्क क्षेत्र खाली गराउने क्रममा महानगरपालिकाले साबिकमा 35 दिने अल्टिमेटम जारी गरेको थियो। सुकुम्बासीले विकल्प नदिएसम्म बसिरहेको ठाउँ खाली नगर्ने चेतावनी दिँदै विरोध जनाएका थिए र अदालतसम्म पुगेका थिए। अदालतले अन्तरिम आदेश दिएपछि महानगरपालिका तत्काल डोजर जलाउने निर्णयबाट पछि हट्यो। वैकल्पिक व्यवस्था नभएसम्म मुख्य सुकुम्बासी बस्ती नहटाउने महानगरपालिकाको नीति छ। बस पार्कको उत्तरी भेग र सुकुम्बासी बस्ती भन्दा पश्चिमतर्फको दक्षिणी क्षेत्रमा भने महानगरपालिकाले डोजर चलाइसकेको छ। वास्तुला कम्प्लेक्सका 320 र अन्य सटर कबलका 200 गरी हालसम्म 520 संरचना हटाइसकिएको छ। बस पार्कको उत्तरी क्षेत्र अर्थात पेट्रोल पम्प लाइनका जग्गा धनीसँग महानगरपालिकाको सहमति भइसकेको छ। सहमति अनुसार जग्गा धनीले अदालतमा हालेको रिट फिर्ता लिने र बस पार्क क्षेत्रमा रहेको सटर तथा कबल 7 दिनभित्र हटाउनुपर्ने उल्लेख छ। भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समितिका संयोजक प्रेमबहादुर गुरूङले महानगरपालिकाले उचित व्यवस्थापन गरेको खण्डमा सुकुम्बासी बस्ती खाली गर्ने पक्षमा रहेको बताउनु भएको छ। गुरूङका अनुसार बस पार्क क्षेत्र र सेती नदी किनार सहित शिवटोल, गणतान्त्रिक टोल, कृष्ण टोल र पार्वती टोलमा गरी करिब 205 रोपनी क्षेत्रफलमा सुकुम्बासी बस्ती छ। वडा नम्बर 9 का वडाध्यक्ष दिपेन्द्र मर्सानीले विकल्प नदी सुकुम्बासी बसोबास गरिरहेको संरचनामा डोजर नचलाउन मेयर आचार्यलाई सुझाव दिएको बताउनु भएको छ। उहाँले भन्नुभएको छ, हामीले विकल्प नदी भत्काउनु हुँदैन भन्दै आएका छौं। सुकुम्बासी बस्ती स्थानान्तरणको लागि उपयुक्त जग्गा खोज्न महानगरपालिकाले अर्को समिति पनि गठन गरेको थियो। समितिले 10 दिनभित्र अध्ययन गरी सरकारी तथा सार्वजनिक जग्गालाई सुकुम्बासी राख्न सकिने सम्भावित स्थानका रूपमा प्रस्ताव गरेको थियो। महानगरपालिकाले बस पार्क क्षेत्रभित्र सञ्चालनमा रहेको सहारा आधारभूत विद्यालयलाई पनि सुकुम्बासीको लागि बनाइने संयुक्त आवासकी क्षेत्रमा स्थानान्तरण गर्ने योजना अगाडि सारेको छ। विद्यालयलाई आधुनिक र व्यवस्थित रूपमा नयाँ बस्तीमा सार्ने जानकारी मेयर आचार्यले पहिले नै दिनुभएको थियो। मेयर आचार्यले सुकुम्बासीको नाम र बहानामा अन्य स्वार्थ पूरा गर्ने कार्य नगर्न र वास्तविक पहिचानपछि नै उचित व्यवस्थापन हुने भएकोले अनावश्यक राजनीतिकरण नगर्न पनि पहिले नै आग्रह गर्नुभएको थियो। महानगरपालिकाले हालसम्म 19,856 परिवारलाई सुकुम्बासी र अव्यवस्थित बसोबासीका रूपमा निस्सा वितरण गरिसकेको मेयर आचार्यले जानकारी दिनुभएको छ। सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था भ्याउँदै आएको छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो, तर अस्ति मंगलबारको मन्त्रिपरिषद बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था भ्याउँदै आएको कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जानकारी दिनुभएको छ। उहाँका अनुसार सांसदहरूले पहिला जे सुविधा पाउँदै आएका थिए फेरि त्यही कायम गर्ने निर्णय भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले स्वकीय सचिवको व्यवस्था भ्याउन अनुसूची हेरफेरको प्रस्ताव मन्त्री परिषदमा लगे पनि लामो समयसम्म प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रस्ताव अगाडि बढ़ाएको थिएन। अब अनुसूची हेरफेरको सूचना राजपत्रमा प्रकाशित भएपछि संघीय संसद अन्तर्गत दुवै सदनका सांसदहरूले अधिकृत सरहको स्वकीय सचिव राख्न पाउनेछन्। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा 275 सदस्यीय र राष्ट्रिय सभा 59 सदस्यीय छ। प्रदेशहरूले भने आफै निर्णय गरेर प्रदेश सभाका सांसदलाई स्वकीय सुविधा दिन थालेका छन्। असार मसान्तसम्म देशभर 61.62% धान रोपाई सम्पन्न भएको छ। सबैभन्दा बढ़ी सुदूरपश्चिम प्रदेशमा 87.8% रोपाई सकिएको छ भने कोशी प्रदेशमा सबैभन्दा कम 54.9% मात्रै रोपाई भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार चालू वर्ष देशभर 13,66,565 हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको छ। तीमध्ये 8,42,068 हेक्टर क्षेत्रफलमा असार मसान्तसम्म धान रोपाई सम्पन्न भइसकेको छ। गत वर्ष भने साउन 4 गतेसम्म देशभर 72.14% धान रोपाई सम्पन्न भएको थियो। त्यसबेला पनि सबैभन्दा बढ़ी रोपाई सुदूरपश्चिम प्रदेशमै भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। यस वर्ष देशैभर मनसून फैलिन ढिला हुँदा धान रोपाई कम भएको हो। पक्राउ उद्योग वाणिज्य संघ अन्तर्गत रहेको सामाजिक विकास केन्द्रबाट संचालित बाल श्रम न्यूनीकरण सामुदायिक विकास र जीविकोपार्जन तथा शिक्षा परियोजनाहरूको सामाजिक परीक्षण सम्पन्न भएको छ। पक्राउ उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीको अध्यक्षतामा भएको सामाजिक परीक्षण कार्यक्रममा सहायक प्रमुख जिल्लाधिकारी चित्रांगत बरालको प्रमुख अतिथिता, श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख चण्डिका पौडेल, गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेशका अध्यक्ष पदमराज पहाड़ी, पोखरा महानगरपालिकाका बाल कल्याण अधिकारी बेलकुमारी गुरूङ, राष्ट्रिय बाल अधिकार परिषद प्रदेश समन्वय अधिकृत बद्री प्रसाद वाग्रे, प्रहरी निरीक्षक शिशिर भट्टराई, विन्दवासिनी माविका प्राचार्य वसन्तराज पाण्डे, केडा शाखा वित्त नियन्त्रक वसन्तराज पराजुली र रमेश मास्तोला, इन्सेक गण्डकीका संयोजक गणेश भण्डारी, समृद्धि सप्लायर्सका धुव्रव पोखरेल, पत्रकार श्याम कुंवर, सामाजिक विकास केन्द्रका लेखा तथा प्रशासन प्रमुख सरिता तम्राकर, परियोजनाका कर्मचारी लगायतको सरकारवाला अधिकार कर्मीको उपस्थिति रहेको संघ महासचिव शोभा गौतमले जानकारी दिनुभएको छ। कार्यक्रममा वरिष्ठ संचार कर्मी तथा सामाजिक परीक्षक दिपेन्द्र श्रेष्ठले संचालित परियोजनाहरूको परीक्षण नतिजा प्रस्तुत गर्नुभएको थियो। सो कार्यक्रममा सम्पादित कार्यहरूको समीक्षा, प्राप्त सुझाव एवं आगामी दिनमा गर्नुपर्ने कार्यहरूबारे व्यापक समीक्षा भएको थियो। त्यहाँ उठेका विषयहरू समेटेर सामाजिक परीक्षक दिपेन्द्र श्रेष्ठले संघका अध्यक्ष गोकर्ण कार्कीलाई प्रतिवेदन पनि हस्तान्तरण गर्नुभएको छ। इजरायलले नेपालबाट दीर्घकालीन स्याहार केन्द्र कियर गिभरमा काम गर्न 1115 नेपाली श्रमिक छनौट गरेको छ। इजरायली सरकारको छनौटमा परेकाहरूको वरियता सूची वैदेशिक रोजगार विभागलाई पठाइएको छ, जसको आधारमा अब श्रमिक पठाउने प्रक्रिया अघि बढ़ाइनेछ। कियर गिभरको लागि 2300 जनाको माग भए पनि अंग्रेजी भाषा परीक्षामा 1231 जना मात्रै पास भएका थिए। तीमध्ये लक्की ड्र मार्फत उक्त संख्यामा छनौट भएका हुन्, जसमा 75% पुरूष र 25% महिला रहेका छन्। इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण पीबाले लक्की ड्र मार्फत वरियता सूची तयार गरेको हो। वैदेशिक रोजगार विभागले अंग्रेजी भाषा परीक्षा उत्तीर्ण गरेका 1231 जनाको कागजात परीक्षण गरी 1140 जनाको नाम पीबामा पठाएको थियो। तीमध्ये मापदण्ड पूरा गरेका 1115 जनालाई अन्तिम रूपमा छनौट गरिएको हो। पीबाले नेपालका लागि थप 800 जनाको नयाँ कोटा पनि स्वीकृत गरेको छ। यसअगाडि अपुग रहेको 1185 जनाको कोटा र नयाँ 800 जनाको कोटा जोडेर अब 1985 जनाको लागि पुनः भाषा परीक्षा सञ्चालन गरिने भएको छ। पीबाकी निर्देशक श्री राइसिन स्यासनले नेपालका लागि छुट्याइएको कोटा अन्तर्गत छनौट प्रक्रिया चाँडै शुरू हुने बताउनुभयो। उहाँले नेपाल संघको श्रम सम्झौता अन्तर्गत पारदर्शी रूपमा श्रमिक भर्ना प्रक्रिया अघि बढ़ाइएको र नेपाली श्रमिकलाई इजरायल लैजान आफूहरू उत्साहित रहेको उल्लेख गर्नुभएको छ। नेपालका लागि इजरायली राजदूत स्मुलिक एरिवासले पनि नेपाल इजरायल श्रम सम्झौता प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको बताउँदै कृषि र आवासीय क्षेत्रमा समेत नेपाली श्रमिक लैजान दुईवटा पोर्टोकलमा काम भइरहेको जानकारी दिनुभएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, विवादास्पद व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल र सुबी अग्रवाल सहित अन्य व्यक्ति र कम्पनी विरूद्ध विशेष अदालतमा पूरक अभियोग पत्र दायर गरेको छ। विभागको अनुसन्धान प्रतिवेदनको आधारमा विशेष सरकारी वकिल कार्यालयले व्यवसायी दीपक भट्टलाई 47,77,66,250 रूपियाँ बिगो दावी विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। त्यस्तै एमाले नेता विष्णुप्रसाद पौडेललाई 20,90,00,000 रूपियाँ बिगो दावी गर्दै मुद्दा दायर भएको छ। त्यस्तै सुबी अग्रवाललाई 13,33,56,136 रूपियाँ बिगो दावी कायम भएको छ। साथै हिमालयन एसेट म्यानेजमेन्टलाई 20,90,00,000 रूपियाँ बिगो दावी कायम गरेर मुद्दा दायर भएको छ। यसबाहेक सुलभ अग्रवालको नाममा रहेको बालुवाटारको घर जग्गा, रिद्धि सिद्धि सिमेन्टको 1,70,00,000 किता सेयर र दीपक भट्टको नाममा रहेका विभिन्न 8 कम्पनीको 156 रोपनी जग्गा जफत गर्न माग गरिएको छ। हिमालयन री इन्सुरेन्स, श्रीराम टोबाको उद्योग र विभिन्न सहकारीको आवरणमा अरबौं रूपियाँ अवैध रूपमा ओसारपसार र रूपान्तरण गरेको अभियोग उनीहरूमाथि लगाइएको छ। पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलमाथि पद र प्रभावको दुरूपयोग गरी सम्पत्ति शुद्धिकरणमा सहयोग पुर्याएको गम्भीर आरोप लागेको छ। अभियोग पत्र अनुसार पौडेलले अर्थमन्त्री हुँदा श्रीराम टोबाको उद्योगको 20% सेयर 3,75,000 किता अत्यन्तै न्यून मूल्यमा दीपक भट्टको कम्पनीलाई दिनाउन सहजीकरण गरेको आरोप लगाइएको छ। कम्पनीको प्रति सेयर किताबी मूल्य 816 रूपियाँ 71 पैसा रहे पनि प्रति सेयर 100 रूपियाँको दरले भट्टको कम्पनीलाई सेयर हस्तान्तरण गरिएको थियो। यसको बदलामा पौडेलले सुपारी आयातमा सहुलियत दिलाएको, राजस्व अनुसन्धान विभागको कार्यवाहीबाट जोगाएको र हिमालयन री इन्सुरेन्सलाई इजाजत दिलाउन भूमिका खेलेको दावी विभागले गरेको छ। मुख्य प्रतिवादी दीपक भट्टले इन्फिनिटी होल्डिङ्स र हिमालयन एसेट म्यानेजमेन्ट मार्फत अवैध सम्पत्ति शुद्धिकरण गरेको अनुसन्धानले देखाएको छ। भट्टले जगदिम्बा स्टीलबाट प्राप्त 45 करोड़ रूपियाँलाई स्रोत नखुलाई हिमालयन री इन्सुरेन्समा लगानी गरेको र ललितपुरको लामाटार लगायतका स्थानमा 156 रोपनी भन्दा बढ़ी जग्गा कम्पनीको नाममा खरिद गरी स्रोत दुकाएको पाइएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
3: फिस्टल आइबेव केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबेव केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
6: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
7: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

0: राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। वर्षौंदेखि मिटर ब्याजको मारमा परेका किसान तथा मजदूरको आन्दोलनपछि सरकारले पहिलो पटक मिटर ब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्दै त्यस विरूद्ध छुट्टी कानूनी संरचना बनाउने तयारी गरेको छ। सरकार र मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलन बीच भएको 5 बुधे आज सहमति अनुसार मिटर ब्याजलाई संस्थागत आर्थिक शोषणका रूपमा घोषणा गर्ने, फर्जी तमसुक तथा जालसाजीपूर्ण लिखित खारेज गर्ने र 3 महिनाभित्र विशेष ऐनको मसौदा तयार गर्ने सहमति भएको हो। अझै सरकारले मिटर ब्याजबाट प्रभावितहरूसँग वार्ता गर्न टोली गठन पनि गरेको छ। बिहिबार बसेको मन्त्रिपरिषद बैठकले अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावितको माग सम्बोधन गर्न र वार्ता अघि बढ़ाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो। वार्ता टोलीमा अर्थ, गृह, भूमि व्यवस्था र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहनेछन्। न्यायका लागि काठमाडौँ आइरहेका पीड़ितहरूसँग बाराको निजगढ़ पुगेर गृहमन्त्री सुदन गुरूङले मंगलबारदेखि वार्ता गरिरहनु भएको छ। बिहिबार नै मन्त्री गुरूङ सहितको सहमतिपछि आन्दोलनरत पक्षले जनकपुरदेखि काठमाडौँसम्म पैदल न्याय मार्च स्थगित गरेको छ। सरकारले यसअघि पनि मिटर ब्याज समस्या समाधानको लागि आयोग, कार्यदल र सहमति बनाएको भए पनि कार्यान्वयन हुन नसकेको स्वीकारोक्तिसहित यसपटक दीर्घकालीन समाधानको खाका अगाडि सारिएको हो। अब नयाँ स्मार्ट लाइसेन्सको लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको 24 घण्टाभित्र छपाई गरी विभागलाई उपलब्ध गराउने व्यवस्था मिलाइएको सूचना तथा संचार मन्त्रालयले जनाएको छ। मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ति अनुसार मन्त्रालय, सुरक्षण मन्त्रण केन्द्र र पूर्वाधार विकास मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभागबीच भएका 2 चरणका सम्झौता अनुसार विभागबाट प्राप्त विवरणको आधारमा कुल 27 लाख स्मार्ट लाइसेन्स छाप्ने कार्य सम्पन्न गरिएको हो। मन्त्रालयले यससँगै विगतदेखि रहँदै आएको लाइसेन्स छपाईको ब्याकलग पूर्ण रूपमा अन्त्य भएको जनाएको छ। पहिलो चरणमा 12 कार्तिक 2082 भएको सम्झौता अनुसार निर्धारित समयभित्र 12 लाख स्मार्ट लाइसेन्स छापिएको थियो। त्यसपछि बाँकी आवेदन व्यवस्थापन गर्न 4 बैशाख 2083 दोस्रो चरणको सम्झौता गरी थप 15 लाख अनुमति पत्र छाप्ने कार्य शुरू गरिएको थियो। दोस्रो चरणको काम पनि 32 हजार 2083 सम्पन्न भएसँगै कुल 27 लाख स्मार्ट लाइसेन्स छपाई सकिएको मन्त्रालयले जनाएको छ। हाल सुरक्षण मुद्रण केन्द्रले ट्रायल परीक्षा उत्तीर्ण गरी राजस्व बुझाएका तथा अनुमति पत्र नवीकरण गरेका सेवाग्राहीको यातायात व्यवस्था विभागबाट दैनिक प्राप्त हुने करिब 3 हजारदेखि 5 हजार विवरणको आधारमा 24 घण्टाभित्र स्मार्ट लाइसेन्स छापेर विभागले हस्तान्तरण गर्दै आएको पनि मन्त्रालयले जनाएको छ। शेयर बजार लगातार तेस्रो दिन बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 7.50 अंकले बढ़ेर 2597.80 बिन्दुमा पुगेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4 अर्ब 17 करोड़को कारोबार भएकोमा आज 371 कम्पनीको 94,69,000 कित्ता सियर 4 अर्ब 56 करोड़ रूपियाँमा किनबेच भएको छ।
1: बेलायत सरकारले 16 र 17 वर्षका किशोर किशोरीको लागि राति 12 बजेदेखि बिहान 6 बजेसम्म सामाजिक सञ्जाल स्वत बन्द हुने गरी कानून ल्याउने प्रस्ताव गरेको छ। प्रस्ताव अनुसार इन्स्टाग्राम, टिकटक र युट्युब जस्ता प्लेटफर्ममा मध्यरातपछि पहुँच स्वत बन्द हुनेछ। साथै किशोर किशोरीहरूलाई लामो समयसम्म अनलाइन राख्ने अटो प्ले र इन्फिनिट स्कूल जस्ता सुविधा पनि पूर्व निर्धारित रूपमा बन्द गरिनेछ। सरकारले यसबाट किशोर किशोरीहरूको निन्द्रा, पढ़ाईमा ध्यान र पारिवारिक सम्बन्ध सुधार हुने विश्वास व्यक्त गरेको बीबीसीले जनाएको छ। क्यानाडाको ओन्टारियो प्रान्तमा फैलिएको डडेलो तीव्र बन्दै गएको छ। आगलागीबाट निस्किएको बाग्लो धुवा अमेरिकातर्फ फैलिन थालेपछि दुवै देशमा स्वास्थ्य र जनजीवनमा असर पर्ने चिन्ता बढ़ेको बीबीसीले जनाएको छ। सामाजिक सञ्जालमा एउटा रेलका कर्मचारीले आगोबाट बचाउन गुहार मागेको भिडियो सार्वजनिक भएको छ। त्यहाँको राष्ट्रिय रेल सेवाले घटनामा रेलका सबै कर्मचारीलाई सुरक्षित रूपमा उद्धार गरिएको र रेल सेवा अस्थायी रूपमा स्थगित गरिएको जनाएको छ। ओन्टारियोमा मात्रै 100 भन्दा बढ़ी डडेलो सक्रिय छ। क्यानाडाभर 838 ठाउँमा आगलागी भएको छ।
0: नेपालले जर्सी विरूद्धको 2 म्याचको 1 दिवसीय सिरिज कब्जा गरेको छ। दोस्रो खेलमा नेपालले जर्सीलाई 7 रनले हराउँदै सिरिज कब्जा गरेको हो। 283 रनको लक्ष्य पछ्याएको नेपाललाई दिपेन्द्र सिंह ऐरी र रोहित पौडेलले जिततर्फ डोर्याउनु भएको थियो। 46 मिनटमा वर्षाले खेल प्रभावित बनेपछि डीएलएस पद्धतिको आधारमा खेलको निर्णय गरिएको थियो। नेपालका लागि ईशान पाण्डेले 90 रन जोड्दा कुशल भुर्तेलले 51 रनको पारी खेल्नु भएको थियो। भीम सार्कीले 37 रन बनाउँदा दिपेन्द्र 34 र रोहित 21 रनमा अभिजित रहनुभयो। आरिफ शेख 3 रनमा आउट भएको थियो। पहिले ब्याटिङ गरेको जर्सीले 6 विकेट गुमाएर 282 रन बनाएको थियो।
1: शीर्षक्रमका ब्याट्सम्यान चम्किएको खेलमा जर्सीले ठूलो स्कोर खड़ा गरेको थियो। नेपालका सम्पालकामी र सन्दीप लामी छानेले एक एक विकेट लिनुभएको थियो। श्रृंखलाको पहिलो खेलमा नेपाल विजयी बनेको थियो। नेपाल दुई म्याचको श्रृंखला जित्दै भ्रमणको सुखद अन्त्य गर्न सफल भएको छ। मरिसस आईसीसीको 111 सदस्य देश बनेको छ। स्कटल्याण्डको राजधानी एडिनबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको वार्षिक बैठकले मरिससलाई 111 सदस्य देशका रूपमा अनुमोदन गरेको हो। यसै बैठकले क्रिकेट वेस्ट इण्डिजलाई 1,28,20,000 अमेरिकी डलरको ऋण दिने प्रस्ताव स्वीकृत गरेको छ। यसै गरी क्रिकेट क्यानाडाको निलम्बन फुकुवा गर्नका लागि आवश्यक शर्तहरू पनि निर्धारण भएको छ। यी शर्तहरू पूरा नभएसम्म क्रिकेट क्यानाडा निलम्बनमै रहनेछ। यस्तै बैठकले आईसीसी सदस्यता मापदण्ड उल्लंघन गरेको भन्दै फ्रान्स क्रिकेटलाई सचेत गराउने निर्णय गरेको छ। आईसीसी बोर्डले क्रिकेटको प्रशासनिक सुधारको लागि सुशासन पुनरावलोकन समिति पनि गठन गरेको छ। समितिमा भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईका देवाजित सैकिया, क्रिकेट दक्षिण अफ्रिकाका डाक्टर मोहम्मद मुसाजी र आईसीसीका स्वतन्त्र निर्देशक डाक्टर रोज रिवाज सदस्य रहनु भएको छ। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। संविधान संशोधन बहसपत्र कार्यदलले बुझायो प्रतिवेदन, सारांशसहितको प्रतिवेदन तयार गरिएको उल्लेख। बसपार्कका सुकुम्बासीको प्रारम्भिक नामावली साउन 2 गते सार्वजनिक हुने, 7 दिनभित्र दावी विरोध गर्न पाइने। असार मसान अन्तसम्म 61.62% धान रोपाई सकियो, सबैभन्दा बढ़ी सुदूरपश्चिम प्रदेशमा। सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउँथ्यो, पहिला जे सुविधा पाउँदै आएका थिए फेरि त्यही कायम गर्ने निर्णय। विष्णु पौडेल सहित केही व्यक्ति र कम्पनी विरूद्ध अदालतमा अभियोग पत्र दायर, व्यवसायी दीपक भट्टलाई 47,77,66,250 रूपियाँ बिगो दावी। इजरायल जान 1,115 केयर गिभर छनौट, 1,985 थप लैजाने। बेलायतमा किशोर किशोरीलाई सामाजिक सञ्जालमा कडाई गर्ने कानून ल्याइँदै क्यानाडाको ओन्टारियो प्रान्तमा लागेको डडेलो तीव्र बन्दै, र जर्सी विरूद्धको दुई म्याचको एक दिवसीय सिरिज नेपालद्वारा कब्जा, मरिसस बन्यो आईसीसीको 111 सदस्य, फ्रान्स क्रिकेटलाई चेतावनी। अवस्त यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड़ र वडा नम्बर 15 का आमाहरूका लागि मात्र 3 किलोमिटर दौड़।
1: मिति यही श्रावण 2 गते शनिबार।
2: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
3: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
4: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
3: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
4: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
3: फोन नम्बर 0614510000
4: 0614510002 मोबाइल नम्बर 9856084466।
3: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू
1: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
5: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
1: मृगौला तथा मूत्र रोग युरो सर्जरी
5: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
1: न्युरो सर्जरी सेवा
5: बाल रोग
1: नाक कान तथा घाँटी रोग
5: मानसिक तथा स्नायु रोग
1: प्रसूति तथा स्त्री रोग
5: छाला यौन तथा कुष्ठ रोग
1: नेत्र रोग
5: दाँत तथा मुख रोग
1: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
5: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
1: सुविधा सम्पन्न आईसीयू सेवा
5: डिजिटल एक्सरे
1: सिटी स्क्यान सेवा
5: भिडियो एक्सरे इको कार्डियोग्राफी
1: इन्डोस्कोपी इसिजी इइजी पिटिए
5: फिजियोथेरापी युरोफ्लोमेट्री
1: केमोथेरापी
5: सुरक्षित गर्भपतन सेवा
1: होल बडी चेकअप हेल्थ प्याकेज
5: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की।
1: फोन 061-572-648-5782-849।

0: सर्विसेज का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप्स, नेपालको नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
3: नेपालीको गौरव,
4: नेपालीको पहिचान,
3: पालिखले ढाका टोपी
4: जसले शिरको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्।
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
3: पालिखले ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526483।
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
3: हामी गर्व गर्दछौ पालिखले ढाका टोपी।
6: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल, महाराजगंज, काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, उड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-71।
7: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
8: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
3: नेपालीको गौरव,
4: नेपालीको पहिचान,
3: पालिखले ढाका टोपी
4: जसले शिरको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्।
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
3: पालिखले ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526483।
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
3: हामी गर्व गर्दछौ पालिखले ढाका टोपी।
9: हजुर, सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ।
8: 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
10: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
8: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0185-88-115-9251-98-190।
11: किन्नुस अब ढुक्कले सुनका गहना आयो, अब मेसिनबाट गुणस्तर जाँच्ने सम्झना।
12: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ, यही सुन्दरताको एउटा उदाहरण हो रूपाको ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
11: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
12: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
11: यी गरगहना बिक्री वा साथ फेर गर्दा तौल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ, यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
12: फोन
11: 5308-15-5308-15,
12: मोबाइल नम्बर 9850-22871। महेन्द्रपुर पालिकी चौक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गीत सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
13: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
14: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
15: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
16: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
15: नेपाल आदिवासी जनजाति महासंघ।
17: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
18: हेलो
19: हजुर, नमस्कार।
18: हेलो
19: नमस्कार काका, सुन्नु भएन?
18: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खो
20: खै को बोलेको हो? मैले केही भरै पाइन।
19: हजुर काका नमस्कार, म भतिज बोलेको हो। भतिज सुन्नु भएन?
20: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
19: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
20: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
19: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
20: अनि कति बेला बस्छन् त डाक्टर?
19: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
20: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
21: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
22: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
21: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
23: Magazine 3.4.

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।